बस्ने बाध्यता अहिले पनि उस्तै छ। ग्यास डिपो तथा बिक्री केन्द्रमा उपभोक्ताको लामो भिड देखिन थालेको करिब 6 महिना भइसकेको छ। ग्यास आपूर्ति पर्याप्त रहेको सरकार र ग्यास उद्योगको दाबी बजारसँग मेल खान सकेको छैन। ग्यास आउने निश्चित समय नहुँदा बिहानैदेखि लाइनमा बसेका उपभोक्ताले समेत खाली हात फर्किनुपर्ने अवस्था अहिले पनि उस्तै छ। उद्योगीहरूले मूल्य बढाउनु बाध्यता रहेको बताएका छन्। मूल्य वृद्धि तत्काल खारेज गर्न उपभोक्ता मञ्चले समेत माग गरिरहेको छ। व्यवसायलाई अनुचित लाभ दिएको सत्तारूढ दलका सांसदहरूकै टिप्पणी छ। ग्यास अभावले होटल रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेका छन् भने बाहिरी जिल्लाबाट बोटलिङ गरी ढुवानी गरिराखिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको आलोचनाको बचाउ गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दावी गरेका छन्। उपभोक्ता सांसद र उपभोक्ता अधिकार कर्मीहरूले मूल्य वृद्धिको चर्खो विरोध गरिरहेका बेला कार्यकारी निर्देशक शाहले मासुको मूल्यसँग ग्यासको तुलना गर्दै भनेका छन्, आज बजारमा 1 किलो मासुलाई 1700-1800 रुपियाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ। तर करिब 2100 रुपियाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्छ। यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने उनको प्रश्न छ। संकटमा उपभोक्तामाथि अर्को आघात, आपूर्ति सहज बनाउनुको सट्टा बढाइयो ग्यासको मूल्य शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।

0: Essence. LG ले लिया हो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भाई पुग्छ हर एक घर को खुशी, घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. संयुक्त राष्ट्र संघले नेपालमा भुटेकोसी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,00,000 रुपियाँ बराबरको रकम सहयोग गर्ने जनाएको छ. राष्ट्र संघले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सृजित विपदपछिको राहत तथा पुनर्स्थापनाका लागि उक्त वित्तीय सहायताको प्रतिबद्धता जनाएको हो.
3: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बाढी पहिरोका कारण आफन्त र जायजथा गुमाएर अथाह पीडामा परेका नागरिकप्रति सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न र उनीहरूलाई थप हियाउने काम नगर्न कडा चेतावनी दिएका छन्. शनिबार राति सामाजिक सञ्जाल मार्फत उनले यस्ता संवेदनविहीन कार्यमा संलग्न हुनेहरूलाई अपराधीको संज्ञा दिँदै सरकार निर्मम हुने स्पष्ट पारेका हुन्. विपदका कारण आफ्नो सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई सरकारले स्वाभाविक रूपमा लिएको बताउँदै प्रधानमन्त्रीले नागरिकको पीड़ालाई संयमतापूर्वक सुन्नुपर्ने बताए.
2: भुटेको शिवालीले रसुवाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ. जिल्ला प्रशासन कार्यालयले भदौ 10 गतिको बाढीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ. बाढीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1,500 निजी घरमा क्षति पुगेको छ.
3: चीनले नेपाललाई 2 बेलीब्रिज सहित राहत सामग्री पठाएको छ. शुक्रबार सिगात्से स्थित रेजी नाकामा सिजाङ स्वायत्त क्षेत्रका तर्फबाट बेलीब्रिज सहितका संकटकालीन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ. चिनिया र नेपाली भाषामा साझा हिमाल, साझा नदी, सुख दुःखमा ऐक्यबद्धता, सिजाङको नेपाललाई आपतकालीन सहायता लेखिएको ब्यानर राखिएका गाड़ी नेपाल प्रस्थान गरेका छन्.
2: पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ मलेखु सड़क खण्डको कृष्णवीरमा पहिरोको कारण अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको छ. सड़क विभागका अनुसार शनिबारसम्म पहिरो प्रभावित क्षेत्रको निज भित्री भागबाट नयाँ ट्र्याक निर्माण

0: गर्ने कार्य अन्तर्गत दुवै तर्फबाट खनिएको ट्याक जोडिएको छ।
1: बेला बेलामा हुने ग्यास अभावले आक्रान्त उपभोक्ता फेरि रित्तो सिलिन्डर बोकेर पसल पसल भौतारिन थालेका छन्। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास खोज्न थालेको करिब एक महिना पुग्न लागेको छ। घरमा सिलिन्डर रित्तिएका छन् तर डिलर कहाँ ग्यास कहिले आउँछ भन्ने टुङ्गो छैन। पछिल्लो पटक 2083 असार 31 गतेदेखि बजारमा पुनः भरी सिलिन्डर अर्थात 14.2 केजी ग्यास बिक्री वितरण शुरू भएपछि उपभोक्ताले अभाव झेल्न थालेका हुन्। अहिले कृष्णभीरमा पहिरो गएर मुगलिन धादिङ हुँदै काठमाडौँ आउने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि संकट झन विकराल बनेको छ।
0: अंग्रेज सेनामाथि नेपाली फौजले हासिल गरेको ऐतिहासिक विजयको सम्झनामा पाल्पामा शनिबार 207 विजय उत्सव स्वरूप भगवती रथयात्रा निकालिएको छ। वीरता राष्ट्रियता र स्वाधीनताको प्रतीक मानिँदै आएको भगवती रथयात्रामा स्थानीयवासी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उल्लेखनीय सहभागिता थियो।
1: भदौ 10 गते बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले धेरै धनजनको नोक्सानी भयो। भोटेकोशी र त्रिशुली नदी आसपासका 13 हाइड्रो पावर कम्पनीमा ठूलो क्षति पुग्यो। त्यसपछि शेयर बजारमा हाइड्रो पावर र नन लाइफ इन्सुरेन्सका सूचक उच्च अङ्कले घट्न थाले। तीन दिनमा हाइड्रो पावरको 228 अङ्क र नन लाइफको 1096 अङ्कले घटे। हाइड्रो पावर क्षतिको क्लेम नन लाइफ इन्सुरेन्समा पर्ने भएकाले यसको शेयर सूचक पनि घटेको हो। गत मंगलबार शेयर कारोबारमा कडा निगरानी राख्न नेप्सेलाई नेपाल धितोपत्र बोर्ड 7 कडा निर्देशन दिएको थियो।
0: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अध्यक्ष तथा सीईओ जेनसेन ह्याङले बाढी पीड़ितका लागि 10 मिलियन अमेरिकी डलर अर्थात करिब 1,53 करोड रुपियाँ सहयोग प्रदान गरेका छन्। अर्थमन्त्री डाक्टर सोलिम वाग्ले आफ्नो आधिकारिक भिडियो सन्देश मार्फत कृतज्ञता व्यक्त गरेका छन्। प्राप्त रकम रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित जिल्लामा राहत विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुननिर्माणमा खर्च गरिने जनाइएको छ।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 4 वर्षभन्दा लामो समयदेखि जारी रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूत स्टिभ विटकफ र जेरेड कुस्नरलाई मस्को र किप पठाउने घोषणा गर्नुभएको छ ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्ने र युद्ध अन्त्य गर्ने प्रस्ताव समेत लिएर जानेछन्
8: अरब इमिरेट्स युएमा नेपाली क्रिकेटको विकास तथा प्रवर्धनसँगै त्यहाँ रहेका नेपाली खेलाड़ीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले जीसीडी नेपाली प्रिमियर लीग युएको पहिलो संस्करण आयोजना हुने भएको छ आयोजकका अनुसार प्रतियोगिता आगामी सेप्टेम्बर 5-26 सञ्चालन हुनेछ त्यस्तै जापानमा आयोजना हुने विश्व एसियाली खेलकुद एसियाडको तयारीका लागि नेपाली कराते टोली जापान प्रस्थान गरेको छ टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित राष्ट्रिय खेलकुद परिषद राखेपाका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु
7: अब विचार विश्लेषणको पालो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग गोर्खापत्रले संवाद गरेको छ संवादका मुख्य मुद्दाहरू यस्ता छन् भोटेकोशीको बाढ़ी सामान्य होइन रहेछ सुनामी नै जस्तो लाग्यो उद्धार गरिएकालाई दीर्घकालीन व्यवस्थापनबारे सरकारले अध्ययन गरिरहेको छ गुनासा सुझाव विश्वासयोग्य माध्यमबाट आइदिए काम गर्न सहज हुने थियो बाढ़ी प्रभावित मध्ये 4% क्षेत्रमा मात्र विद्युत आपूर्ति हुन बाँकी छ क्षतिको तुलनामा अत्यन्तै छिटो रिकभरी हो यो अहिलेको सब व्यवस्थापन अस्थायी मात्रै हो समस्या आउँदैमा सरकार असफल हुने होइन समस्यालाई समस्याका रूपमा लिन्छ कि लिँदैन भन्ने मुख्य कुरा हो
8: हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 21 गते आइतबार, सन् 2026 सेप्टेम्बर 6 तारिख भदौ कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबार विहीन कतिपयको जंगलमा बास।
0: भोटेकोसीको बाढीमा अझै 5,000 सम्पर्क विहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार। रसुवागढीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
1: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो, झण्डै 3 अर्ब रुपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
0: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ्दो, इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढाएको भनाई।
1: र एनबिएलमा सगार माथाको लगातार दोस्रो जित, एसिसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
4: भाडीमा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।
5: स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
4: स्पाइनल इन्जुरी सम्बन्धी समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौँ। थप जानकारीका लागि 9841-50-0477 र 9850-55-110।
5: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
4: माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
5: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855-50-9084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845-51-2084। दुबईमा रोजगारीको सुवर्ण अवसर।
4: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
5: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
4: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
5: सम्पर्क 9855-58-369, 9846-43-211 र 9142-0076-04।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: प्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गर्न
3: ढाडीमा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना
4: स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ
3: स्पाइनल इन्जुरी सम्बन्धी समस्या ढाड तथा मेरुदण्डका चोट स्ट्रोक ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौ थप जानकारीका लागि 9841-50-0477 र 9850-55-110
5: नेपालीपनको आभास नेपाली मनको आवाज
6: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
5: स्वदेश एफएम
7: ट्रियाली करिडोरमा बाढीको पानी घट्दै गए पनि यसअघि त्यसले निम्त्याएको संकट घटेको छैन सड़क र पुल बगेका छन् पहिरोले बाटो थुनेको छ गाउँहरू बीचको सम्पर्क टुटेको छ यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवा समेत कठिन बनेको छ अरू विस्थापितको आवश्यकता भन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन् बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी ठाउँ आमाका लागि पर्याप्त र समयमै खाना शिशुका लागि उपयुक्त पोषण अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष UNFPA रसुवा नुवाकोट र धादिङका बाढी प्रभावित 15 पालिकामा झण्डै 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ यी तीन जिल्ला गएको भदौ 10 को विनाशकारी बाढीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन् यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन झण्डै 3,10,000 प्रभावित जनसङ्ख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो यही अनुमान अनुसार आउँदो एक महिनामा झण्डै 492 शिशु जन्मिन सक्ने र झण्डै 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने UNF

0: पिएको आकलन छ। सबै विस्थापितलाई एउटै आवश्यकताको आधारमा हेरिँदा सुत्केरी, गर्भवती, अपाङ्गता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ। समस्या खान र बस्ने ठाउँमा मात्र सीमित छैन, बाढीपछि स्वास्थ्य संस्थासँग पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ। यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको छ। विभागकी प्रमुख बसन्ती पञ्चका अनुसार बाढी आएता अस्पतालमा 9 जना प्रसूति भइसकेका छन्। बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच हिजो र अस्ति गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ। नुवाकोटको विदुर दश बेत्रावतीकी 64 वर्षीय चण्डिका श्रेष्ठको परिवारले काठमाडौँको सानो भर्याङमा उहाँको काजकिरिया थालिसकेको थियो। भोटेकोसी बाढीले गाउँ नै बगाउँदा उहाँसहित परिवारका 5 सदस्य सम्पर्कविहीन थिए। यतिका दिनसम्म फेला नपरेपछि जीवित नभएको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो। तर सामाजिक सञ्जालमा हिजो एकाएक बेत्रावतीबाट एक महिलाको उद्धार भएको भन्दै तस्विर सहित सार्वजनिक भएपछि परिवार र आफन्तमा खुसीको सीमा रहेन। बेत्रावतीबाट बगेको त्यो घरमा रहेका परिवारका अझै 4 जना सम्पर्क विहीन छन्। नेपाली सेनाले हिजो नै रसुवाको माथिल्लो त्रिशुली 1 को जलविद्युत आयोजनाको सुरुङको 225 मिटर भित्रबाट 1 जना चिनिया नागरिकलाई समेत जीवितै उद्धार गरेको छ। चिनिया उद्धार टोली समेतको सहयोगमा लुहाइतो नामक चिनिया नागरिकको उद्धार भएको हो। उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको उद्धार टोलीले अस्ति शुक्रबार त्रिशुली 3A दुईजनाको उद्धार गरेको थियो। उद्धार गरिएकामा माथिल्लो त्रिशुली 3A का कर्मचारी सञ्जय शाह र हाइड्रो पावर अटोमेसन प्रोजेक्टका सुपरभाइजर कबीर महर्ज रहनु भएको छ।
1: यसैबीच भोटेकोसी नदीमा आएको बाढीले घरबार विहीन बनाएपछि धादिङको गजरी गाउँपालिका 5 गलौदीका बाढी पीडित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्कन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आश्रय स्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्याङ्कमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। गएको भदौ 10 गते आएको बाढीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सब डिभिजनल क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो। प्रभावितका अनुसार होल्डिङ सेन्टरमा 42 परिवारका कम्तीमा 200 जना बसिरहेका छन्। गलौदीका 74 घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टर बाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आश्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपडा, भाँडाकुँडा र झोलको अभाव छ। होल्डिङ सेन्टरमा 4 जना अपाङ्गता भएका व्यक्ति, कम्तीमा 30 जना बालबालिका र 70 वर्षभन्दा माथिका 2 जना ज्येष्ठ नागरिक महिला छन्। जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाई भइरहेको छ। बाढीपछि जंगलमा बास अन्नपूर्ण पोस्टमा खबर छ।
0: रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढीबाट ठूलो जनधनको क्षति भएपछि रसुवा सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको यो अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 वटा शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीको आज 12 दिन भइसकेको छ।
1: गोर्खाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोऱ्याइरहनुहुन्छ। रसुवागढी जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ? भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका दाजु सन्तोष अधिकारी त्यही थुनिएको उहाँको अनुमान छ। बाढी गएको 11 दिन बितिसक्दा पनि सन्तोषसहित 93 कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ। 111 मेगावाटको आयोजनामा सन्तोष फ्लन्ट म्यानेजर हुनुहुन्थ्यो। उहाँले त्यहाँ काम गरेको 6 वर्ष भइसकेको छ। उद्धार निकै ढिलाइ भइसक्यो। कम्पनीले हारगुहार गरिरहेका भए पनि त्यो पुरा हुन सकेको छैन। भोटेकोसी बाढीपछि परियोजनामा कार्यरत 93 जना श्रमिक सम्पर्कविहीन छन्, जसमा रसुवागढी हाइड्रो पावर कम्पनीका 51, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35, सिड डब्ल्युई चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनका 4 र भानास कन्स्ट्रक्सनका 3 जना रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ र भूमिगत विद्युत गृहभित्रै

0: खोजी कार्य भइरहेको बताउनुभयो र सुवागढीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै कान्तिपुरमा खबर छ।
1: काया कैरनमा गाँठका कुरा श्रृङ्खला अन्तर्गत सिक्कादेखि मोबाइलको स्क्रिनसम्म आइपुगेको पैसाको इतिहास सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: भाँडीमा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।
3: स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: स्पाइनल इन्जुरी सम्बन्धी समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौँ। थप जानकारीका लागि 9841-50-0477 र 9855-55-110।
4: मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
6: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
7: सम्पर्क 9819-32811 र 9863-73-687।
8: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ, यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक।
1: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबार विहीन कतिपयको जङ्गलमा बास, भोटेकोसीको बाढीमा अझै 5000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार, रोसुवागढीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
0: हिजो आज सामान किन्न बजार जाँदा खल्तीमा पैसा बोक्न पर्दैन, मोबाइल ब्याङ्किङबाटै सजिलै पैसा तिर्न सकिन्छ। यस्तो सुविधा आएको केही वर्ष मात्रै भएको छ। धेरै पहिले सिक्काको जमाना मात्रै थियो भने पछि नोटको चलन आयो। सिक्का हुँदै मोबाइलको स्क्रिनसम्म पैसा कसरी आइपुग्यो त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृङ्खलाको तेस्रो भागमा पैसाको इतिहास खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सेना।
9: खल्ती छाम्नुहोस् त, कति पैसा छ? अब मोबाइल ब्याङ्किङ खोल्नुहोस्, पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला। हिजो आज नोट र सिक्का बोक्नु पर्दैन, मोबाइलमै हटाएको छ नोट र सिक्का पनि। अब कल्पना गर्नुहोस्, आजको 10,000 रुपियाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने। आजभन्दा करिब 2500 वर्ष अघि

0: टर्की आसपासको लिदियाबाट भएको सिक्काको सुरुवात। ती सिक्कालाई प्राचीन ग्रिसले परिमार्जित गरेर कलात्मक बनायो। सिक्कामा राजा, देवदेवी, जनावर र विभिन्न कलाकृति अंकित भए, तर तिनको आकार समान थिएन। कुनै साना थिए, कुनै ठुला, कुनै चेप्टा, कुनै बाक्ला। त्यसै ताक चिनमा पनि धातुका चारपाटे र गोला सिक्का चलन चल्तीमा आए। बीचमा पुवाल भएका चिनिया सिक्कालाई डोरीमा उनेर बोकिन्थ्यो। पैसा कमाउन अहिले भन्दा धेरै श्रम गर्नु पर्थ्यो। जसो तसो कमाइ हालेमा बोकेर हिँड्न पनि औधी डर थियो। बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो। सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चिनमा। अक्षर कागज र कागजी नोटको आविष्कार गरेर चिनले मानव सभ्यतालाई एक कदम अघि बढाउन मद्दत गर्यो। कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोट प्रति मानिसको विश्वास बढ्यो। अब नेपालतिर फर्कौं। झन्डै 1600 वर्ष अघि लिच्छवी कालमा श्री मानङ्क लगायतका सिक्का चलनमा आए। पछि तामा, चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए। मल्लकालमा नेपाल तिब्बत व्यापार बढ्यो। नेपाली सिक्का तिब्बतसम्म पुगे। भारतसँगको व्यापार बढ्दै जाँदा नेपालमा भारतीय रुपियाँ छ्याप छ्याप्ती भयो। नेहरू र बारु नेपालमा सराबरी चले। नेपाली सिक्का कुद्न र काट्न करिब 100 वर्ष अघि काठमाडौँको सुन्दारामा टक्सार स्थापना भयो। विक्रम सम्वत 2002 सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो। युरोपमा संसारकै पहिलो बैङ्क स्थापना भएको 500 वर्षपछि नेपालमा नेपाल बैङ्क र त्यसको 20 वर्षपछि 2013 नेपाल राष्ट्र बैङ्क स्थापना भयो। नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो। बैङ्कमा पैसा राख्न थालेको 50 वर्षपछि बल्ल सुरु भयो मोबाइल बैङ्किङ। एटीएम, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, डिजिटल वालेट हुँदै अहिले पैसाको कारोबार फन्ड ट्रान्सफर मार्फत हुन थालेको छ। अर्को खातामा पैसा पठाउने, आफ्नो खातामा जम्मा गर्ने, सामान किन्ने र बिल तिर्ने सबै मोबाइलबाट। अहिले मोबाइल निकाल्नुहोस्, क्युआर स्क्यान गर्नुहोस्, बिल तिर्नुहोस् र तिरेको रसिद लिएर सामान बोक्नुहोस्। हिजो पैसा बोक्नु र गर्नु पर्थ्यो, आज क्युआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ। पैसा हराएको होइन, पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ। अब अन्त्यमा, अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अङ्क साँच्चै पैसा हो कि पैसा भएको प्रमाण मात्रै? आज हामी स्क्रिनमा देखिने अङ्कलाई पैसा मानिरहेका छौँ। पैसा आखिर वस्तु हो कि विश्वास? यही प्रश्नबाट सुरु हुन्छ गाँठका कुराको अर्को भाग। पैसा आखिर के हो? पैसाले वास्तवमा के काम गर्छ र हामी पैसालाई मूल्यवान किन ठान्छौँ? गाँठको कुराको अर्को भागमा यसको जवाब खोज्नेछौँ।
1: गाँठका कुराको यो श्रृङ्खलापछि फेरि पनि खबरकै सिलसिला। भोटेकोसी त्रिशुलीमा आएको विनाशकारी बाढीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी अर्थात् लस एन्ड ड्यामेज कोषबाट आपतकालीन वित्तीय सहायता मागेको छ। तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुङ्गो लागेको छैन। झन्डै 3 अर्ब रुपियाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा छ। अधिकारीहरूका अनुसार कोषको ऱ्यापिड रेस्पोन्स सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गएको भदौमा हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोसी त्रिशुली नदीमा आएको आकस्मिक बाढीले ठूलो मानवीय, पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनी बागले र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षहरूलाई पत्र पठाउँदै बाढीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन वित्तीय सहायता आवश्यक रहेको जनाउनु भएको छ। तर अहिलेसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइसकेको छैन। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्रसङ्घीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो। जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोष, नेपालले माग्यो आपतकालीन सहायता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढीमा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना। स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
3: स्पाइनल इन्जुरी सम्बन्धी समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौ। थप जानकारीका लागि 9841-49-0477 र 9850-55-110। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189-53।
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। लामो समयदेखिको राजनीतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा बिस्तारै सुधारका झिनो सङ्केत देखिने थालेका बेला फेरि भोटेकोसी बाढीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढीले बगेका सडक, भत्किएका पुल, अल्पत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटक विपदले पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसुन सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका अधिकांश आकाश खुला हुन्छन् र पैदल यात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी 3 महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको झण्डै 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीडादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यसपटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायको थियो। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन सङ्कटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थाल्नु भएको छ, नेपाल अहिले पनि खुला छ भनेर। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँमा कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताउनु भएको छ। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर त्यसै गरी अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उहाँको भनाइ छ। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले भन्यो नेपाल खुला छ। कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढाउने तयारी गरेका छन्। चार देशले राष्ट्रसङ्घको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएइएको बोर्ड अफ गभर्नर समक्ष इरानले आणविक अपसार सम्बन्धी आफ्ना कानुनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढाउने तयारी गरेका हुन्। प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आइएइए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइ नसकेको एएफपीले मन्त्रालयले जनाएको छ। प्रस्तावमा आइइएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आइइएका सबै सदस्य राष्ट्रसँग, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनैतिक समाधान खोज्नुपर्नेमा समेत जोड दिएको छ।
7: अब के खेल खबर। नेपाल भलिबल लिग एनभिएलमा सगरमाथा स्म्यासर्स लेखप्तड फाल्कन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशाला कवर्ड हलमा हिजो बेलुकी भएको खेलमा सगरमाथा लेखप्तड फाल्कन्सलाई 3-2 सेट 3-0 सेटमा हरायो। लगातार दुई खेलमा जित हात पारेको सगरमाथा 6 अङ्कसहित शीर्ष स्थानमा छ। सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। हिजो भएको अर्को खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजय सुरुवात गरेको छ। एनभिएलमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 सुरु हुनेछ भने कर्णाली चिपराज र खप्तड फाल्कन्स बीच बेलुकी 7 दोस्रो खेल हुनेछ। यस्तै मलेसियामा चलिरहेको एसिसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। समूह ए अन्तर्गतको यो खेल कोलालम्पुरमा रहेको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान 7:15 सुरु हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार दुई खेल जितेको छ।
1: अब केही खबर संक्षेपमा। गएको भदौ 10 रसुवाको भोटेकोसीमा आएको बाढीले पहाड़का बस्ती मात्रै बगाएन, तराईका कैयौं घरका खुसी पनि खोस्यो। रोजगारी र कामको सिलसिलामा रसुवा पुगेका महोत्तरीसहित मधेसका 168 जना बाढीपछि सम्पर्कविहीन छन्। पहाड़मा बाढीको भेल थामिए पनि बेपत्ता भएका मधेसका नागरिकको परिवारमा चिन्ताको भेल अझै रोकिएको छैन। पहाड़मा जल प्रलय, मधेसमा आँसुको भेल शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
7: गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्य तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेग, कर्णाली प्रदेशको पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भेगका केही ठाउँ तथा पहाडी भेगका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
1: अब पालो उखानको
7: थुनेको पानी र सुनेका कुरामा विश्वास नगर।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
7: बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबारविहीन कतिपयको जंगलमा बास।
1: भोटेकोसीको बाढीमा अझै 5,000 सम्पर्कविहीन, 2 4 जीवितै उद्धार। रसुवागढीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
7: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो, झण्डै 3 रुपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
1: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ्दो, इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढाएको भनाई।
7: र एनभिएलमा सगरमाथाको लगातार दोस्रो जित, एसिसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन सरकारको नेतृत्व गर्नेले दिने निरन्तरका निर्देशनसँग कार्टुन सम्बन्धित छ। यहाँ निर्देशनका पत्रै पत्र छन्। टेबलमा बसेका एकजनाले कलम समाएका छन् तर कागज सकिएको छ। अनि उनी अर्का कर्मचारीलाई बोलाउँदै भन्दैछन्, कोही छ त्यहाँ? एक टुक्रा कागज ल्याइदियो न, यहाँ अर्को निर्देशन फुरियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौँ। नमस्कार।
8: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। तिखेर रसुवा बाढीको वितण्डाको विषयमा हामीले पटक पटक आवाज उठाइरहेका छौँ। सरकारले चालेका कतिपय कदमहरू र निष्ठुरी बनेर आएको प्रलयकारी महाविपत्ति महाबाढीका कारणले गर्दाखेरि हजारौंले को ज्यान गएको छ भने हजारौं घाइते भएका छन् र हजारौं सम्पर्क विहीन बनेको एउटा परिस्थिति छ। 12 पनि भेटिएका छन् मानिसहरू घरमा रहेको अवस्थामा, घरभित्र दबिएको अवस्थामा, हिलोमा दबिएको अवस्थामा सरकारको उद्धार तथा राहत प्रभावकारिता बन्यो कि बनेन भन्ने खालका विषय र प्रसङ्गहरू पनि यतिखेर उठेका छन्। विपत्ति बाजा बजाएर आउँदैन, विपत्ति आउँछ तर विपत्तिसँग कसरी हामी सामना गर्ने, विपत्तिसँग कसरी जोगिने, यो विषयमा आजको महत्वपूर्ण विषय रहनेछ। यसमा हामीले बहस र छलफल चलाउन जरुरी छ, किनभने विपत्ति नेपालका लागि एउटा पी सेन्टर जस्तो

भएका हुन्छन्, तर पावर हाउसहरूले कुनै माथि अलि हाइटबाट मुहानबाट जुन किसिमले सुरुङबाट भित्र डाँडाबाट पानी तल झारेर अलिकति मुनितिर पावर हाउस बनाउने एउटा स्थिति बन्यो भने, ड्याम अलि माथि बनाउने स्थिति बन्यो भने सम्भावना हुनसक्छ, तर त्यहाँ बस्ती चाहिँ खाली गराउनुपर्छ, किनभने बस्तीलाई असर गर्ने गरी माथि टपमा ड्याम बन्नु हुँदैन, तर बस्ती चाहिँ खाली गरेर त्यो किसिमले पावर हाउस निर्माण गर्न सक्ने एउटा मेकानिजम ल्याउनुपर्छ। होइन भने नदीकै छेउमा पावर हाउस निर्माण हुँदाखेरि हामीले लगाएका अरबौँ खरबौँ रकमहरू बालुवामा पानी हुने स्थिति नेपालमा रहेको छ। आधुनिक स्रोत बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा छन्। विस्थापित शिविरमा रहेका गर्भवती र सुत्केरी आमाका लागि सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवामा चुनौती रहेको छ। आधुनिक स्रोत बाढी प्रभावित नुवाकोटको त्रिशुली करिडोर क्षेत्रमा विस्थापितहरूलाई राखिएको छ, तर 3 महिने शिशुलाई स्तनपान गराउँदै गर्दा आमाहरूलाई निकै ठूलो समस्या छ। 1 महिनाभित्र करिब 492 शिशु जन्मिन सक्ने र करिब 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने पनि देखिएको छ। यो कुराबाट चाहिँ नेपाल सरकार एकदमै त चनाको बन्न जरुरी छ, किनभने दुःखमा मलम लाउनका निम्ति सरकार चाहिन्छ। जलवायु परिवर्तनको भयावह दृश्य बनेको छ भोटेकोसी बाढी। भोटेकोसीपछि विश्वले नेपालबाट सुन्दैछ भविष्यको चेतावनी। बरफ, चट्टान, पानी र लेदोको श्रृङ्खलाले निम्त्याएको विनाश, हिमनदी क्षय, तीव्र हिमाली क्षेत्रमा नयाँ खालका विपदका खतराहरू बढ्दै गएका छन्। सीमा पार निगरानी र जलवायु प्रतिरोधी पूर्वाधारमा तत्काल लगानी आवश्यक रहेको अहिलेको परिस्थिति छ। त्यसमा सरकारले काम गर्न सक्छ कि सक्दैन, यसको विषयमा आजको नेपाली बसमा हामी चर्चा गर्छौँ। प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभा भाग लिन हामी न्युयोर्क प्रस्थान गर्ने कुरा आएको छ। त्यहाँ चाहिँ नेपालले आफ्नो बलियो उपस्थिति कसरी राख्छ त्यसका बारेमा पनि हामी बहस गर्नेछौँ। चमत्कारको आशाका बीच खोजी जारी छ। 100 आयोजना कर्मीहरू अझै पनि बेपत्ता छन्। भोटेकोसी बाढीको 11-12 दिनसम्म पनि निकै ठुलो अप्ठ्यारो परिस्थिति चाहिँ उनका परिवारहरूले र त्यहाँ बेपत्ता भएकाहरूले बेहोरिरहनु परेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, राहत होइन, क्षतिपूर्ति खोज्दैछ नेपाल। जलवायु परिवर्तनको निकै ठुलो मार छ। प्रधानमन्त्री शाह असोज 8 गते संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ। 10 भदौमा भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीले नेपालको हिमाली पारिस्थितिक प्रणाली र मानव सभ्यतामाथि निकै ठुलो प्रहार पनि गरेको छ। काजक्रिया भइरहेका बेला चाहिँ मानिसहरू बेपत्ता भएका मानिस जिउँदै फेला पर्दाखेरि परिवारमा केही परिवारमा चाहिँ खुसियाली त भएको छ, तर हजारौं परिवारहरू अझै बेपत्ता हुँदाखेरि देश रोइरहेको छ। रसुवा, नुवाकोट, धादिङ, चितौन लगायतका ठाउँहरू रोइरहेका छन्। यतिखेर आदरणीय श्रोता, नेपाललाई क्षतिपूर्ति दिन 44 अति कम विकसित देशहरूको माग पनि रहेको छ। अति कम विकसित देशहरूको समूह LDCले भोटेकोसी बाढी प्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमुरेको दिल्लीबाट 26 बुदा सहितको घोषणापत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड दिएको छ। आदरणीय श्रोता, नेपालले धेरै कार्बन उत्सर्जन गरेको छैन, छिमेकी मुलुकहरूबाट निकै ठुलो मात्रामा कार्बन उत्सर्जन भइरहेको छ, जसको मार हामीले खेपिराख्नु परेको एउटा स्थिति छ। सुरुङ र भग्नावशेषमा अझै जीवनको खोजी भइरहेको छ। भित्रबाट कतिपय चिच्याइरहेका छन्, चिच्याएर गएका छन्। आयोजनाका प्राविधिकहरू जब फिल्डमा खटिएका छन् त्यसपछि उद्धार र राहतको कामहरू अलिकति प्रभावकारी भएको छ। उद्धारको कामहरू आयोजनाका प्राविधिकहरूलाई धेरै कुराहरू थाहा हुन्छ, बनेका ठाउँहरू लोकेसनहरूको बारेमा थाहा हुन्छ। सरकारले समयमै यसको अनुमति दिइदिएको भए केही ज्यानहरू बाँच्न सक्थे भन्ने खालका बहसहरू पनि यतिखेर आएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौँ। उत्तरतर्फ वैकल्पिक नाका सरकारले खोजिरहेको छ। 2072 तातोपानी मुख्य नाका थियो। विनाशकारी भूकम्पपछि बाढी र पहिरोको जोखिम बढेसँगै रसुवागढी मुख्य नाकाको रूपमा विकसित भयो। भदौ 10 ध्वस्त भएपछि कोरोला वैकल्पिक रूपमा प्रयोग भएको छ, तर यसमा पनि हिमपातको समस्या व्यापक रूपमा हुन सक्ने देखिएको छ। त्यसैले उत्तरतर्फ वैकल्पिक नाका खोज्ने प्रयास यतिखेर सरकारले गरिरहेको छ। आदरणीय श्रोता, विपत्मा देश आफ्नै चिन्तामा कङ्ग्रेस आए ल्याए महाधिवेशनका 2 कार्यतालिका। नेपाली कङ्ग्रेसको विषयमा तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि चाहिँ संस्थापन पक्ष र देउबा पक्षले आफ्ना आफ्ना अडानहरू जारी गरेको छ। अब नेपाली कङ्ग्रेसको स्थिति के हुन्छ भन्ने विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौँ। र अब जेन्जी प्रोटेस्ट भएको, जेन्जी विद्रोह भएको 1 वर्ष पुरा भएको छ। नेपालमा यो अपत्यारिलो खालको घटनाले गर्दाखेरि केही परिवर्तन त गरेको छ, केही पुराना राजनीतिक दलहरूलाई सबक त सिकाएको छ, तर यो अहिलेको यो जेन्जी प्रोटेक्स अर्थात् जेन्जी विद्रोह कहाँ गएर चाहिँ अडियो त? साँच्चै जेन्जी विद्रोह सही ठाउँमा छ त? सही ट्र्याकमा जेन्जी विद्रोह अगाडि बढिरहेको छ त? आजको नेपाली बसमा हामी चर्चा गर्नेछौँ। आज नै छोटो विश्राम नै छौँ।

0: पछि पुनः उपस्थित हुनेछौँ।
1: माडीमा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।
2: स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
1: स्पाइनल इन्जुरी सम्बन्धी समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौँ। थप जानकारीका लागि 9841-49-0477 र 9855-55-110।
2: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्।
3: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्ते, गुड मर्निङ खेमजी।
3: तिब्बतबाट आएको रसुवा बाढीले देश यतिखेर आक्रान्त छ, देशले निकै ठुलो महाविपत्ति प्रलयकारी विपत्ति खेप्नु परेको छ, धेरैको अनुमान र आकलन भन्दा माथिको विपत्ति यो देशले सामना गर्नु पर्यो, पटक पटकका विपत्तिहरूबाट नेपाल अछुतो त छैन, तर पनि हामी कहाँनिर के कारणले चाहिँ अलिकति सतर्क बन्न सकिरहेका छैनौँ, वा चाहिँ यो चाहिँ अनुमान नभएर चाहिँ धेरै ठुलो क्षति प्रलयकारी क्षति हुन पुग्यो, यसलाई कस्तो लाग्छ यहाँलाई सुरुवातमा?
4: यो प्राकृतिक विपत्ति हो, प्राकृतिक विपत्तिको सामना गर्नका लागि हामीसँग जुन खालको तयारी, जुन खालको हाम्रो एक्सपर्टिज हुनुपर्ने थियो, जुन खालका संरचनाहरू बन्नुपर्ने थियो, त्यो नबनेको कुरा यथार्थ हो। तर यो खालको अब म यो क्षेत्रको विशेषज्ञ त होइन, तर अरू विशेषज्ञहरूको कुरा सुन्दा पढ्दाखेरि यस खालको घटना चाहिँ संसारकै नौलो घटना भनेर विशेषज्ञहरूले भनिरहेछन्। राष्ट्रिय अन्तर्राष्ट्रिय विशेषज्ञहरूको त्यो ओपिनियन आइरहेको छ। अब हामी जस्तो मुलुक यो अरूले गरेको क्षतिको चाहिँ गल्तीको चाहिँ क्षति हामीले बिहोर्नु परेको छ, यो चाहिँ सत्य कुरा हो। ग्लोबल वार्मिङको कारणले विश्वले उनीहरूले आफ्नो विकास निर्माण गर्नका लागि अत्यधिक कार्बन उत्सर्जन गरे, त्यसले गर्दा पृथ्वीको तापमान बढ्यो, पृथ्वीको तापमान बढिसकेपछि ग्लोबल वार्मिङ बढिसकेपछि हिमतालहरू फुट्ने, पहाडहरू कमजोर हुने, त्यो प्रक्रियाको निरन्तर श्रृङ्खलाको चपेटामा नेपाल परिरहेको छ। र यो संसारका शक्तिशाली विकसित मुलुकहरूले आफ्नो विकासको लागि अरू साना मुलुक हामी जस्ता मुलुकहरूको निमित्त विनाश निम्त्याउँदैछन्। अब यस खालको विनाशलाई सामना गर्न सक्ने संरचना, त्यो खालको प्राविधिक ज्ञान, अनुभव, दक्षता हामीसँग नभएको कारणले यो ठुलो क्षति भएको हो। अब 72 सालको भूकम्पमा पनि यस प्रकृतिको क्षति भएको थियो, त्यो अलि भिन्न प्रकृतिको थियो, यो चाहिँ भिन्न प्रकृतिको भएको हुनाले समग्रमा भन्दा त्यो सामना गर्ने क्षमता, पुँजी र दक्षता हामीसँग नभएको कारणले नै यो भएको। यो हुन त हुन्थ्यो, यसलाई रोक्न सक्ने त कमै राष्ट्रहरूले मात्रै सक्छन् यस खालको विपत्तिलाई रोक्न, त्यो पनि रोक्न भन्दा पनि अब क्षति कम हुनका लागि रोक्नै त सायद कसैले पनि सक्दैन। तर पूर्व सूचना दिने र हिम तालहरू फुट्न लागेका कुन कुन छन् भन्दा तिनको सूचना सङ्कलन गर्ने अनि सम्भावित हिमताल ग्लेसियरहरूको अध्ययन गर्ने, तिनको रूप रङ आकारमा परिवर्तन आउँछ अनि त्यो भूसूचना प्रणालीमा त्यो सूचना पठाएर अनि सतर्कता अपनाउने विधिहरू त संसारले विकसित गरेका छन्। त्यो खालको हामीले संरचना, पोलिसी र दक्षता हासिल गर्न नसकेको कारणले यो दुःखद घटना घट्न पुग्यो, धेरै धनजनको क्षति हुन पुग्यो। हाम्रो कानुन क्षेत्रमा हाम्रा कानुन व्यवसायी साथीहरू पनि कति घाइते हुनु भएको छ, कति मिसिङ भइरहनु भएको छ। यो यस्तो खालको मैले अघि भने संसारमा शक्ति राष्ट्रहरूले गरेको गल्तीको कारणले त्यसको क्षति हामीले बिहोर्नु परेको छ। अब आगामी दिनमा चाहिँ नेपाल जस्ता अल्प विकसित वा विकसशील राष्ट्रहरूले अब ती मुलुकहरूसँग कसरी यसको क्षतिपूर्तिको दावी गर्ने एउटा प्रश्न, त्यो क्षतिपूर्तिको दाबी भन्दा पनि प्रमुख कुरा चाहिँ के हो भने हिम श्रृङ्खलाहरू जो फुट्न लागेका छन् वा हिम नदीहरू जो फुट्न लागेका छन् वा पहाडहरू जसरी आज नाङ्गो पहाडको रूपमा विकसित हुँदैछन् त्यसलाई कम गर्नका लागि अपनाउनु पर्ने विधि अपनाउनु पर्छ ती संरचनाहरू खडा गर्नुपर्छ जस्तो छोरोल्पाकै बारेमा हामीले 8-10 वर्ष अगाडिदेखि नै धेरै अब हल्ला भयो विश्वको ध्यान आकृष्ट भयो अहिले नेपाल सरकारले विदेशी सहयोग समेत लिएर त्यो पानीको सतह घटाएको कारणले तत्काललाई ठुलो जोखिम छैन भनेर भनिएको छ यस खालको जोखिम घटाउने उपायहरू भविष्यमा गर्नुपर्छ आजको अब उद्धार र राहत पछाडिको केन्द्रीय प्रश्न चाहिँ
3: अब एउटा कुरा भट्टराई सर के छ भने नि जस्तो यो त प्राकृतिक विपत्ति भयो प्राकृतिक विपत्तिको त हामीले पटक पटक बेहोरिरहेका छौँ धेरैलाई गुमाएका छौँ धेरैलाई अङ्गभङ्ग भएका छन् धेरै अहिले पनि सम्पर्क विहीन छन् यो चलिरहने एउटा प्रक्रिया जस्तो भएको छ यसबाट चाहिँ हामीले सतर्क रहनुको विकल्प छैन अब एक वर्ष अगाडि मानव निर्मित विपत्ति पनि त आयो नि त यो देशमा होइन अब जेन्जी प्रोटेक्सको एक वर्ष पुरा भएको छ मानवले निर्माण गरेको त्यो विपत्तिमा चाहिँ धेरै जनधनको क्षति भएको छ धेरै नागरिकहरू मारिएका छन् धेरै सम्पत्ति चाहिँ भौतिक सम्पत्ति नष्ट भएको छ आज हेर्दाखेरि अब एक वर्ष पुगेको यो परिप्रेक्ष्यमा यसले उसले त्यतिखेरको आन्दोलनले दिएको सन्देश र अहिले सरकार अगाडि बढिरहेको सरकारले दिन खोजेको सन्देशको तादम्यता चाहिँ कसरी हेर्नुहुन्छ
4: तपाईँले ठिकै भन्नुभयो खेमजी कि अघिल्लो वर्ष अब भदौ 23 र 24 हाम्रो निकटमा आएको छ नेपालको राजनीतिक संवैधानिक अथवा भौगोलिक इतिहासमै नघट्ने घटना जसरी अहिले यो भोटे कोशीको हिम श्रृङ्खला खसेर संसारमै अनौठो प्रकृतिको मानवीय क्षति हामीले बिहोर्नु पर्यो प्राकृतिक विपत्ति बिहोर्नु पर्यो अघि तपाईँले ठिकै भन्नुभयो एक वर्ष अगाडि हाम्रो मानवीय विपत्ति हामीले बिहोर्नु पर्यो र ठुलो धनजनको क्षति भयो र त्यो पनि संसारमै यस प्रकृतिको विध्वंस कहीँ पनि भएको थिएन त्यो विध्वंसले गर्दा हाम्रा भौतिक संरचनाहरू हामीले जे गुमायौँ हाम्रा दाजुभाइ दिदीबहिनीहरू बुवा आमाहरू जो गुमायौँ त्यो एकदमै अमानवीय थियो त्यो क्रूर थियो संसारकै निमित्त त्यो अनौठो प्रकृतिको थियो र एक वर्षको यो अवधिमा आएर हामीले भदौ 23 र 24 त्यो विध्वंसकारी गतिविधिलाई वा भदौ 23 गतेका विद्यार्थी भाइ बहिनीहरूले गरेको शहादतलाई दुइटैले हामीले एक ठाउँमा राखेर हेर्ने हो भने संसारमा यस्तो त काहीँ पनि हुँदैन खेमजी जसको जसको उत्तर अहिले पनि कसैले दिन नसकोस् भदौ 23 गतेको आयोजक को थियो भदौ 24 गतेको प्रायोजक को थियो 23 गतेको आयोजक को थियो र 24 गतेको प्रायोजक को थियो भन्ने कुरा अहिले पनि हामीले मुलुकले त्यसको जवाब पाउन सकेको छैन र 23 गते केही सङ्घ संस्थाहरू देखिन्थे जसले राखेका कतिपय कुराहरू जायज नै थिए तर ती कलिला विद्यार्थीहरूलाई उत्तेजना भड्काउने खालको सुरक्षा ब्यारिकेटर नागेर जाने खालको बन्दुकसँग भिड्ने खालको परिस्थिति जसले निर्माण गर्यो 23 गते तिनीहरू पनि अनसिन छन् र त्यो घटनाको जिम्मेवारी लिन कोही पनि तयार छैनन् मेरो सरकारलाई प्रश्न छ मेरो सबै यो रेडियो सुनिरहनु भएका आम जनता सबैलाई यो प्रश्न गरौँ भन्छु म सरकारले 23 गते जयन्ती दिवस भनेर यो बिदा दिएको छ ती शहादत प्राप्त गरेका विद्यार्थीहरूको बलिदानलाई हेर्दाखेरि यो विदालाई उचित हो जस्तो लाग्छ तर त्यो शहादत प्राप्त गर्ने कुरामा विदा दिने सरकारले अथवा अहिलेको सत्तारूढ दलले 23 गतेको आयोजक महु किन भन्न नसकेको यदि ऊ त्यो साँच्चै 23 गतेको आयोजक रासोपा थियो भने म थिएँ भन्न सक्नु पर्यो अनि त्यो 23 गतेको निरन्तरतालाई 24 गतेमा हामीले हेर्ने हो भने 23 गतेको पनि म थिएँ 24 गतेको पनि म थिएँ भन्नु पर्थ्यो शहादत भन्ने शब्द जहाँ प्रयोग गरिन्छ त्यसको निश्चित राजनीतिक अर्थ छ त्यहाँ कुनै आयोजक हुन्छ त्यसको कुनै निश्चित नारा हुन्छ त्यसको कुनै निश्चित माग हुन्छ अनि त्यो सङ्गठित समूह हुन्छ निश्चित उद्देश्य प्राप्तिका निमित्त आन्दोलन भएको हुन्छ र मान्छेहरू त्यो बलिदानमा आफूलाई बलिवेदीमा होम्न तयार भएका हुन्छन् आजको प्रधानमन्त्रीज्यूले आजको सरकारले आजको सत्तारूढ दलले 23 गतेको आयोजक मऊ भन्न किन नसकेको र 23 गतेलाई शहीद दिवस भनेर चाहिँ किन भन्न सकेको
3: सरकारले त यसलाई अलिकति जनताको परिवर्तनको एउटा मूल ढोकाको रूपमा होइन वर्षौंदेखि पिल्सिएर रहेका आवाजहरूलाई चाहिँ परिवर्तन गरेर युवा शक्तिका रूपमा नयाँ शक्तिका रूपमा चाहिँ देश अगाडि बढेको सन्दर्भमा होइन सबै जनताहरूलाई अपनत्व हुने गरी चाहिँ सार्वजनिक बिदा दिने निर्णय गरे हो नि त होइन
4: मलाई त्यस्तो लाग्दैन, मैले अघि भनिहालेँ यदि त्यो हो भने पनि त्यो हामीले गरेको थियो र त्यसको स्वामित्व लिन्छु भन्नु पर्यो नि त. स्वामित्व चाहिँ किन नलिएको त, स्वामित्व चाहिँ नलिने अनि म त्यो दिनलाई चाहिँ शहीद दिवस भन्छु भन्ने यो चाहिँ परस्पर विरोधी कुरा भयो. हिम्मतका साथ त्यसको आयोजक म हुँ, त्यो एकदमै राम्रो काम भएको थियो, त्यो भएको हुनाले मैले शहीद दिवस मनाएँ भन्दा सरकारले किन भन्न नसकेको, मेरो प्रश्न त्यो.
3: आन्दोलनले उठाएका मुद्दा होइन, कति सम्बोधन भए, कति सत्ता त परिवर्तन भयो नै, शासनको शैली कस्तो खालको रह्यो, यो बीचको पेरिफेरी चाहिँ कस्तो, कुन ढङ्गले चाहिँ यहाँले विश्लेषण गर्नुहुन्छ?
4: होइन, मैले भने यो 23 गतेको आयोजक को भन्ने थाहा छैन, 24 गतेको प्रायोजक को भन्ने थाहा छैन, 23 गतेकोलाई एकछिनका लागि अघि तपाईँले भने जस्तो सुसुप्त आवाजमा कि यो जनताको परिवर्तनप्रतिको चाहना हो, तत्कालीन सत्तासीन दलले अथवा शासकहरूले गरेको गल्तीको दोषी यो विद्रोह स्वरूप त्यो उठेको हो भनेर यदि मान्ने हो भने 24 गतेको सिंहदरबार जलाउने को, सर्वोच्च अदालत जलाउने को, राष्ट्रपति कार्यालय भवन जलाउने को, निजी व्यापारिक प्रतिष्ठानहरू देशभरिका सामान्य राजनीतिक कार्यकर्ताका घर जलाउने को, त्यसको जवाफ जसको जगमा उभिएर यो सरकार बनेको छ त्यसको जवाफ यो सरकारले दिनु पर्दैन? आज जसरी एउटा मानिस मर्दा पनि त्यो मानिस के कारणले मर्यो भन्ने प्रश्नको अन्तिम जवाफ सरकारले दिनुपर्छ,
3: त्यो जवाफ दिइराख्नु पर्छ र भट्टराईजी, त्यसमा त क्लियरै छ नि त. त्यसमा जेनजी प्रोटेक्समा अग्रपङ्क्तिमै रहेका अरू मन्त्री छन्, त्यसैमा सांसदहरू छन् होइन, त्यसै प्रधानमन्त्री छन्, यो कुरा त सर्वविदितै त छ नि, के भनिराख्नु पर्छ मैले गरे भनेर
4: त्यसको जवाफ दिनुपर्छ खेमजी, त्यसरी भाग्न पाइँदैन नि. 24 तपाईँले भने जस्तो हो, तपाईँले भने कुरा मान्छन् त, उनीहरू 24 गते आगो लाउने सिंहदरबार आगो लाउने मऊ भन्छन् त, अनि सर्वोच्च अदालत जलाउने मऊ भन्छन्, भाटबटनी जलाउने मऊ भन्छन्, जिउँदै धरानमा 9 जना मान्छेहरू मारिएको छ भाटबटनीभित्र, त्यो मैले गरेको भन्छ त अहिलेको राष्ट्रपतिले, भन्यो भने राम्रो, त्यो हिम्मत छ भने म भनोस् भन्न चाहन्छु, तर त्यो त भनेको छैन उसले. अनि त्यसको जगमा यो सरकार बनेको छ भनिएको छ, त्यो जगमा बनेको छ भने त्यो फाउन्डर मऊ भन्ने हिम्मत किन नभनेको र नेपाली जनतालाई मैले भने सानो सानो प्रश्नको जवाफ जवाफ दिँदा सरकारले जब लिनुपर्छ भने यो जवाफदेहिताबाट सरकार भाग्न सक्दैन. 23 र 24 हामी सम्झिरहँदाखेरि 23 तत्काल सरकारमा जो बसेका थिए उनीहरू दोषी छन्, किनभने त्यो चाहिँ बन्दुक प्रहरीको बन्दुकबाट मानिसहरूको मृत्यु भएको छ भन्ने हो भने नैतिक जिम्मेवारी तत्कालीन सरकारले लिन सक्छ. अब अनेक कार्की आयोग बनायो, कार्की आयोगले दिएको रिपोर्टलाई अध्ययन गर्न फेरि अर्को प्रेमराज कार्कीकै आयोग बन्यो, सुरक्षाकर्मीलाई के गर्ने भन्ने सम्बन्धमा त्यसको पनि रिपोर्ट, त्यसको पनि रिपोर्ट गोप्य छ. मानव अधिकार आयोगमा लिली थापा आयोग बन्यो, लिली थापा आयोगले दिएको प्रतिवेदन तोडमोड गरेर फेरि अनि एउटा प्रतिवेदन सरकारले बुझायो, सरकारलाई बुझायो मानव अधिकार आयोगले, त्यो प्रतिवेदन पनि सरकारले लुकाएर राखेको छ. मेरो प्रश्न, यत्रो ठुलो विध्वंस धनजनको क्षति यसले गराएको भन्ने कुरा परिभाषित नगरिकन त्यसको ब्याज खान पाइन्छ? पाइँदैन कि, के हिम्मत गरेर त्यो स्वामित्व लिउँ होइन भने त्यो गलत हो भन्न सकौँ?
3: जेनजी आन्दोलनको बिचमा होइन, जेनजी आन्दोलनको बिचमा भएको विध्वंस र कानुनी र राजनीतिक दृष्टिकोणले चाहिँ यसलाई कसरी हेर्न सकिन्छ? अभिव्यक्तिको स्वतन्त्रता एउटा कुरा होला र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण बिचको सीमा चाहिँ कहाँनिर छ?
4: होइन, सार्वजनिक सम्पत्ति तोडफोड त त्यो तपाईँको अभिव्यक्ति स्वतन्त्रताको परिभाषाभित्र पर्दै पर्दैन. अभिव्यक्ति स्वतन्त्रता भनेको शान्तिपूर्ण रूपमा भेला जम्मा हुने, जुलुस प्रदर्शन गर्न पाउने हो. अब सामान्य शान्तिपूर्ण जुलुस प्रदर्शनमा कहिलेकाहीँ सामान्य प्रकृतिका तोडफोड, ढुङ्गामुढा आदि इत्यादि नेपालमा चलेका वा दुनियाँमा चलेका आन्दोलनमा यी पनि भएकै कुरा हुन्, समाजले स्वीकार गरेकै कुरा हुन्. तर जुन खालको संसारमै नभएको विध्वंस भयो नि, त्यो त अभिव्यक्ति स्वतन्त्रताको सीमामा त हामी परिकल्पनै गर्न सक्दैनौँ नि त. त्यो अराजकता थियो र यो नेपाल र नेपालीलाई नै ध्वस्त गर्ने प्रकृतिको थियो, हाम्रो इतिहासको श्रृङ्खला मेट्ने प्रकृतिको थियो, हाम्रो लोकतन्त्रलाई समाप्त पार्ने प्रकृतिको थियो, संविधान पक्षधर शक्तिहरूलाई समाप्त पार्ने र अराजकताको सृजना गर्ने थियो. मैले त्यही भएर प्रायोजक भन्ने शब्द प्रयोग गरेको छु. केही मान्छेहरू सिंहदरबारमा पुल्ठो बोक्दै हिँडेका केही मान्छेहरू मन्त्री भएका हामीले देखेका छौँ, होइन, सर्वोच्च अदालतमा आगो लाउने मान्छेहरू सांसद भएका पनि हामीले देखेका छौँ, ती भिडियो फुटेजहरू अहिले पनि छन्. भनिसकेपछि अब तिनलाई या त तिनले हामीले गरेका हौ यो विद्रोह भनेर जायज छ भनेर भन्न सक्नु पर्यो या त त्यो गलत हो भन्नु पर्यो दुइटै कुरा त्यो पनि सही र यो पनि सही त दुनियाँमा हुन सक्दैन यसको जवाफ नेपाली जनताले खोज्नु पर्छ यो एक वर्ष पुग्दैछ भदौ 23 र 24 23 गतेको ती अबोध बालबालिका विद्यार्थीहरू जसले शहादत प्राप्त गरे वा बलिदानी गरे तिनमा तत्कालीन सरकारले नैतिक जिम्मेवारी लिनै पर्छ यो जिम्मेवारीबाट ऊ भाग्न पाउँदैन र प्रत्यक्ष रूपमा हतियार चलाउने अब सुरक्षा कर्मीहरूलाई के कारवाही गर्ने भन्ने सम्बन्धमा कारवाही गर्ने जिम्मेवारी यही सरकारको अब खालि गलत भाष्य सृजना गरेर त्यति बेलाका शासक दोषी हुन् यो 35 वर्षमा केही गर्न नसकेका हुन् भनेर हुँदैन त्यो गीत गाउने त्यो भाष्य सृजना गर्ने अनि दललाई गाली गर्ने संविधान पक्षधर शक्तिहरूलाई हुच्याउने त्यो युग समाप्त भइसक्यो अब यो सरकारले भन्न सक्नु पर्यो कि त्यो विध्वंसको कसले गरेको थियो र त्यो 23 गतेको बल अत्यधिक बल प्रयोग गर्ने कार्यमा को को संलग्न थिए भन्ने कुरा भन्नु पर्दैन अनि यसलाई यति नै लिपापोती गरेर यत्रो ठुलो प्रश्नलाई छोडेर अगाडि बढ्न सक्छ त्यसैले बढ्न सक्दैन 23 र 24 सन्निकट मितिमा आज तपाईँ हामीले जुन कुरा गरिरहेका छौँ देशभरका सचेत नागरिकले शिक्षित नागरिकले आफ्नो ठाउँबाट यो सरकारलाई सत्तारूढ दललाई र सिँगै मुलुकसँग हामीले प्रश्न गर्नै पर्छ यसको जवाबदेहीताबाट यो सरकार भाग्न सक्दैन त्यो भएको कारणले गर्दाखेरि 24 गतेको विध्वंस 23 गतेलाई शहीद दिवस यदि मनाउने हो भने म भन्छु 24 गतेलाई कालो दिवस किन नमनाउने 24 गते जति नेपालमा विध्वंस भयो र संरचनाहरू भत्काइए आजको इतिहासमा भण्डारखाल पर्व कुद पर्व कुनै पनि ठुल्ठुला पर्वहरूमा पनि यस खालको विध्वंस मचिएको थिएन भनेपछि 23 गते शहीद दिवस मनाउने कुरालाई मैले अन्यथा भनिनँ बालबालिका विद्यार्थीहरूको हत्या भएको छ त्यसलाई हामीले सम्मान गर्ने हो भने 24 गते नेपालको राजनीतिक इतिहासमा नेपालको संवैधानिक इतिहासमै आजसम्मको इतिहासमा यो कालो दिन हो यो यसको विरुद्धमा आवाज उठाउनु पर्छ भनेर भन्नुपर्छ भन्ने म मान्यता राख्ने मान्छे हुँ 23लाई पनि हामीले न्याय गर्नुपर्छ 24लाई पनि न्याय गरेर मुलुकलाई न्याय गर्नुपर्छ भन्ने मान्यता
3: यसको मतलब भाद्र 23 गते शहीद दिवस मनाउँदै गर्दाखेरि सार्वजनिक बिदा दिँदै गर्दाखेरि भाद्र 24 गते कालो दिनका रूपमा चाहिँ यसलाई इङ्गित गर्ने त्यसो भए बिदा दिने त्यसपछि सरकारले सार्वजनिक बिदा
4: दिने मैले बिदाको कुरा गरिनँ 23 गते पनि सरकारले बिदा दिएको छैन
3: शोक सभा गर्ने भने
4: शोक मनाउने भनेर भनेको छ भनेपछि 24 गते पनि यो नेपालकै इतिहासको विध्वंसकारी र कालो दिन हो यस्तो त्यो किन मनाउने मैले भनेको भने भविष्यमा यस्तो कष्ट अब कहिले पनि नहोस् भन्ने कामना गर्नका निमित्त र 24 गतेका ती अपराधीहरू को हुन् भन्ने कुरा नेपाली जनताले प्रत्येक वर्ष सम्झिरहन् प्रश्न उठाइरहन् त्यो प्रश्नले भावी हाम्रा सन्ततिहरूलाई भावी पुस्तालाई त्यो प्रश्न उठिरहोस् ताकि भावी सन्ततिहरू कहिले पनि पुल्ठो बोकेर सिंहदरबार र सर्वोच्च अदालत राष्ट्रपति भवन जलाएर नेपालको इतिहास नामेट पार्ने कार्यमा कहिल्यै पनि त्यस्ता कुपात्रहरू नेपालमा नजन्मिउन् भन्ने प्रयोजनको लागि यसलाई युग युगसम्म यो मान्यता स्थापित गर्नको लागि भदौ 24 को विध्वंसलाई पनि हामीले कालो दिनको रूपमा स्मरण गर्नुपर्छ भन्ने मान्यता म राख्छु
3: अब अहिलेको अवस्थामा चाहिँ अब 1 वर्ष पुरा भयो यसै जगमा चाहिँ सरकार बनेको छ यसै जगलाई टेकेर चाहिँ धेरै नयाँ अनुहारहरू चाहिँ मन्त्रालयमा छन् उनीहरूले काम कारवाही गरिरहेका छन् तर जेन्जीले खोजेको परिवर्तन अर्थात् मुलुकले खोजेको परिवर्तनमा चाहिँ यसले के खालको चाहिँ परिणाम दिन सक्यो यो 1 वर्षलाई हेर्दा फर्केर हेर्दा
4: अब 1 वर्षमा फर्केर हेर्दाखेरि त्यो आन्दोलनमा 23 गतेको आन्दोलनमा लागेका मान्छेहरू जसले शहीद परिवार भए कति घाइते भए अपाङ्ग भए अहिले पनि छन् भनेपछि उनका परिवारले सरकारले दिएको सीमित राहत केही पाए होलान् त्योभन्दा बाहेक केही पनि पाएका छैन एउटा कुरा र त्यो आन्दोलनलाई 23 गते दिउँसो मध्यदिन वा 2-3 बजेदेखि नै अरूले नै हाइज्याक गरे त्यो हामीले देखेको कुरा हो जसले त्यो 23 गतेका अबोध बालबालिकालाई अगाडि सारेर त्यो आन्दोलनलाई हाइजेक गरे ती मान्छेहरूले आज विभिन्न ठाउँमा नियुक्ति पाएका छन् सांसद भएका छन् मन्त्री भएका छन् जिएम बनाए भएका छन् राजदूतको लाइनमा बसेका छन् नियुक्तिमा प्राथमिकता दिने भनिएको छ भनेपछि 23 गतेका आन्दोलनकारीले केही पनि पाएका छैनन् जसले आन्दोलनलाई हाइजेक गरेर अनि उनीहरूले चाहिँ आज यो पद प्रतिष्ठा र अवसर पाइरहेका छन् र पाउने लाइनमा लामबद्ध भएर बसेका छन् त्यसैले गर्दा परिवर्तन के भयो भन्दाखेरि सरकार फेरियो एउटा त्यो भयो त्यो सरकार फेरियो अब नयाँ सरकार आयो निर्वाचन गैर संवैधानिक ढङ्गले एउटा अन्तरिम सरकार बन्यो निर्वाचन भएर नयाँ सरकार आएको छ र एउटा पार्टीले प्रचण्ड बहुमत पाएको छ, यो त परिवर्तन भयो यसरी हेर्दाखेरि प्राविधिक रूपमा यो परिवर्तन भयो। तर 23 गते ती विद्यार्थी भाइ बहिनी र युवा विद्यार्थीहरूले उठाएका मागहरू पनि जहीँको तहीँ छन्, ती पनि पुरा भएका छैनन्। र 23 र 24 गतेको विध्वंसमा जसरी हिजो एउटा सामाजिक सञ्जालबाट देशभरि आगो लाउने कामको नेतृत्व गरियो, नेतृत्व गरायो, डिस्कर्ड चलायो, ती डिस्कर्ड चलाउनेहरूले फाइदा लिएका छन्, अरूले केही पनि फाइदा लिएको अहिलेको अवस्था छैन। र अहिले हिजो जसरी डिस्कर्डबाट सरकार र यो मुलुकमा आगजनी गरियो, अहिले उनीहरू नै के भन्न थाले हेर्नुहोस् त, स्वरहरू सामाजिक सञ्जालको दुरुपयोग भयो, सामाजिक सञ्जालमा ट्रोल बनायो, हामी माथि गाली गलोज गरियो भनेर स्वयं उनीहरूले भन्न
3: अनि राष्ट्रपति सांसदहरू पनि अहिले सामाजिक सञ्जालमा देखिएका शब्दहरूबाट लज्जित भएका छन्, कतिपयले त बोलिसकेका छन् अहिलेको स्थितिमा।
4: हिजो कता रवि लामी छानेजीले पनि बोल्नु भएको, समीक्षा बाँसकोटाजीले पनि बोल्नु भएको सुन्दै थिएँ, भने रन्जु दर्शनाले बोल्नु भएको मैले सुन्दै थिएँ, भनेपछि जस्तो बिउ रोपियो त्यसबाट फल्ने त्यस्तै हो। जुन कारणले उहाँहरू सत्तामा आउनुभयो, अब उहाँहरू सत्ताबाट बाहिरिने पनि त्यसैले गर्छ, त्यसैले गलत कुरालाई कहिले पनि पक्षपोषण गर्नु हुँदैन भनेको त्यही हो। गलत कुरा जहिले पनि जुन रङ रूप आकार प्रकारबाट आए पनि प्रस्फुटित भए पनि त्यो गलत नै हुन्छ। त्यसले गर्दाखेरि हामीले अहिले पनि तपाईँले मलाई बोल्नका लागि अनुरोध गर्नुभयो, मैले बोल्नका लागि भने यो बोलेको कुरा तपाईँले भरि सामाजिक सञ्जालमा राख्नुहुन्छ, खेन्जी स्वाभाविक रूपमा अरूको पनि राख्नुहुन्छ, मेरो पनि राख्नु होला, त्यस पछाडि गालीको वर्षा सुरु हुन्छ। ती गाली गर्ने मानिसहरू मध्ये 80% मानिसहरू विदेशमा बसेका हुन्छन्, 20% मान्छेहरू यहाँ स्वदेशमा बसेका हुन्छन्, अनि शब्द प्रयोग गरिन्छ यो झोले फलानु पार्टीको भनिन्छ, अनि आफूले राष्ट्रपाको झन्डा बोकेको छ र म घन्टीमा छाप हाल्छु भनेको छ, अनि अर्को चाहिँ अर्को पार्टीमा लाग्यो भने चाहिँ झोले हुन्छ, अनि राष्ट्रपाको झन्डा बोक्ने र घन्टीमा छाप हाल्ने मान्छे चाहिँ 10 खत अपराध गरे पनि ऊ चाहिँ स्वच्छ हुन्छ, र त्यस खालको भाष्य अहिले सृजना गरिएको छ। यो भाष्यले मुलुकलाई कहाँ पुर्याउँछ भन्नुहोस् त, सामाजिक सहिष्णुता समाप्त भएर गएको छ, सरकारको आलोचना गर्न हुँदैन, राणा शासनमा किसम तपाईँको मकैको खेती लेखे बापत उहाँले जसरी जेल सजाय भोग्नु परेको थियो, आज त्यो मकैको राणा शासन जस्तो सत्तारूढ दलको र सरकारको आलोचना गर्ने मानिसहरू सिधै या त पक्राउ पर्छन् या त सामाजिक सञ्जालमा उनीहरूलाई गालीको वर्षा गरिन्छ र निरुत्साहित गरिन्छ।
3: अब एउटा कुरा जाँदा जाँदै, पुराना राजनीतिक दलहरूले चाहिँ यो प्रोटेक्सबाट के सन्देश लिए, के सिके, उनीहरू सुध्रिन आज तयार छन् कि छैनन्, यो कुरालाई कसरी हेर्न सकिन्छ?
4: होइन, अब संविधान पक्षधर शक्तिहरू भन्न म रुचाउँछु, पुराना राजनीतिक दलहरू कहिले पनि पुराना हुँदैनन् भन्ने मेरो मान्यता हो। यो संविधान पक्षधर शक्तिहरू भदौ 24 को विध्वंसबाट जसरी थालिएका थिए उनीहरू अहिले पनि उठ्न सकेका छैनन्। कङ्ग्रेस एउटा रहने कि दुईटा रहने भन्ने विवाद अहिले पनि चलिरहेको छ। त्यस पछाडिको ठुलो शक्ति भनेको नेकपा एमाले वामपन्थी शक्ति भनेको, त्यहाँ पनि अब रूपान्तरण र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेको छ। त्यसले गर्दा त्यो 23 र 24 लाई सही ढङ्गले विश्लेषण गर्ने र अनि संविधान पक्षधर शक्तिहरूलाई एकै ठाउँमा ल्याएर यो परिवर्तन र उपलब्धिहरूलाई जोगाउँदै संविधान सभाबाट बनेको संविधानका उपलब्धिहरूलाई जोगाउने दायित्व संविधान पक्षधर शक्तिहरूको हो। तर ती शक्तिहरूले 23 र 24 को घटनालाई हेर्ने दृष्टिकोण गर्ने मूल्याङ्कन नै अहिलेसम्म तय गर्न नसकेको कारणले गर्दा उनीहरू विक्षिप्त जस्ता छन्। विक्षिप्त जस्तो भएको भए तापनि संविधान पक्षधर शक्तिहरू अगाडि आउनै पर्छ र उनीहरूले आफ्नो नेतृत्व परिवर्तन गर्नै पर्छ। अब एउटै मान्छेलाई बारम्बार मान्छेले त्यो अनुहार टेलिभिजनको अनुहारमा देख्न चाहँदैनन्, राजनीतिक दलको मञ्चमा देख्न चाहँदैनन्, नेताहरू लाभ लस्कर अगाडि पछाडि भएको हेर्न चाहँदैनन्। भदौ 23 को एउटा राम्रो उपलब्धि के हो भने पटक पटक एउटै मान्छे किन भन्ने जुन प्रश्न त्यसले त्यो आन्दोलनले जन्माइदियो, त्यो असाध्य राम्रो प्रश्न जन्माइदिएको छ। परिवर्तित चेतनालाई सम्बोधन गरेर संविधान पक्षधर शक्तिहरू एक ठाउँमा आउनुपर्छ र यो भदौ 23 र 24 को सन्निकटमा तपाईँ हामी बोलिरहेका छौँ। एक वर्षको अवधिमा खासै मुलुकमा परिवर्तन हुन सकेको छैन। जे परिवर्तनको सपना देखाइएर त्यो विध्वंस गरिएको थियो, गराइएको थियो, त्यो आधारभूत तहको कुनै पनि परिवर्तन अहिले हुन सकेको छैन। घर घरमा अब लाइन बस्नु पर्दैन ग्यासको भनेर भनिएको थियो, तपाईँले अस्ति कसलाई सोध्दै हुनुहुन्थ्यो, ग्यासको लाइन आफै घरमा पुग्यो भनेर, ग्यासको लाइन आफै घरमा पुगेको छ। त्यसैले झुटा आश्वासन, खोक्रा आश्वासनको भरमा यो एक वर्ष व्यतीत भएको छ, आधारभूत परिवर्तन केही पनि भएको छैन। निम्न स्तरका गरिब निमुखा बोल्न नसक्ने आवाजविहीनहरूको आवाज सुनिएको छैन। फेरि पनि शासन सत्ता हुने खानेहरूको हातमै छ, दलाल पुँजीवाद पुँजीपतिहरूको हातमै छ, र हुने खाने श्रमजीवी र किसान वर्गहरूको हकितको निमित्त केही पनि परिवर्तन भएको छैन। र यो सरकारले त घोषित रूपमा, म त्यो अर्थमा स्वागत पनि, यो सरकारलाई धन्यवाद पनि दिन चाहन्छु, हामी गरिबको होइनौँ, हामी दुखीहरूको होइनौँ, हामी पुँजीवादी हौँ, हामी पुँजीपति पार्टीहरू हौँ भनेर, हामी वामपन्थी होइनौँ भनेर घोषणा गरेको छ। आफ्नो वर्गको उद्देश्यपछि सरकार एकदमै क्लियर छ यो, किनभने हामी आधारभूत तहको जनताको होइनौँ भनेर अर्थमन्त्रीले रोस्टममा उभिएर भन्नुभएको छ नि त। भनेपछि आधारभूत तहका जनताको प्रतिनिधित्व गर्ने दलहरू चाहिँ अब एकजुट भएर आवाज नविहीनहरूको आवाजलाई सम्बोधन गरेर परिवर्तनको यात्रालाई फेरि पनि अगाडि बढाउनु पर्छ। संविधानमा आवश्यक संशोधन गर्नुपर्छ। आवश्यक संशोधन गर्दै संविधान सभाले बनाएका यो संविधानको रक्षा गर्नुपर्छ। यसका मूलभूत प्रावधानहरू बाहेक अरू प्रावधानहरू संशोधनीय छन्, तिनलाई संशोधन गर्दै अगाडि बढ्नुपर्छ। यो पाँच वर्षको निर्वाचनको म्यान्डेट भनेको सधैँको म्यान्डेट होइन, आफ्नो यो पाँच छ महिनाको बिचमा नै जनताको धेरै मन परिवर्तन भइसकेको तपाईँ हामीले अनुभूति गरेकै छौँ। त्यसैले गलत भाष्य सृजना गरेर, खोक्रा आश्वासन गरेर, सामाजिक सञ्जालको दुरुपयोग गरेर, अनि सामाजिक सञ्जालमा तलब भत्ता दिएर मन्त्रीहरूले मान्छे पालेर, सरकारले मान्छे पालेर गाली गलोज गरेर शासन सत्ता चल्न सक्दैन। यो अस्थायी कुरा हो, अस्थायी हो भन्ने कुरा देखिन थालेको छ। त्यसैले यो पाँच वर्षको म्यान्डेट सदाको लागि होइन, राष्ट्रको जीवनमा पाँच वर्ष अति सानो हो। फेरि पनि परिवर्तन पक्षधर शक्तिहरू, संविधान पक्षधर शक्तिहरू एक ठाउँमा आउने र परिवर्तनको यात्रामा अघि बढ्नुपर्छ। यो नै आजको सन्देश हो जस्तो लाग्छ मलाई।
3: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु, नमस्कार।
1: भाँडीमा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।
2: स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
1: स्पाइनल इन्जुरी सम्बन्धी समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौ। थप जानकारीका लागि 9841904477 र 9855551110।
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडीको बसन्तपुर स्थित बगोडा अस्पतालमा आइतबार निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनालचोक नारायणगढ चितवन एवं रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो। शिविर आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। शिविरमा स्पाइनल इन्जुरीसँग सम्बन्धित समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेटिक ब्रेन इन्जुरी लगायत दीर्घकालीन रोगबाट प्रभावित व्यक्तिहरूलाई विशेषज्ञ स्वास्थ्य परामर्श तथा आवश्यक पुनर्स्थापना सेवा सम्बन्धी जानकारी प्रदान एवं उपचार गरिने आयोजकले जनाएको छ। आयोजकले स्पाइनल इन्जुरी सम्बन्धी समस्या भएका तथा स्वास्थ्य परीक्षण र परामर्श लिन इच्छुक सबैलाई शिविरमा सहभागी भई निशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ। र समयको विनाशकारी बाढीबाट प्रभावित तथा पीड़ित परिवारको सहयोगका लागि माडी नगरपालिका 2 शीतलपुर भैरवपुर स्थित भैरवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले 26,000 रुपियाँ सहयोग गरेको छ। सहकारी संस्थाले विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सहकारीका अध्यक्ष खेमलाल पोखरेलले बताउनुभयो। बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको बेला पीड़ितको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले सहयोग रकम उपलब्ध गराएको उहाँले बताउनुभयो। यसैबीच बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाकै लागि माणिसात गौरी टोल स्थित गैरीटोल महिला समूहले 5,100 रुपियाँ सहयोग गरेको छ। देवेन्द्रपुर र जीवनपुर बीचको खण्डमा रहेको गैरीटोल महिला समूहले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरेको हो। माडीको बरुवा खेल मैदानमा जारी 31 स्टार कप फुटबल प्रतियोगिताको दोस्रो दिन शनिबारको खेलमा आयोजक स्टार स्पोर्ट्स क्लब विजयी भएको छ। स्टार स्पोर्ट्स युवा क्लब माडीले देवदहको यङ बोइज फुटबल क्लबलाई 5-1 अन्तरले पराजित गरेको हो। खेलमा आयोजक टोलीले सुरुदेखि नै आक्रमक खेल प्रस्तुत गर्दै विपक्षीमाथि दबाव कायम राखेको थियो। प्रतियोगिता अन्तर्गत आइतबार चैनपुर फुटबल क्लब चैनपुर माडी र सिमरा भेटान क्लब बीच खेल हुनेछ। राजमार्गको कृष्णभीरमा सड़क भाँचिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्। उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वाध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेती लगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन्। संघका पूर्वाध्यक्ष भण्डारीका अनुसार संघीय राजधानी बाहिरका उद्योगमा खाली सिलिण्डर कम छ। संघीय राजधानीमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनु पर्ने हुन्छ। तिनै ट्रक मार्फत भरेका सिलिण्डरहरू उपत्यका लैजानु पर्ने हुन्छ। चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक 38 वर्षीय राजकुमार दर्जीको मृत्यु भएको प्रहरीले जनाएको हो। रत्नगर नगरपालिका 9 टिकौली जंगल स्थित पूर्व पश्चिम राजमार्गमा टाढीबाट भरतपुर जाँदै गरेको लु प्र 01001045 नम्बरको मिनी ट्रकले भरतपुरबाट टाढीतर्फ आउँदै गरेको ना 37P7096 नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको उपचारकै क्रममा 6:30 बजे नयाँ मेडिकल कलेज भरतपुर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मिनी ट्रकका चालक रूपन्देहीको गैडहवा गाउँपालिका 7 का 50 वर्षीय रामेश्वर खरविन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। फुटेको सिउँदै त्रिशुली नदीमा आएको भीषण बाढीमा फँसेकी नुवाकोटकी 64 वर्षीय चन्द्रिका श्रेष्ठको 11 दिनपछि सकुशल उद्धार गरिएको छ। बाढी प्रभावित विदुर नगरपालिका 10 बेत्रावती स्थित आफ्नै घरको 4 तलाबाट श्रेष्ठको शनिबार अपरान्ह उद्धार गरिएको हो। सशस्त्र प्रहरी बल 19 नम्बर गुलमबाट बाढी प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यसैबीच रसुवा स्थित माथिलो त्रिशुली एक जलविद्युत आयोजनाबाट एक सिनिया नागरिकको पनि जीवित उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको विपद व्यवस्थापन विशेषज्ञ टोलीले शनिबार दिउँसो 1:20 बजे आयोजनाको अडिट 4 टनेलबाट 3 सिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको हो। गत भदौ 10 गते रसुवाको पोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। बाढीपछि आयोजनाका विभिन्न संरचनामा क्षति पुग्नुका साथै केही व्यक्ति सुरुङभित्र फँसेका थिए। बाढी आएको 11 दिनमा नुवाकोटमा 64 वर्षीय महिला र रसुवामा एक चिनिया नागरिकको जीवित उद्धार भएपछि अझै पनि प्रभावित क्षेत्रमा फँसेका व्यक्तिको उद्धारको सम्भावना जीवित रहेको देखिएको छ। रसुवाको पोटेकोशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले बाढीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बाढीबाट 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्प र 1,500 वटा निजी घरमा क्षति पुगेको छ। बाढीले जिल्लामा 41 किलोमिटर सड़क, 6 वटा पक्की पुल, 8 वटा बेली ब्रिज, 10 वटा झुलुङ्गे पुल बगाएको छ। बाढीबाट बोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 वटा जलविद्युत आयोजना पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवागढी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B क्षति पुर्याएको छ। रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11,55,56,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसले सरकारले यसअघि उक्त कोषमा जम्मा भएको ₹1 अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा ₹8,10,25,15,518 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,995 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको हो। बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले संघीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले प्रदेश सरकार गठन भएको लामो समय बित्दा पनि संघीय सरकारले अधिकार दिन कन्जुसाई गरेको बताउनुभयो। मन्त्री प्रजापतिले कतिपय प्रदेशमा रहेका अधिकारलाई संघीय सरकारले आफू मातहतमै लगेको आरोप लगाउनुभयो। प्रदेश सरकारलाई सीमित आधारमा अधिकारमा राखेर संघीयता कार्यान्वयन हुन नसक्ने उल्लेख गर्दै उहाँले पर्याप्त अधिकार नदिए प्रदेश सरकार राखिरहनु औचित्य नहुने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीलाई अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने काममा उनीहरूमाथि कुनै किसिमको जबरजस्ती वा दबाव दिन नहुने बताउनु भएको छ। निजामती सेवा दिवस 2083 को अवसरमा शनिबार काठमाडौँमा आयोजित निजामती कर्मचारी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारीले संविधान र कानूनको सीमाभित्र रहेर निष्पक्ष, जिम्मेवार र जनमुखी ढंगले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको 4 स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तन सहित पटक पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका 4 को दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले जनाउनुभयो। उहाँका अनुसार 100 भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटार सहित आसपासका बस्ती जोखिममा परेका हुन्। कास्कीको मासापुछ्रे गाउँपालिका 1 सादली स्थित निर्माणाधीन सुपर सिटी जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्ता गम्भीर घाइते भएका 2 कामदारको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाखरीबास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढी गाउँपालिका 1 का 27 वर्षीय किशन राई रहेका छन्। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विजरल्याण्डले नेपाललाई 1 अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। नेपालीस्थित स्विजरल्याण्ड दूतावासका अनुसार त्यहाँको प्रसिद्ध ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको सो ड्रोन स्विजरल्याण्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गर्नुभएको हो। सुपारीबाट प्रभावित स्वास्थ्य क्षेत्रको तथ्याङ्क संकलन अभिलेखीकरण र समन्वयको काम भइरहेको रसो जनस्वास्थ्य कार्यालयले जनाएको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा जनजीवनका साथै स्वास्थ्य संस्था, स्वास्थ्य सेवा सामग्री, जनशक्ति र औषधिमा पुगेको क्षतिको विवरण कार्यालयले संकलन गरिरहेको छ। बाढी प्रभावित स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था पहिचान, आवश्यकताको मूल्याङ्कन तथा राहत पुनर्स्थापना र पुननिर्माणका कार्यलाई प्रभावकारी बनाउन सबै सम्बन्ध निकाय एवं संघ संस्थाहरूबाट सहयोग र समन्वयको अपेक्षा गरिएको छ। नेपाली काङ्ग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ विशेष गरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाउनु भएको छ। काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको रसो बाढीपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएको चुनौती विषय कार्यक्रममा बोल्दै उहाँले नेपाल आयल निगमले गरेको सानो सहयोगको तुलनामा जनतामाथि लादिएको मूल्य वृद्धिले भार अत्याधिक रहेको बताउनु भएको हो। बाढी पीड़ितका नाममा निगमले 25,94,400 रुपियाँ बराबरको ग्यास सहयोग गरेको प्रसंग उल्लेख गर्दै उहाँले सोही अवधिको मूल्य वृद्धिले काठमाडौँ उपत्यकामा मात्रै करोडौंको अतिरिक्त आर्थिक भार थपिएको उल्लेख गर्नुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: स्वदेश FM 93.2 MHz।
2: नमस्कार, म राजेन्द्र बानिया। आज हामीले प्रकाश पौडेललाई तपाईँ सबै सहयोगी हातहरूको तर्फबाट एउटा प्रतिनिधि पात्रका रूपमा प्रश्न गर्दैछौँ। सारा नामको संस्था बनाएर सहयोगी हातहरू जुटाएर रसुवा र नुवाकोटका बाढी पीडितहरूका गएर बेल्चा हाल्नेदेखि उनीहरूको भान्सामा खाना पकाउन सहयोग गर्नेसम्म, उनीहरूलाई सहारा जुटाउनेदेखि लिएर बत्ती नभएका ठाउँमा सोलर लगाएर जोड दिनेसम्म जे काम प्रकाश पौडेलको नेतृत्वमा भयो यो सराहनीय छ। आज हामी तिनै युवा जो म्याग्दीमा जन्मनु भएको हो प्रकाश पौडेल उहाँसँग प्रश्न गर्छौँ। प्रकाश, स्वागत छ।
3: धन्यवाद।
2: भदौ 10 गते मलाई त्यहीँका मान्छेले भनेको यो शब्द सुन्दाखेरि पनि आङजिरिङ हुन्छ होइन, उहाँहरू भन्नुहुन्छ सर यो पटक चाहिँ हामी कहाँ भोटेकोसीमा बाढी आएन, यो पटक आँधी आयो, पानीको आँधी र छेडभरमै उजाड बनाएर गयो। कोही पनि मान्छे यस्तो भेटिँदैन होइन जसको परिवारको सदस्य हराएको छैन, नातागोता गुमेको छैन या श्री सम्पत्ति काहीँ न काहीँ खति भएको छैन। तपाईँलाई 10 गते 11 गते या कति बेला हामी त्यहाँ जानुपर्छ र केही गर्नुपर्छ भन्ने चाहिँ कति बेला आयो?
3: दाइ, हजुरले भन्नुभयो जस्तै त्यो दिन भोटेकोसीमा हिमाली सुनामी आएको थियो। 10 गते त्यस्तै 9:20 समय हुनुपर्छ, सोसियल मिडियामा भोटेकोसी आयो भन्ने खालको चाहिँ प्रारम्भिक समाचार आयो। अब हामी खोलानालाकै छेउमा हुर्केको कालीगण्डकीको किनारमा, त्यसलाई पहिलाकै पुरानै प्रवृत्तिको चाहिँ एक लेभलको तहवाला चाहिँ हो भन्ने बुझ्यो, तर सामान्य बाढी हो भन्ने हिसाबले बुझ्यो। तर केही क्षणमा त्यो यस्ता भयावक दृश्यहरू आए
2: सामाजिक सञ्जालमा,
3: त्यो अकल्पनीय थियो, त्यो आजसम्म नदेखिएको दृश्य थियो कुनै एउटा नदीमा। किनभने म कालीगण्डकीमा 2072 सालमा 16 घन्टा थुनिएको कालीगण्डकी खुलेको मेरो आँखाले देखेको छ र त्यस लगत्तै यति धेरै भयावह अवस्था भयो कि त्यो मानिसहरूले त्यसलाई व्याख्या गर्नै सकेनन्। अनकाउन्टेबल एउटा अपूरणीय क्षति सहितको चाहिँ समाचारहरू आउन सुरु भयो र म मेरा केही साथीहरूसहित तुरुन्तै 12 बजेतिर नै आरके रोमस लगायत म चाहिँ यो यसको के हो त ग्राउन्ड रियालिटी हामी सहज कहाँसम्म पुग्छौँ भने त्रिशुलीको ढुङ्गेसम्म हामी पुगेका थियौँ।
2: ढुङ्गे जो रसुवा जाने बाटो त्रिशुलीबाट त्यो पनि बगरमा
3: परिणत। त्यहाँको सबै अवस्था देखिसकेपछि, त्यहाँको भयावह सारा देखिसकेपछि, तपाईँको रसुवाको केरुङबाट त्रिशुली बजारसम्म बाढी आउन त एउटा समय त लाग्छ नि त, एउटा समय लाग्छ। यो ठाउँमा यति धेरै सूचना र जानकारी पाउँदा त यो अवस्था छ भने त्यो ठाउँमा के होला भन्ने कुरा चाहिँ हाम्रो मनमा खेल्यो।
2: भनेको ढुङ्गेमा त्रिशुली बजार या देवीघाट क्षेत्रमा जहाँ त सूचनाका हिसाबले भन्ने हो भने त धनको क्षति त हुने हो तर जनको क्षति त नहुनुपर्ने हो
3: किनकि
2: त्यस्तो छ
3: माथि के भयो भन्ने कुराले चाहिँ हामीले हिट गर्यो हामीले आह्वानहरू गऱ्यौँ र लगत्तै हामीले सबैभन्दा डिजास्टरमा अथवा यस्तो समयमा चाहिँ जरुरत भनेको धेरै मानिसहरूको चाहिँ आफन्तहरू त्यहाँ चाहिँ कामको सिलसिलामा रोजगारीको सिलसिलामा पर्यटकीय क्षेत्र हो अब गोसाईकुण्डमा चाहिँ तपाईँको जनै पूर्णियाको अवसरमा हजारौँ मानिसहरू गइरहेका छन् कैलाश मानसरोवरको निम्ति द्वार क्षेत्र हो स्वदेशी विदेशीहरूको ठुलो भिड छ भनेपछि यति धेरै चाहिँ तपाईँको कलहरू आउन थाल्यो कि हामीले लगत्तै एउटा वाट्सएपमा चाहिँ एउटा ग्रुप कल गऱ्यौँ कि इन्फर्मेसन चाहिँ कलेक्सन गर्नलाई त्यो झन्डै डेढ घन्टामा वाट्सएपको त्यो ग्रुप लिमिटेसनको 1024 हुँदो रहेछ त्यो भरियो
2: त्यसमा चाहिँ त्यति बेलासम्म चाहिँ तपाईँ त्रिशुलीको ढुङ्गे क्षेत्रमा
3: थियो त्यही स्पटबाट हामीले गऱ्यौँ इन्फर्मेसन कलेक्सन गर्ने र सही सूचना किनकि यस्तो भयावह अवस्थामा खराब सूचना फेरि अर्को ठुलो दुर्घटना पनि हो भन्ने हिसाबले हामीले सूचना कलेक्सनको निम्ति हामीले एउटा समूह निर्माण गऱ्यौँ र हाम्रो सहारा हाम्रो एउटा चाहिँ फिजिकल भोलिन्टियर ग्रुप हो
2: यो कुनै
3: यो फिजिकल भोलिन्टियर
2: मैले हेरेको थिएँ सारा के रहेछ प्रकाश पौडेलहरू प्रयोग गरिरहेको भनेर तपाईँहरू आफैले भन्नुभएको छ हामी विभिन्न सहयोगी हातहरूबाट उहाँले दिन सक्ने र गर्न सक्ने सहयोग लिन्छौँ र त्यो सहयोग अपेक्षीहरूसम्म पुर्याउने
3: माध्यम हो हामी चाहिँ यसको कुनै फन्डहरू हामी कलेक्ट गर्दैनौँ हाम्रो कुनै खाता छैन एउटा फिजिकल भोलिन्टियर ग्रुप हो यसमा
2: तपाईँहरू खातामा पैसा
3: हामी केही पनि लिँदैनौँ हामीलाई डाइरेक्ट कोही मान्छेले डोनेसन
2: दिन्छ लगाएर तपाईँहरू दिन्छ
3: उहाँले किनाउन चाहनुहुन्छ भने सम्बन्धित हामी पसलमै पे गराउँछौँ र त्यसको बिल हामी उहाँलाई पठाउँछौँ त्यसपछि हामीले सहाराको माध्यमबाट काठमाडौँमा भएको साथीभाइहरूलाई
2: सहारा चाहिँ पहिले तपाईँहरूले बनाउनु
3: सहारा हाम्रो एउटा कन्सेप्टमा एउटा चाहिँ भलिन्टियर नेटवर्क जस्तो थियो हामीले यसलाई एग्रेसिभली अहिले चाहिँ अलिक बढी धेरैजनाहरू अहिले जोडिनु भयो त्यसपछि हामी काठमाडौँ फर्क्यौँ फर्किसकेपछि रसुवाका साथीहरूसँग कम्युनिकेसन गर्ने प्रयास गऱ्यौँ एकजना हाम्रो हरि भन्ने साथी काठमाडौँमा फेला पर्नुभयो र उहाँले चाहिँ त्यहाँको भयावह अवस्थाको बारेमा
2: तपाईँलाई सजिलो के कारण पनि थियो भने तपाईँ अनेरा सुबीको पनि नेतृत्वमा रहनुभयो दुःखद कुरा अनेरा सुबीको अध्यक्ष हुँदा जित्नु भएन अथवा पार्टीको संस्थापनले तपाईँलाई जिताउनै
3: चाहेन
2: आउने कुरामा पनि संस्थापनले तपाईँलाई रुचाइरहेको थिएन तर देशव्यापी रूपमा काम गरेको तपाईँको नेटवर्क त थियो
3: अनि साथीभाइहरूसँग बुझेपछि उहाँहरूले हामी चाहिँ 11 गते नै बिहान फेरि हामी रसुवाको निम्ति यो वैकल्पिक मार्गबाट जुन बाटो तपाईँ पनि पुगेर आउनुभयो त्यो बाटो हिँड्नलाई
2: मलाई त त्यो बाटो जानका लागि प्रेरित गर्ने र जानुपर्छ भन्ने व्यक्ति मध्येको एउटा प्रकाश पौडेल
3: हुनुहुन्थ्यो यो विषयमा पनि आउँछ दाइ त्यसपछि हामी बिचमा पुगेपछि फेरि हरि पौडेलको भेनाजु जो बाढीबाट बस्नुभएको थियो उहाँ चाहिँ रेस्क्युड भएर चाहिँ हेलिकप्टरमा चाहिँ एयरपोर्टमा आउनु भएको छ भनेपछि अनि फेरि हामी थप बुझ्यौँ के छ त जरुरी भनेपछि उत्तर गया गाउँपालिका मा यति ठुलो क्षति भएको छ जहाँ केही पनि पुगेको छ
2: बेत्रावती
3: क्षेत्रबाट यति ठुलो छ कि दाइ 575 विद्यार्थीले स्कुलमा पढ्नुहुन्छ माथिपट्टि बोगटा नीलकण्ठ माविमा 200 बढी विद्यार्थीहरू बेत्रावती क्षेत्रबाट बगेका छन् यति अकल्पनीय क्षति छ केही पनि पुगेको छैन लत्ता कपडा छैन केही छैन यो केही सामग्री मात्र लिएर नजाउँ भनेपछि म धन्यवाद दिन्छु रञ्जना व्यापार सङ्घलाई त्यहाँ हाम्रो महेश पौडेल भन्ने एकजना साथी हुनुहुन्छ उहाँसँग समन्वय हुँदा बित्तिकै उहाँहरूले झन्डै 15 लाख जतिको एकदमै नयाँ लुगाहरू चाहिँ तपाईँको बेच्नलाई ल्याएको लुगाहरू चाहिँ लगिदिइहाल्नुहोस् भनेर दिनुभयो र हामीले त्यसलाई आएर राति लोड गऱ्यौँ र 12 गते बिहानै हामी रसुवातर्फ प्रवेश गऱ्यौँ भयावह अवस्था थियो दाइ पुग्दा बित्तिकै कालिका स्थानमा जम्मा हुनुभएको दिदीबहिनीहरू 7 महिनाको पेटमा गर्भ भएको दिदीबहिनी जसको सँगै हिँड्दा हिँड्दै श्रीमानलाई नदीले बगाएको छ श्रीमती बच्चालाई जन्म देऊ है प्लिज तिमी भाग भन्दा भन्दा उसलाई बाढीले लतारेको छ त्यस्ता भयावहको दृश्यहरू देखेपछि त्यो कल्पना गर्नु नसकिने थियो मान्छेहरूसँग बोली कहाँबाट सुरु गर्ने भन्ने थियो मान्छेहरू डोरी खोजिरहेका थिए मेरो सबै गुमे सर्वस्व गुमे परिवार गुमे म कसरी बाँच्ने पीडितहरूलाई खुट्टामा ढोग गरेको छ दाजु हामीले तपाईँ नातिनुहोस् तपाईँको साथमा हामी देश छ कोही आएको छैन यहाँ न सरकारको मान्छेहरू आउँछ न मिडिया आउँछ न को आउँछ हाम्रो न कुरा सुन्छ हाम्रो सारा संसार सिद्ध्या छ
2: 12 गते रसुवा पुग्ने त सेनाको हेलिकप्टर आकाशबाट उडिरहेको थियो रासपाका युवाहरू केही सांसदहरू हेलिकप्टर मार्फत त्यतातिर जानुभएको थियो त्यो बाहेक
3: सडक
2: तहको त तपाईँहरू
3: नै हामी पुगेका थियौँ त्यसपछि हामीले निट ठाउँमा झन्डै 700 जति तल 5 नम्बर वडालाई को क्षेत्रमा चाहिँ क्याम्पमा बस्नु भएको थियो हामीले त्यहाँ गएर सामानहरू सबै डिस्ट्रिब्युट गऱ्यौँ बाँड्यौँ आवश्यक ठाउँहरूमा पनि एकदम जरुरी थियो जरुरी चिजहरू हामी लिएर गएका थियौँ र हामीले अर्को टोलीलाई फेरि माथि धुन्सेको लागि पनि हामीले सँगसँगै पछि पछि बोलाएका थियौँ हाम्रो टिमहरू चाहिँ एकदम एक्टिभ भइसकेको थियो त्यति बेला त्यसपछि हामीले ध्यान के दियौँ भने धुन्से क्षेत्रमा चाहिँ सरकारको सबै पहुँच हेलिकप्टर ल्यान्ड भइरहेछ भने
2: यसलाई प्राइभेट धुन्सेमै आर्मीको क्याम्प छ र त्यहीबाट
3: अरू कमान्ड चलिरहेछ र धुन्से चाहिँ सदरमुकाम भरत माथि पहाडमा भएको हिसाबले धुन्सेमा रहनुभएका धेरै दाजुभाइ दिदीबहिनीहरूको आफन्तहरू स्याप्रुबेसी हुँदै केरुङसम्म त्यो बिचबिचका ठाउँहरूमा चाहिँ उहाँ क्षति नभएको एउटा पनि घर छैन, मानवीय क्षति नभएको होइन, दसौँ बिसौँजना चाहिँ तपाईँको क्षति हुनुभएको छ। त्यसपछि हामीले चाहिँ उत्तर गयालाई सेन्ट्रेट गरेर मान्छेहरूलाई भेट्न सुरु गऱ्यौँ। कस्तो कस्तो भेटियो दाई भने, एकजना लुगा लर ओडामा फाल्दा बित्तिकै एकजना बच्चा दौडिँदै आउनुभयो, अङ्कल मेरो त लगाउने केही छैन, मेरो मलाई भुर्ने लुगा कता छ, प्लास्टिकको खोज्नुभयो अनि भन्नुभयो। मैले चारजना साथीहरूलाई बचाएको नि अङ्कल, पाँचजना पाँचौँलाई तान्दा कपाल मात्रै आयो, मान्छेलाई बगायो, मेरो घरको मम्मी पनि बगाउनु भएको छ। त्यो एउटा दर्दनाक पीडा थियो दाइ, तल
2: भित्र चारजनालाई उसले तान्यो, पाँचौँको
3: कपाल मात्रै आयो,
2: कपाल
3: मात्रै बगार लयो। भित्रावतीको किनारमा पुगेपछि एकजना दाई बसिरहनु भएको थियो, उहाँले भन्नुभयो तपाईँको गाडीमा पानी छ, एक बोतल पानी मैले पिउनु भयो, भन्नुभयो कि उयो अनेर मेरो थियो नि भाइ, ऊ त्यो ठुलो ढुङ्गा भएको ठाउँमा मेरो केही पनि रहेन, न मेरो फोन चल्छ, न यहाँ बिजुली छ, कुनै मिडिया आयो भने पनि धक फलेर भयो, मनको कुरा गर्थ्यो यार।
2: परिवार पनि सबै गुम्यो, श्री सम्पत्ति व्यवसाय
3: सारा गुम्यो। त्यो भएपछि मलाई यस्तो लाग्यो, मैले अब यहाँ चाहिँ त्यो डिजास्टरको समय हो, कसैप्रति कम्प्लेन गर्ने समय होइन, मात्र सूचना दिने समय हो, यस्तो गर्दा राम्रो हुन्छ। मैले चाहिँ नेपालका सञ्चार माध्यमहरू विशेष गरी सम्पादकहरूलाई चाहिँ प्लिज मेन्सन गरिदिनुहोस्, उहाँहरू यहाँ आउन आवश्यक छ, मिडियाहरूले आफै हेलिकप्टर लिएर जान आवश्यक छ, त्यहाँ मिडियाहरू मिलेर जरुरी छ, त्यहाँ त्यहाँको आवाजलाई चाहिँ बाहिर रेज गर्न आवश्यक छ, किनकि रियालिटी के हो भन्ने कुरा बाहिर पिक्चर नआउँदासम्म।
2: तपाईँले भन्नुभएको बेलासम्म प्रकाश अलिकति थप्छु, तपाईँले 12 गतेसम्मको कुरा गर्दै गर्दा त मिडियाको पहुँच भनेर चाहिँ खास गरी काठमाडौँ सेन्ट्रिक मिडिया अथवा इन्टरनेसनल मिडिया त त्यही ढुङ्गे त्यही त्रिशुलिङ क्षेत्रमा मात्रै,
3: त्यसपछि हामीले म्याक्सिमम चाहिँ फोर विलर गाडीहरू मात्रै लिएर आउनुहोस्, धेरै सूचनाहरू हामीले चाहिँ आफ्नो तर्फबाट सक्ने गऱ्यौँ। मैले जुन एउटा भिडियो चाहिँ सञ्चार माध्यमलाई 1.5 मिनटको चाहिँ एउटा भिडियो चाहिँ मैले पोस्ट गरेको थिएँ दिउँसो, त्यो इन्टरनेट कुनै ठाउँमा चलेर बेलुका पोस्ट भएको थियो, फोनहरूलाई चाहिँ एक्टिभ गरिहाल्छ। तर एउटा भयावर दाई दर्दनाक क्षणको साँची बनियो, र यो समय देशमा एउटा मानव समाजले प्रकृतिबाट भोगेको यो आक्रमण, यो यसलाई हामीले त्यतिकै बिर्सिनु हुँदैन। अहिले पनि तपाईँ र म यहाँ बोल्दै गर्दाखेरि मैले ग्रुपमा अगाडि पनि हेरेको थिएँ, एउटा 216 चाइना पावरको हाइड्रो पावरमा काम गर्ने एकजना कोही त्यहाँ चाहिँ हुनुहुन्छ, उहाँको छोरीले अहिले पनि त्यहाँ ग्रुपमा लेखिराख्नु भएको छ, मेरो ड्याडी भेटिनु भयो भने अब त म घरमै थुनेर राख्छु, कुनै ठाउँमा जान दिँदिनँ भनेर ग्रुपमा लेखिराख्नु भएको छ। एनी इन्फर्मेसन अबाउट 216 अर्को भनेर यति धेरै जवाब के दिने,
2: 216 भनेको चाहिँ त्यो त्रिशुली
3: अपर त्रिशुली
2: अपर त्रिशुली चाहिँ 216 मेगावाट भएर त्यहाँ सबैले नामै भन्दाखेरि 216
3: त्यो अपर त्रिशुली हो। अपर त्रिशुलीबाट चाहिँ 80 जति काम गर्ने व्यक्तिहरू त्यहाँबाट भोटेकोसी पारीबाट चाहिँ तपाईँको माथि डाँडामा गए, मलाई फोन आयो त्यहाँबाट, र मैले रेस्क्युको निम्ति चाहिँ सरकारसम्म त साथीभाइलाई नम्बरहरू पनि पठाएँ, लाग्यो उहाँहरू त्यत्रो सङ्ख्यामा छन् रेस्क्यु भयो। तर त्यही मध्येका केही टोलीहरू चाहिँ 4 दिनपछि पैदल हिँडेर धादिङको गल्छीमा निस्के, र कति बेला
2: चाहिँ नुवाकोटपट्टि साइड हो, त्यहाँबाट त्रिशुली कट्न पर्दैन, उहाँहरू यता
3: पारिपारीबाट धादिङ हुँदै चार दिन। त्यसैले त्यो एउटा अत्यन्तै भयभीत पीडादायक र ठुलो चाहिँ मानवीय क्षति, भावनाको आजसम्म क्षति हरेक मान्छेलाई।
2: योभन्दा अगाडि पनि हरेक प्रकारको विपत्तिमा पछिल्लो दिनमा निरन्तर रूपमा काम गर्दै आउनु भएको छ, तपाईँलाई त्यो भूकम्पमा कोभिडमा हरेक बेलामा फिल्डमा देखिन्छ, त्यति बेला फिल्डमा गएर काम गर्दा र अहिले फिल्डमा गएर काम गर्दा देखिएको फरक दृश्य चाहिँ के हो प्रकाश?
4: वाइड रेन्ज कन्सल्टेन्सी, पुतली सडक, काठमाडौँ।
5: सबैको सुरक्षा एनएलजीको इच्छा, एनएलजी इन्सुरेन्स,
6: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियो।
7: No eta uta, only Rosetta. Pudal sadak, Kathmandu.
8: Duk duk aina, duk kahon. Prabhu Mahalakshmi, life insurance batai, jivan bima gara.
9: Asian Paints Royal, ghar, jahan cha, khushi kubas.
7: Supported by Majesty Oil, available in stores soon.
3: Yo akal paniye dai, yo त्यति बेला भूकम्पमा त्यो क्षणहरूमा म भूकम्पको पर्सिपल्ट म गोर्खाको जौबारीमा पुगेको थिएँ तल्लो बाटो हजुरको गोर्खामा पनि निकै धेरै कामहरू गरियो त्यति बेलाको डिजास्टरमा चाहिँ मानिसहरू आफ्नो मान्छे बितेकोमा आँसु झार्नु भ्याइरहेको थिए तर यो डिजास्टरमा मान्छे रुन पनि पाइरहेछ त्यति भयावह त्यति धेरै तपाईँको चाहिँ यो काली लाग्दछ मान्छेहरू यति धेरै लस भएको छ दाइ खोलाको किनारमा एक्लै केही भेटियो भेटिन्छ कि भनेर मान्छे जलाउनुलाई बसिरहेछ त्यसैले यो मानव समाज
10: मलाई ठ्याक्कै तपाईँले भन्दा सम्झना आएको बेत्रावती बजारमा म जाँदाखेरिमा मसँग साथीहरूको समूह थियो हामी पाँचजनाको टिम गएको थियौँ तर मेरो त काम भनेको रिपोर्टिङ थियो त्यसले गर्दा म बेत्रावती बजारतिर झरेँ मेरो साथीहरू कति जानुभयो जब म बेत्रावतीको बजारको बिचतिर पुगेँ जहाँ बजार थियो म केही खिच्दै थिएँ होइन अलि बेलुका भइसकेको थियो प्रकाश म जतापट्टि फर्केर हेर्छु त्यो ठुलो दुर्गन्ध छ होइन सबै लडेको चिज छ र मलाई लाग्छ म चिहानको बिचमा उभिरहेको छु र एक्लो छु साँच्चै यति धेरै डर लाग्यो मलाई त्यही बेलामा कतैबाट तिनजना युवा दुईजनाले कपाल खौरिनु भएको थियो तिनजना युवा त्यहाँ आउनुभयो मलाई देखेपछि दाइ के गरिरहनु भएको छ भन्नुभयो अनि मैले म केही समाचार सङ्कलन गर्दैछु यहाँनिर लास झुन्डिरहेको थियो हिजोसम्म त आज त लय छ है दाइ भन्नुभयो क्या जहाँनिर 24 फेला पऱ्यो मैले वारिपट्टिबाट त्यो घर र त्यो घडी घर त्यति बेला भिडियोमा कैद पनि गरेका थिएँ होइन त्यस्तो दृश्य त कति हो कति
3: कति हो कति हो छ त त्यो भए भए आजको दिनमा भन्दा धेरैजनाले आज पनि बाटो पर्खेर बस्नुभएको छ हजारौँजनाले कतिजना मान्छे थिए भन्ने थाहा पाउन टेलिकमका तपाईँको फोन सिम कार्ड एक्टिभेसनको चाहिँ डाटा हेर्नुपर्ने अवस्थामा हामी छौँ भने धेरैजनाले पर्खिराख्नु भएको छ उहाँहरूको विस अनुसार उहाँको आफन्तहरू जो मिसिङ हुनुहुन्छ उहाँहरू फर्केर आउनुहोस् यसको निम्ति म
10: तपाईँहरू चाहिँ उत्तर गया बस्नुभयो कालिका स्थान जो कालिका

0: सबैभन्दा मानिसहरू ट्रमामा चाहिँ केमा गएको देखियो भने बिजुलीको कारणले फोनहरू एक्टिभेट हुन नपाउँदा, मान्छेहरूसँग कम्युनिकेट हुन नपाउँदा एकदमै ट्रमामा गएको देखियो. त्यसपछि हामीले यो चाहिँ बिजुलीहरू बाल्नुपर्छ भनेर धुन्सेर तल बोगरी टारमा जुन ठाउँमा त्यो स्कुलमा चाहिँ त्यहाँ सामूहिक रूपमा चाहिँ मानिसहरूलाई चाहिँ प्रयोग गर्नुपर्ने होल्डिङ सेन्टर बनाइएको छ. त्यो दुई ठाउँमा चाहिँ हामीले बिजुली जोड्नुपर्छ भनेर हामीले त्यहाँ गोसाइकुण्डमा अस्थायी गाउँपालिका, किन गाउँपालिका नै बगाएको छ तल साब्रुबेसीमा, गाउँपालिका सबै बगाइसकेपछि तपाईँको जनप्रतिनिधिहरू बगाएको छ र उहाँहरूले अस्थायी कार्यालय बनाउनु भयो, उहाँहरूले भन्नुभयो हामी यो आम मान्छेहरूलाई पनि यहीँ खुल्ला प्रयोग गर्ने बनाउँछौँ भने दुई ठाउँमा हामीले त्यो फिट गर्ने हामीले वचन दिएको छ. किनकि त्यो जरुरी छ, बिजुली जति बेला पनि अप एन्ड डाउन छ बन्दाखेरि पनि. त्यसको कारणले गर्दा सेकेन्ड फेजमा चाहिँ हामीले बिजुलीलाई प्रायोरिटी दिउँ. पहिलो चरणमा हामीले जरुरी चिजहरू, लत्ता कपडा र खानेकुराहरूलाई प्राथमिकता दिउँ, मेडिसिनहरूलाई प्राथमिकता दिउँ. त्यस्तै गरी हामीले झन्डै 10 पटक त हामीले नुवाकोटमा मात्रै हाम्रो टिम चाहिँ त्यहाँ पुग्यो. हामीले हामी म र
1: के प्रकारको काम गर्ने युवाहरू त्यहाँ लैदिनु हो, के केमा सहयोग गर्ने?
0: हामीले मेडिकल क्षेत्रमा हजुरको अरू अन्य जरुरी चिजहरू, अब अत्यावश्यक विषयलाई चाहिँ समन्वय गर्ने मानिसहरू र सँगसँगै यो जो सोलर बत्ती छ त्यो सबै आफै जडान गर्ने प्राविधिक टोलीहरू पनि, साथीभाइहरू पनि हाम्रै टिममा थिएर उहाँहरूले आफै फिट गरे हो होइन. सहयोगी विभिन्न दाताहरूले चाहिँ सहयोग गर्नु,
1: त्यहाँ त कति ठुलो सहयोग भयो,
0: ठुलो सहयोग त किनभने भन्यो 50% मान्छेहरू ट्रमामा त्यही कारणले जानुभएको छ. त्यो भएर म यो कार्यक्रमको माध्यमबाट खासमा हजारौँ भोलिन्टियरहरू खटिराख्नु भएको छ, म तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु. हामीहरू नेपालीको एउटा असल बानी र यो देश जोगिएको एउटै आधारै यही हो कि हामी हरेक दिन दुःखमा जुट्छौँ. दुःखमा जुट्यो भने सुखमा हामीलाई मिलाउन कोही आइराख्नु
1: छैन. कस्तो गजब कुरा होइन प्रकाश, म थप्छु, सरकारमा को छ, कुन पार्टीले स्थानीय पालिका चलाइरहेको छ, अर्थात् कुन ठाउँमा चाहिँ यो बाढी गयो, हामी सुरक्षित छौँ कि छैनौँ चाहिँ नेपालीले गर्दो रहेछ होइन,
0: ज्यान दिन्छ
1: आफै, कसैले बोलाउनु पर्दो रहेछ
0: ज्यान. त्यही भएर यही चिजको म्यानेजको पाटो मात्रै अथोरिटीहरूले गरिदियोस् भन्ने कुरा चाहिँ मेरो अनुरोध हो. मैले जे जस्तै हाम्रो अनयुजुअल खर्चहरू भएको छ क्या, जस्तै गभर्मेन्टले चाहिँ तपाईँको यसलाई व्यवस्थित गर्यो भने, जस्तै फाइनेन्सियली कुराहरूलाई चाहिँ एकद्वार सरकारी कोष
1: होइन,
0: मेरो दाईको छोरा र छोरीले अङ्कल प्राइम मिनिस्टरको डोनेसनमा चाहिँ गरिदिनु न मेरो नाममा भनेर मलाई हिजो बेलुका उनीहरूले कल गरेको थियो अनि मैले गरिदिएँ उनीहरूको तर्फबाट. भनेपछि तल तलको बच्चा स्कुलको बच्चाहरूलाई चाहिँ यसले छोएको छ कि यो पीडामा मैले पनि कन्ट्रिब्युट गर्नुपर्छ. त्यसैले गभर्मेन्ट र अथोरिटीलाई म यति भन्छु, जनताहरू सबै तपाईँहरूको साथमा छन्, तपाईँहरू केही पनि कमजोरी नगर्नुहोस्.
1: जस्तै तपाईँले जब फिल्डमा गएर, हामी फिल्डमा आयौँ, यहाँ यस्तो देख्यौँ, यहाँनिर यो प्रकारको आवश्यकता रहेछ, यहाँनिर राहतको काम, यहाँनिर उद्धारको काम, यहाँनिर पुनस्थापनाको काम, यहाँ मेडिकल टिम पठाइदिनुहोस्, यो जरुरी छ भनेर सरकारका मान्छेहरूलाई भन्नुभयो, कोर्डिनेट गरिदिनु.
0: मैले गरेँ दाइ, मैले ओपनली मेरो एउटै हाम्रो साझा लक्ष्य नै के हो भने डिजास्टर, यो चाहिँ अकल्पनीय क्षति हो. जसले गुमाएको छ उसले सर्वस्व गुमाएको छ. यस्तो बेलामा कम्प्लेन गर्ने होइन, यति बेला सपोर्ट मात्रै गर्ने हो, जसरी सकिन्छ सपोर्ट गर्ने, जहाँ भ्याउँछ. अथोरिटीको मान्छेहरूले धेरैले कम्युनिकेसन पनि गर्नुभएको, जस्तै मैले सोलर चाहिँ अघिल्लो दिनै पुऱ्याउन खोजिरहेको थिएँ. मैले 14 गते नै सोलर त्यहाँ झारलाई मैले हेलिकप्टरहरू पनि तपाईँ गभर्मेन्टलाई पनि माग्यो, हामीले तपाईँले त्यहाँ मात्रै पुऱ्याइदिनुहोस्. तर समस्या एउटा के भने, त्यहाँ लोकल पिपलमा चाहिँ के पुऱ्याइरहेछ भने एकद्वार प्रणालीबाट आउँछ, ल्याएर डम्पिङ गरेर राख्छ, त्यो चाहिँ हामीलाई दिँदैन. सोझै कसरी हो त्यसरी
1: ल्याएको, दृश्य देखिएको पनि छ,
0: त्यो दृश्य देखियो.
1: हामी कम्प्लेन गरिरहेका छैनौँ, हाम्रो यति बेला हामी सरकारको पनि आलोचना गर्दैनौँ होइन, सरकारले पनि आफ्नो ठाउँबाट हाम्रो
0: लिमिटेसन,
1: नेपाली सेना अर्थात् हाम्रो सुरक्षा अङ्ग यति धेरै खटेको छ,
0: चौचौ बिस्कुट खाएर खटिराख्नु,
1: चौचौ बिस्कुट खाएर पानी खान नपाएर उहाँहरू जसरी खट्नु भएको छ प्रार्थनीय छ. तर काहीँ न काहीँ त्यो राहतको कुरा तपाईँले गर्यो भने, तपाईँले मैले त अधिकांश होल्डिङ सेन्टर हेरेँ, अधिकांश ठाउँमा राहत थुपारिएको
0: चाहिँ तपाईँको गोदाम भएको छ. त्यो मैले एउटा सुझाव लेखेर पठाएँ, यो लिमिटेड ठाउँमा छ, विशेष गरी दुई जिल्ला
1: धेरै छ,
0: रसुवा र नुवाकोट, त्यसपछि प्रभावित दार्जिलिङ प्रभावित छ. उहाँहरूले चाहिँ हरेक पोइन्टमा चाहिँ तपाईँको डेस्कहरू राखेर यो ठाउँमा यो जरुरी हो, तपाईँहरू यता जानुहोस् भने खास गभर्मेन्टको अथोरिटीले चाहिँ बाटो देखाउने हो, त्यहाँ मान्छेहरूलाई त्यहाँ त्यहाँ परिचालन गर्ने एकदम अत्यावश्यक हो. जस्तै अगाडि भनियो नि, अब हेलिबाइक सम्भव नभएको ठाउँमा उहाँहरूले त्यहाँ प्रोभाइड गर्ने, टिमहरूले चाहिँ कोअर्डिनेट गर्ने, त्यो कामहरू चाहिँ त्यति मात्रै व्यवस्थित गर्यो भने नागरिकहरूले चाहिँ सहायता, जो सर्वस्व गुमाउनु भएको छ उहाँहरूको निम्ति चाहिँ धेरै बोझ हुँदैन. किनकि सारा गुमाएको छ, घर गुमाएको छ, आफन्त गुमाएको छ, खोलाको तिरमा लास भेटिन्छ कि भनेर कुरेर बसेको छ, हेरेर बसेको छ, एउटा कसैको लास भेट्यो भने मेरो मान्छेको हो कि भनेर दौडेर जानुपर्ने, पल्टाउनु पर्ने अवस्थामा भएको नागरिकलाई तपाईँको हामीले पावर टर्चर दिने कुरा चाहिँ त्यो मानवीय

0: काम होइन, त्यो त्यो चिजलाई चाहिँ त्यो कुरालाई चाहिँ सुधार्नको निम्ति सम्बन्धित धेरै प्राइम मिनिस्टर अफिसबाट, गृहमन्त्रीकोबाट धेरै साथीभाइहरूले कोर्डिनेट पनि गर्नुभएको थियो। अब कतिपय अवस्थामा
1: अफिसबाट चाहिँ केही टिम नै त्यसलाई सुपरभिजन गर्न पनि, फिडब्याक लिन पनि, यो सबैलाई पनि टिम गइरहेछ।
0: अनि उहाँहरूले खटाउनु भएको छ त्यसलाई अझै व्यवस्थित गर्न। मैले त्यसपछि अस्ति नै 14 गते मैले अर्को त्यहाँबाट स्पटबाट मैले भिडियो पनि दिएको थिएँ। यस्तो कुराहरूमा के भने डिजास्टरमा कसले काम गरे अनुभवी मान्छेहरूलाई पठाउनु पर्छ, कोअर्डिनेट कोअपरेट गर्ने मान्छेहरूलाई पठाउनु पर्छ। अलिक कमजोरी भएको, किनकि मैले सम्बन्धित मान्छेहरूलाई पनि यो सुझाव दिएको थिएँ। ब्युरोक्रेसीमा यस्तो यस्तो पाइनियर चाहिँ तपाईँको ब्युरोक्रेटहरू छन् कि जसले एकदम डिजास्टरमा काम गरेका छ।
1: सेक्युरिटीमा यहाँनिर म फर्केर आए पछाडि पनि मैले भिडियो जारी गरेका थिएँ। तपाईँसँग त दुवैजना हामी फिल्डमै देखेर आएको दुईजना संवाद गर्दैछौँ। विशेष गरी रसुवा जिल्लाको सिडिओ साहब, उहाँले संयोजनमा एकदम कमजोरी गर्नुभयो। उहाँले टेलिफोन उठाउँदै उठाउनुहुन्न, रेस्पोन्सै गर्नुहुन्न। यो बेलामा त तिम्रो साथमा हामी छौँ मात्रै भनिदिँदा पनि मान्छेलाई राहत हुने हो नि त, त्यहाँ चाहिँ एकदमै कमजोरी भएको छ।
0: त्यो भएर हामीले स्पटहरूलाई नै प्रायोरिटी दिउँ र मैले गभर्मेन्टको अथोरिटीको सम्पर्क गर्नुभएकोहरूलाई पनि उहाँहरूले पनि एकद्वारै भन्न खोज्नु भएको थियो। हामीले भने हाम्रो एकद्वार भनेको पिपल हो, डाइरेक्ट हामी मान्छेमा लगेर यो स्थापित गरिदिनु, त्यो तपाईँहरूले बरु हामी जानकारी गराइदिनु।
1: मैले रसुवा जिल्ला अस्पतालको डक्टर भेटेको थिएँ, उहाँले के भन्नुहुन्थ्यो भने त्यही दिन बेलुका तपाईँहरू पुग्नुभयो, आज चाहिँ अब तपाईँसँग पहिला उहाँको सम्पर्क भएको थियो जस्तो लाग्छ मलाई, होइन। उहाँले भन्नुहुन्थ्यो आज चाहिँ प्रकाश दाईहरू आउनुहुन्छ, उहाँले सोना ल्याइदिँदै हुनुहुन्छ, भोलिबाट त हाँगा बत्ती आउँछ। उहाँहरूको खुसी नै आएको थियो क्या,
0: धेरै पीडा छ त यो, यसलाई के भनौँ अब, धेरैजनाले आज पनि सास नभएर आफन्तको लास मात्रै पाउँदाखेरि पनि खुसी हुनुपर्ने अवस्थामा हामी छौँ। हामीले ठुलो डिजास्टर भोगेका छौँ, यसलाई हामीले एउटा सिकाइको रूपमा र एउटा आन्दोलनको रूपमा हामीले बुझ्नुपर्छ। हामी हिमालको काखमा छौँ, हामी नदीको किनारकोमा हाम्रा बस्तीहरू बसेका छन्। तपाईँको हाम्रो देशमा मात्रै झन्डै 1024 बढी हिमतालहरू छन्। हाम्रो छिमेकी उत्तरको तिब्बतको 2-3 जिल्लामा झन्डै 1200-1400 त्यस्ता खालको चाहिँ हिमतालहरू
1: जो
0: जहिले पनि हामी जहिले पनि जोखिममा छौँ। हामी नेपालमा कोही पनि सुरक्षित छैनौँ। त्यसैले म अनुरोध गर्न चाहन्छु, हाम्रो आफन्तहरू घुम्नु भएको छ, यो देशका दक्ष इन्जिनियरहरू प्राविधिकहरू यसरी घुमेका छन्, त्यो रिकभर हुन यति ठुलो समय लाग्नेवाला छ। प्राविधिकहरू अब नेपालमा बस्नेवाला छैनन्, होइन, यसको सेक्युरिटीको क्वेसन उठिरहेछ।
1: प्राविधिकको कुरा गर्दा रसुवामा अब इन्जिनियरै छैनन् भन्दै
0: एकदमै ठुलो खालको चाहिँ क्राइसिस हुनेवाला छ। त्यसैले यो ग्लोबल वार्मिङ, यो वातावरणको जो असर, कार्बन उत्पादनको चाहिँ यसको कारणले गर्दाखेरि जसको क्षति हामीले हाम्रो आँखा अगाडि रसुवा
1: रिजल्ट
0: हामीले भोग्नु परिरहेछ। नेपालले पहिलो कुरा चाहिँ के गर्न आवश्यक छ भने कार्बन उत्सर्जनलाई जो वृद्धि भइरहेछ यसलाई च्यालेन्ज गर्न चाहिँ हामीले यसलाई, यो कार्बनको उत्पादन हुने जति पनि हाम्रा चाहिँ वस्तुहरू छन्, हाम्रो प्रयोगहरू छ, यसलाई चाहिँ गभर्मेन्टले पहिलो कार्यक्रम बनाएर खारेज गर्नुपर्छ र हामी कार्बनको अत्यन्तै कम प्रयोगको माध्यमबाट चाहिँ यो क्लाइमेट सेफको निम्ति चाहिँ वर्ल्ड रेगुलेसनको हामी लिडर बन्नुपर्छ। किनभने हाम एउटा देशमा 10 वर्षमा तपाईँको आन्दोलन क्रान्ति हुँदाखेरि जुन जनको क्षति भएको छ त्यो केही मिनटमा क्षति भएको छ। मैले यस्ता व्यक्तिहरू भेटेको छु दाइ, साथीहरू परिचित भएको साथीहरू पनि जाँदै थियौँ एउटा घरबाट औ भनेर बोलाउनु भयो, गाडी दौडिरहेको थियो, राति परेको थियो रसुवामै, होइन कसले गाली गर्यो भनेर हेर्दाखेरि हाम्रो सँगैको साथी अर्जुन न्यौपाने, उहाँ चाहिँ त्यही चाइना पावर 216 त्यहीँको हाइड्रो पावरको चाहिँ पब्लिक म्यानेजर हुनुहुँदो रहेछ, उहाँहरू गला मिलाउनु भयो साथी, म पछि यही हो मेरो घर बसौँ भन्नुभयो। बुवा आमाहरूलाई भेट्यौँ हामीले, उहाँले भन्नुभयो साइरन लगायो। पहिला के हुन्थ्यो अरे भने बाढी आउँदैछ भनेपछि साइरन लगायो भने प्रोटोकलहरू हुँदो रहेछ, पहिलो साइरनमा मान्छेहरू एक्टिभ हुने, दोस्रोमा हाजिर गर्ने, तेस्रोमा बस्छ अरे। पहिले तपाईँको साइरन लगाएको 7 मिनटमा तपाईँको बाढी त्यो ठाउँमा आयो। अर्जुनजीले भन्नुभयो अब साइरन लगायो, मोटरसाइकल सार्नु पऱ्यो भनेर, उनी बाइक सार्न माथि जाँदै थियो, पहिलो साइरन हो, अरू अब सबै प्रोटोकलले काम गर्छन्, म चाहिँ यसो मोटरसाइकल साइड लगाउँछु भने आफ्नो बाइक चलाएर उनी उक्लिँदो रहेछन् बाढी पछि पछि। उहाँको भनेअनुसार झन्डै 500 मिटर नजिक नजिकबाट गयो, पागल जस्तो भएँ, मुर्छा परेँ, आँखा अघि सारा मान्छे बगेँ, ट्रमामा छु, डिस्टर्ब छु, झस्किन्छु म भनेर भन्नुभयो। हामीले उहाँलाई टाटस दिँदा हामी साथमा छौँ, सबै कुरामा हामी यसलाई व्यवस्थापन गर्छौँ। हिँड्नुहोस् तपाईँ हामीसँग अब कामै, तपाईँहरू जो जो बस्नु भएको छ अब सब यो चिजको लिड तपाईँहरूले गर्नुपर्छ। भोलिन्टियरको लिड तपाईँहरूले गर्नुपर्छ भने हामीले उहाँलाई फेरि त्यही घरबाटै उठाएर हामीले उहाँ पनि हिँड्नुभयो, उहाँलाई पनि लिएर गयो हामीले। र मैले भने यसलाई हामीले ठुलो मुद्दा बनाउनुपर्छ दाइ, ठुलो मुद्दा बनाउनुपर्छ र अन्तर्राष्ट्रिय फोरमहरूमा
1: अहिले कुरा उठाएको छ। जस्तै युएन एसेम्ब्लीमा पनि अबको बैठकमा हाम्रो प्रधानमन्त्री आफै जानुहोस् र नेपाल जसको यसमा कुनै गल्ती छैन तर नेपाली जनता आजको दिनमा पीडित भए, हामीले 15-20 कति हजार मान्छे गुमायौँ त्यसको त अहिलेसम्म
0: लेखाजोखै छैन, हिसाबै छैन।
1: जुन किनभने तपाईँले भने जस्तै कुनै एउटा घर छैन जुन घरको सदस्य नगुमेको होस्, कुनै एउटा गाउँ छैन जहाँ सयौँ युवा नहराएको होस्, त्यो जुन परिदृश्य छ र कहिल्यै कल्पना नगरेको यहाँ पनि बाढी आउन सक्छ भनेर कल्पना नगरेको ठाउँबाट होइन घर स्कुल पुल सबैले
0: 500-700 मिटर अग्लो
1: हो
0: हिम आदि
1: त जे छ त्यही। अर्को एउटा विषय चाहिँ के उठिरहेको थियो प्रकाश भने र अहिले अलि बढी आलोचना भएको भने धेरै युवाहरू या धेरै सांसदहरू धेरै नेताहरू यसरी गए उनीहरूले त्यहाँ काममा सहयोग गर्ने भन्दा डिस्टर्ब बढी गरे।
0: त्यसलाई यस्तो पनि देखियो, मानिसहरू समाजमा यो डिजास्टरको चाहिँ म एउटा सपोर्टिभ पोइन्ट हो भन्ने देखिन चाहन्छ तर प्लानसहित नजाँदा के हुन्छ नि त्यो भिडमा
1: पोजिटिभ हो नि है, त्यो त इनिसिएसन लिएर
0: सबैको मनमा छ, यसले चाहिँ प्लानले अलि योजनाबद्ध जरुरी कहाँ हो। जस्तै हामीले टिम डिभाइड गरेर गयौँ नि, मैले म कम्प्लिट रसुवा मात्रै लाग्छु भने मैले साथीभाइहरूलाई त्यसको निम्ति सामान लिन आउनु परेन, म आफै रातभरि गाडी दौडाएर काठमाडौँ आएर फेरि लिएर।
1: तपाईँको र मेरो संवाद भन्दा तपाईँले मलाई बिहानी पख संवाद भएको थियो, भर्खर रातभरि यात्रा गरेर भर्खर आइदिन्थ्यो।
0: त्यसरी हामीले काम गरिरहेको छ त्यो र यस्तो कुराहरूमा चाहिँ योजना बनाउन आवश्यक छ होइन। अथोरिटीमा भएको मान्छेहरूको के हो भने सबैलाई चासो हुन्छ, यो गयो गएन भन्ने अनेक खालका कुराहरू पनि हुन्छन्, तर जो प्लान बनाउने मान्छेहरू छ त्यो चाहिँ टेबलमा बसेर प्लान बनाउने, त्यसले मन डुलाउने होइन, त्यसले चाहिँ त्यो तिर्सुलिएको चाहिँ सुरुङ खन्यो के गर्यो भनेर गरेर हेर्ने होइन, त्यसले यहाँबाट प्लान बनाउने हो, त्यसले यहाँबाट खोज्ने हो चिजहरू र त्यो चिज त्यो ठाउँमा पुऱ्याएर त्यहाँ काम गरिरहेका सुरक्षाकर्मीहरू चौचौ खाएर बिस्कुट खाएर म उहाँहरूलाई यति धेरै म सलाम भन्न चाहन्छु। ग्राउन्ड लेभलका जति पनि हाम्रो सेक्युरिटीका साथीहरू हुनुहुन्छ र अरू इन्जिनियरहरू एकदम धेरै अपडेटहरू गरिराख्नु भएको थियो, उहाँहरू सबैलाई धन्यवाद पनि दिन चाहन्छु। र यो डिजास्टरले चाहिँ हामीलाई वर्ल्डमा बिग डिजास्टरको चाहिँ तपाईँको लिडर यसलाई चाहिँ कसरी चाहिँ तपाईँको फेस गर्ने भन्ने कुराको चाहिँ हामीलाई लिडर बनाएको छ।
1: हामी एउटा चिज चाहिँ मलाई काहीँ न काहीँ लागेको फेरि मान्छेलाई लाग्ला जति बेला पनि आलोचना र नकारात्मक कुरा गर्छ भन्ने लाग्ला, त्यसरी भन्न खोजे होइन, तर जस्तै 72 सालमा तपाईँ भूकम्प आयो, भूकम्प आउँदा नेपाली कङ्ग्रेसको नेतृत्वमा सरकार थियो भनेपछि काङ्ग्रेसका युवाहरू या काङ्ग्रेसको पार्टी पङ्क्ति बढी परिचालित हुने, बाँकी पार्टी पङ्क्ति चाहिँ खास परिचालित नहुने। अर्थात् 19 तपाईँ हामीले कोभिड भोग्यौँ होइन, कोभिड पछाडि नेकपाको सरकार थियो भने पछाडि नेकपाको विङ्सहरू धेरै परिचालित हुने र राज्य संयन्त्रको दुरुपयोग या सदुपयोग पनि प्रयोग जे भनौँ त्यो पनि उनीहरूले गर्ने, अरू चाहिँ रमिते जस्तो हुने। अहिले पनि रासोपाका सांसद रासोपाका युवा ऱ्याटको नाममा घन्टी चिन्ह भएको ज्याकेट लगाएका उनीहरू बढी परिचालित हुने, अरू कम परिचालित हुने, अर्थात् राज्य शक्ति नै उनीहरूले चाहिँ घुमाइरहेको जस्तो।
0: यसलाई त्यसरी कसैले सोच्छ र त्यसरी प्लान बनाउँछ भने त तिनीहरू अपराधी हुन्, जो मान्छेले काम गर्न चाहन्छन् ओपनली सबै नेपालीहरूलाई यसमा लगाउनुपर्छ र कुनै पोलिटिसियनसँग चाहिँ यस्तो बायस खालको थिङ्किङ हुन्छ भने त्यो मान्छे होइन होइन, स्वाभाविक हो। शक्तिमा भएको मान्छेहरूको आफ्नो कनेक्सन हुन्छ, उनीहरूले सदुपयोग गर्न सक्छन्। जस्तै मलाई सोलार लिएर गाडी लिएर जानु पऱ्यो, मेरो कनेक्सन सही थियो भने अर्को पुर्याउन चाहेको टोलीहरूले हेलिकप्टरबाट पनि धेरै सामानहरू ठाउँमा पुऱ्याए होइन। जस्तै टाइमिङ हुन्छ, जहिले पनि म टाइमिङ र डिसिजनलाई चाहिँ म अलिक प्रायोरिटी दिन्छु दाइ होइन, त्यो कुरा नि टाइममा स्टार्ट गऱ्यो भने टाइममा भयो भने त्यसले धेरै नतिजा दिन्छ होइन। त्यही सूचना पनि हाम्रो मान्छेहरूले एकदम हाई अथोरिटीको मान्छेहरूको जसलाई मान्छेहरूले एकदम रोल मोडल मान्छन् उहाँहरूले दिएको भए अझ बढी क्विक चाहिँ तपाईँ इफेक्टिभ रहन सक्थ्यो। त्यसैले हरेक कुरामा टाइमिङ र डिसिजनको कुरा हुन्छ दाइ होइन। यति बेला सबै नेपाली खटाएका छन् होइन, यसमा कुनै राजनीति गर्न यसमा म मलाई पनि धेरै साथीहरूले एप्रिसिएट गर्नुभएको छ होइन, मलाई त्यो नगर्नको निम्ति पनि म अनुरोध गर्छु किन यो हाम्रो
1: जिम्मेवारी हो। एप्रिसिएट गर्दै गर्दा दुईवटा पाटो छ, एउटा तपाईँलाई एप्रिसिएट गर्नेहरूले गरिरहेका छन्, अर्कोले चाहिँ खास गरी एमाले आफूले पार्टीले दिने भनेको पैसा चाहिँ पार्टीले जनतालाई नै दिने भन्यो, अनि एमाले चाहिँ एकदम पछाडि झन्डै यो महाप्रलयको एक हप्ता पछाडि मात्रै फिल्डमा देखियो, प्रकाशहरू चाहिँ व्यक्तिगत रूपमा मात्रै देखियो, यो दोहोरै छ कुरा चाहिँ।
0: अनि यसलाई के भने हामी हाम्रो देशमा हाम्रो दाजुभाइ दिदीबहिनी आमा बुबाहरू परिवारहरू हाम्रो आफन्तहरूले भोगेको पीडा हो। यति बेला हाम्रो हामीलाई बचाएर हामी जे गरेर तयार हुनुपर्छ होइन, यसमा पार्टीको झन्डा अर्को ब्यानर के यो भनेको यो बेकार कुरा हो होइन, यसलाई व्यवस्थित गरेर किन पार्टीसँग चाहिँ मान्छेहरू हुन्छ, एकचोटि आह्वान गर्दाखेरि त्यो तपाईँ के भने युनाइटेड फोर्स हो होइन, छिटो परिचालित हुने विषय हो होइन, यसमा चाहिँ धेरै चाहिँ टसल गर्ने आवश्यक छैन।
1: तर जनतालाई एउटा चिज त म भन्छु, सञ्जालको हिसाबबाट फागुन 21 चुनाव या गत वर्षको भदौ 23 र 24 घटना पछाडि एमाले निकै कमजोर भयो, त्यो एउटा पाठ हो। तर आज भने एमालेको चाहिँ गाउँ टोलसम्म उसको सञ्जाल छ, उसको पार्टी कमिटी छ,
0: लाखौँ युनाइटेड फोर्स छ।
1: एमाले एक वचन, एमाले अध्यक्षले या एमाले केन्द्रीय समितिको सचिवालयको बैठक बसेर एक वचन आह्वान गरिदिएको भए ठुलो तहमा यो राहत उद्धारका काममा युवाहरू खटिन सक्थ्यो, त्यहाँनिर त एमाले पार्टी चुक्यो नि।
0: पहिला जस्तै पहिलाको दिनहरू जस्तै भूकम्प 72 भूकम्पको कुरा, जाजरकोटकै भूकम्पको कुरा गर्दा एकदम युनाइटेड चाहिँ तपाईँको बडी चाहिँ त्यहाँ चाहिँ परिचालित थियो होइन, त्योभन्दा अझै व्यवस्थित हिसाबले यहाँ पनि गर्दा हुन्छ होइन,
1: तर गरेन
0: होइन, अब अलिक ढिला भइरहेको छ यसलाई। मान्छेहरू फिल्डमा त खटिराखेका छन्, साथीहरू धेरैजना खटेको देख्छु मैले, सबैजना अन्य सङ्गठन बाटोमा।
1: तपाईँहरूसँग चाहिँ सरकारी संयन्त्रले समन्वय कति गरेका छ, किन सूचनाको हिसाबबाट पनि तपाईँसँग ग्राउन्ड तहको सूचना छ
0: होइन, हामीले जे जे कुरामा रिले गर्यौँ त्योमा इन्ट्रेस्ट राख्नु भएको छ,
1: राख्नु भएको छ होइन,
0: अब त्यो बाहेकको अब अरू धेरै कुरा अब
1: मलाई पनि एकदम पोजिटिभ लाग्ने चाहिँ, जस्तै मैले म विदुर पुगिसके पछाडि त्यहीबाट चुनाव जित्नु भएको र सरकारमा मेरो एउटै पेसाबाट गएको कारणले, तथापि म व्यक्तिगत रूपमा उहाँलाई मैले कहिले भेटेको थिइनँ, डक्टर विक्रम तिमन सिन्हा, उहाँलाई मैले सम्पर्क गरेँ, उहाँले मलाई समय दिनुभयो, उहाँलाई मैले के गर्नुपर्छ भन्ने सुझाव दिएँ, फेरि उहाँले म फर्किएर मैले यहाँबाट भिडियो जारी गरिसके पछाडि फेरि सम्पर्क गर्नुभयो, तपाईँ सुरक्षित पुग्नु भयो कि पुग्नु भएन, के छ अवस्था, हामीलाई अरू फिडब्याक भनेर, त्यो पनि पोजिटिभ पाठो पनि छ उहाँहरूको।
0: स्वाभाविक रूपमा जुन इस्यु जस्तै टाइमिङको कुरा हुन्छ, अब यो राहतको विषयमा चाहिँ बाटोमा रोक्ने के कसो डिस्टर्ब गर्न जानुस् बाटो गर्ने बरु बिचतिरको त्यो
1: के छ र राहत
0: अनि अलिक इन्क्वायरीहरू भइरहेको छ मान्छेहरूलाई, अब त्यो के हुन्छ भने ट्रमा हुन्छ मान्छेलाई, ठाउँमा पुर्याउने त्यसको चाहिँ सही ठाउँमा पुगोस् भन्ने विषय चाहिँ राज्यले कन्सर्न राख्ने हो, किनकि लोकल गभर्मेन्ट छ, स्थानीय सरकार छ सबै। अब त्यो सँगसँगै के हो भने कहिलेकाहीँ के लाग्छ भने सब चिज त परिचालित भइरहेछ, यसलाई कन्ट्रोल गर, यस्तो बेलामा गभर्मेन्टले के हो भने म्यानेजर कुरामा मात्रै ध्यान दिने हो, मान्छे सबैलाई जान दिने हो, त्यसलाई पुग्ने खालको वातावरण बनाउने, बाटोतिर ट्राफिकहरू राख्ने, कसरी व्यवस्थित गर्ने। अगाडि म बिचमा एक ठाउँमा रोकेका थिएँ दाइ, यो जो डिजास्टर हामीले भोगेका छौँ र जुन क्षति हाम्रो देशमा भएको छ, आज यो विश्वको सबैभन्दा हट टपिकको एउटा खबर
1: हुनै पर्छ यो
0: होइन,
1: यो त्यसैले नदीमा यो प्रकारको लस हुने बाढी त संसारमा कमै हुन्छ होला,
0: त्यसैले यो यसको चाहिँ के हो भने यो डिजास्टरको यसलाई चाहिँ प्रतिकार गर्ने अथवा यसबाट चाहिँ बस्ने र चाहिँ ग्लोबल वार्मिङको इफेक्टलाई चाहिँ तपाईँको ड्यामेज गर्नलाई हाम्रो नेपालले हाम्रो गभर्मेन्टले चाहिँ हामीले हाम्रो क्यारेक्टरमै तपाईँको केही चेन्जहरू लिएर चाहिँ हामी विश्व मैदानमा जानुपर्छ। जस्तै के पाइयो भने योबाट मैले जस्तो म स्वयंसेवी क्षेत्रमा पनि धेरै नै काम गरेँ, योबाट मलाई के अनुभव लाग्यो दाइ भने गभर्मेन्टले अथोराइड चाहिँ तपाईँको 753 स्थानीय पालिकामा एकदमै तपाईँको रेस्क्यु म्यानेजमेन्टको निम्ति चाहिँ हाई इक्विपवाला भोलिन्टियरहरू चाहिँ तपाईँको भेरिफाइड भोलिन्टियरहरू राख्नुपर्छ। उदाहरणको लागि भटेकोसीमा बाढी आयो होइन, स्याप्रु बेसीमा को माथिपट्टि मान्छे फसेको छ, जाने बाटो कहीँ छैन, धुन्चे बजारमा तपाईँको गोसाइकुण्ड गाउँपालिकाको भोलिन्टियर हुन्थ्यो भने यहाँबाट हेलिकप्टर गरेर सिलिङ गरेर होक गरेर उसलाई सिधै लिएर गर्थ्यो मान्छेले, त्यसैले यो डिजास्टरबाट
1: एउटा गाउँपालिकामा मानव 10
0: एकदम 15 भेरिफाइड भोलिन्टियरहरू
1: जस्तै
0: उनीहरूले हामीले 5 इयरको कन्ट्र्याक्टमा बनाउन सक्छौँ गभर्मेन्ट अथोरिटीले, हामीले सिक्नुपर्ने पहिलो कुरा, किनकि यहाँबाट गएर माथिबाट आर्मी झरेर भोलिन्टियर जहाँ छ जुन डाँडाबाट अर्को डाँडामा यो ठाउँमा
1: भूगोल उसले सजिलै
0: छ, त्यहाँबाट तपाईँको उसले गर्दाखेरि हाम्रो मान्छेहरूले धेरै रेस्क्युहरू पाउन सक्ने देखिन्छ। दोस्रो कुरा के हो भने यस्तो डिजास्टरहरूमा हामीले हाम्रो छिमेकीहरूको सहयोग लिनु ढिला गर्नु हुँदैन। मलाई लागेको दाइ मैले 10 4:30 or 5 एउटा स्ट्याटस लेखेको छु, हामीले उत्तरतिरबाट ठुला हेलिकप्टरहरू लिनलाई ढिलै नगरौँ होइन, सम्बन्धित ठाउँहरूमा पनि मैले प्राइम मिनिस्टरको कतिपय पुरानो चिनजानको साथीभाइहरूलाई पनि मैले त्यो फरवर्ड गरेको छु, यति इम्पोर्टेन्ट छ त, सेकेन्ड सेकेन्डको महत्त्व छ त,
1: उनीहरू फेरि टेक्निकली साउन्ड देशहरू
0: उनीहरू हामीले भारत र चिनबाट सहयोग लिनलाई यो के अर्को उनीहरूसँग सपोर्ट लिएको हाम्रो अझ धेरै मान्छेहरूले चाहिँ यो खालको ट्रमा बिहोर्नु पर्दैन थियो होइन। त्यसैले यस्ता कुराहरूमा डिसिजन गर्ने कुरा 753 पालिकामा एकदम युनिफाइड भोलिन्टियर गभर्मेन्ट अथोरिटीले अथोराइज
1: दुईवटा वार्ड भन्नुभएको थियो टाइमिङ र डिसिजन त्यो बेलामा चाहिँ एकदमै डज म्याटर
0: त्यो नत्र भने आज कतिजनाले खोजिराख्नु भएको छ यो ठुलो दाइ अब बजारमा कुसको अभाव हुनसक्छ
1: कुसको
0: अभाव हुनसक्छ दाइ
1: किनभने कुसको सब बनाएर
0: चलाउनु छ
1: दाह संस्कार म हेर्दै थिएँ हाम्रा साथी हुन् निराजन पौडेल उनको परिवारको सबै सदस्य घुमे पनि रातो पार्टीमा काम गर्छन् अहिले र उनले कुसको राखेर सब बनाएर दाह संस्कार गरे पाँचजना परिवार
0: छ। तपाईँ यो कुरालाई हामीले म जो परिवारहरू यसमा पर्नुभएको छ तपाईँहरू यसको चाहिँ फ्रन्ट लाइनको चाहिँ लडाक गर्नुपर्छ पर्यावरणको इस्युमा हामी यो लडाइँ लड्नुपर्छ
1: आज हामीले भोग्यौँ अब अरूले भोग्न नपरोस्
0: हामी सँगै छ नि दाइ म बेनीको मान्छे हो कालीगण्डकी त्यहाँबाट भएको छ अलि माथि गयो भने अन्नपूर्ण फर्स्टको तलब 6 हिमताल छ उतापट्टि गयो भने धौलागिरी गाउँपालिकाको मोदीको माथि धौलागिरी बेस क्याम्पमा तपाईँको धौलागिरी हिमालको ग्लेसियरहरू छ दाइ अलि यतापट्टि गुर्जा हिमालमा ग्लेसियर छ दाइ यतापट्टि आयो पोखरा माछापुछ्री हिमालको माथि सब मोदी मर्दीमा चाहिँ तपाईँको छ दाइ यो त मैले हाम्रो ठाउँको मात्रै कुरा गरेँ
1: हामीले त हामीलाई ठुलो लेसन पनि दिएको छ
0: हामीले एकदमै यो ग्लोबल वार्मिङले त्यो प्रकृतिले हामीलाई हाँसेर हेरिरहेछ भोटेको छौँ हाम्रो दाजुभाइ दिदीबहिनी आमा बुबाहरूले जो बिहोर्नु भयो त्यो यो देशमा सबैभन्दा ठुलो जोखिम हो र यो सँगसँगै छिमेकी मुलुक भारतमा पनि हो त्यहाँबाट नदी बगेर कहाँ पुग्छ त्यो सबै ठाउँमा हो त्यसैले पर्यावरण सुरक्षाको निम्ति वर्ल्डमा
1: गर्नुपर्छ
0: लडाइँ लड्नेले यसलाई पढ्दाखेरि यो पीडा भयो यति बेला चाहिँ थोरै विषय उठाउने
1: यो
0: अलिक
1: समस्या छ क्या भूकम्प आउँदा पनि हामीले त्यही भन्यौँ होइन अब घरहरू चाहिँ हामी सुरक्षित बनाउँछौँ असुरक्षित ठाउँमा घर नबनाउने बस्ती नबनाउने भन्यौँ 6 पनि लागेन बिर्स्यौँ कोभिडको बेलामा हामीले चाहिँ सामाजिक दूरीदेखि लिएर धेरै चिज गऱ्यौँ
0: त्यसपछि हामी
1: फेरि बिर्स्यौँ अब अहिले भोटेकोसी पनि त्यसरी नै बिर्सने अर्को अध्याय बन्ला भन्ने पो डर छ त
0: त्यसैले हामीले यसलाई चाहिँ भुलाउन नदिने चाहिँ को हो भने जसको प्रभावित परिवार छ त्यसले भयो कि 10,000-20,000 छ होइन हामीले यसलाई चाहिँ सङ्कल्प गर्नुपर्छ दाइ र सँगसँगै यो डिजास्टरमा जति पनि दृश्यहरू देखियो म सरकारलाई सुझाव दिन चाहन्छु तपाईँहरूले उहाँहरूलाई चाहिँ पुनर्स्थापना गर्नुपर्ने हुन्छ कतिपय मैले उताबाट फर्केर आइसकेपछि हिजो झन्डै 200-300 जति मेसेज हेरेँ जो सहयोग गर्न चाहनुहुन्थ्यो मैले उहाँहरूको निम्ति एउटा साझा आह्वान पनि गराएको थिएँ कि अब भोलि फेरि पुननिर्माणको चरण पनि छ उहाँहरूलाई
1: अब त पुनर्स्थापना र पुननिर्माण
0: उहाँहरूलाई नयाँ बस्ती बनाएर हिजोको रिलिफमा चाहिँ फर्काइदिनु पर्नेछ त्यसको निम्ति पनि सपोर्ट आवश्यक
1: हुन्छ। बस्ती बनाउँदा पनि प्रकाश सोच्नु पर्ने कुरा के रहेछ भने खास गरी त्यो खाल्डेको बस्ती त्यसले एउटा लेसन सिकाएको छ होइन उहाँहरू भूकम्पबाट
0: प्रभावित भएर घर बसेको मान्छे
1: तल ल्याएको जुन जग्गामा उहाँहरूको चाहिँ तपाईँ सरकारले सबै चिज गरेर उहाँहरूको बस्ती बनाउनु पर्थ्यो त्यो कानुनी जटिलताका कारणले नसकिएको भएर उहाँहरूलाई अस्थायी बासको रूपमा त्यहाँ राखेको त्यहीँबाट उहाँ
0: सबै कोही पनि रहनु भनेपछि
2: वाइड रेन्ज कन्सल्टेन्सी पुतली सडक काठमाडौँ
3: सबैको सुरक्षा एनएलजीको इच्छा एनएलजी इन्सुरेन्स
4: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो
5: नो यताउता ओन्ली रोसेटा पुतली सडक काठमाडौँ
6: डुबडुगैन डुबक होम प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सबाटै जीवन बिमा गर
7: एशियन पेन्स रोयल घर जहाँ हुन्छ खुशीको बास
8: Supported by Majesty Oil. Available in stores soon.
0: एकदम डेडिकेटेड चाहिँ टाउन प्लानिङहरू गरेर काम गभर्मेन्टले गरोस् हामीहरू पिपलहरूलाई चाहिँ गभर्मेन्टले के भने अनाउन्स गर्ने हो जस्तै यो क्षेत्र जस्तै अस्थायी बसाइको निम्ति अहिले हामीलाई धेरै ठाउँबाट कुराहरू आइरहेछ अस्थायी बसाइ हामीले अब एउटा फर्म चाहिँ हामी निकाल्दैछौँ हाम्रो भोलिन्टियर ग्रुपमा हामी आह्वान पनि गर्दैछौँ हामी गभर्मेन्टलाई सबै कुराको हामी चाहिँ जानकारी दिन्छौँ कि गभर्मेन्टले भन्नु पऱ्यो यो ठाउँमा यति मान्छे रेडी भएर आइदिनुहोस् सिकर्मी डकर्मी सहितको 12-15 भोलिन्टियर टिम जान्छ बनाउँछ अस्थायी निवासहरू व्यक्तिहरूलाई किनकि हामीले
1: रिसोर्सेस सरकारले दिए भयो ह्युमेन पावर भोलिन्टियर
0: त्यही भएर के भने गभर्मेन्ट यो चाहिँ सरकारलाई मेरो अनुरोध छ तपाईँहरू ढिलै नगर्नुहोस् किनकि नागरिकहरूलाई इभ्यालुएसन गर्नु न विदुरमाको चाहिँ तपाईँको ब्यारेकमा थुप्रेको रात नीलकण्ठ स्कुलमा थुप्रिएको भुन्चैमा थुप्रिएको राहतले कति समयसम्म चाहिँ त्यहाँबाट घरबार बिर हुनुभएको हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ फुट पुग्छ। त्यसपछिको सेकेन्ड प्लान गर्नुहोस्, किन नेपाली जहिले पनि सहयोगको निम्ति
1: तयार,
0: जहिले पनि हामफालेर आउने हो।
1: यति धेरैजनाले तपाईँले भने यस्तै टेलिफोन गर्नुभएको छ, मेसेज पठाउनु भएको छ, मलाई अहिले तपाईँसँग अन्तर्वार्ता सकेपछि उहाँहरूसँग मिटिङ गर्न छ, हामी लैजान चाहन्छौँ राय सर, तपाईँले समयमा गरिदिनु पऱ्यो भने त कति हुन्छ।
0: त्यसलाई व्यवस्थित गरेर गभर्मेन्टले चाहिँ त्यो एरियामा जस्तै सुत्केरी दिदीबहिनीहरू हुनुहुन्छ, गर्भवती अवस्थाको धेरै दिदीबहिनीहरू हुनुहुन्छ, परिवार कोही नभएको बालबच्चाहरू हुनुहुन्छ,
1: अब
0: कसरी म्यानेज गर्ने, त्यसको चाहिँ व्यवस्थापनको पाटोमा गभर्मेन्टले हेरोस् र सँगसँगै म ठुलो खालको चाहिँ प्राविधिक क्षति भएको छ। जस्तै अब हाइड्रो पावरहरूको हकमा योबाट लिनुपर्ने लेसन के हो भने कतिपय सेटेलाइट इन्क्वायरी गर्नुपर्ने कुराहरू पनि फिल्डमा गएर गरिनु पर्दाखेरि क्षति भएको पाइया छ। जस्तै इन्जिनियरहरूले आउटलाइनबाट चाहिँ तपाईँको सुरक्षित ठाउँबाट चाहिँ मोनिटरिङ गर्न सक्छ नि त टनेलहरूलाई, होइन यी कुराहरूलाई पनि अब चाहिँ हुनु पर्यो। दोस्रो कुरा के हो भने यसको सुरक्षाको कुरा, इन्सुरेन्सको कुरा, यस्तो धेरै कुराहरू, नत्र यसलाई व्यवस्थित गरेन भने अब हाइड्रो पावरको टनेलमा चाहिँ इन्जिनियर नछिर्न सक्छ र विदेशतिर लाग्न सक्छ। अहिले तपाईँको आइओईको तपाईँको तपाईँले इक्जाम रेट हेर्नुभयो भने पहिलाभन्दा 5-6 हजार विद्यार्थीहरू बढेका छन् अहिले इन्ट्रान्स इक्जाम दिने। त्यसैले प्राविधिक क्षेत्रमा ठुलो लस्ट भएको छ, धेरै आमा बुबा दाजुभाइ दिदीबहिनीहरू धेरैको परिवार लस्ट भएको छ, अकल्पनीय छ यसलाई हामीले
1: भनेको। अबको जस्तै आवश्यकता तपाईँ त फेरि पनि जानुहुन्छ, होइन आउने जाने गरिरहनु भएको छ, यति धेरै दौडिरहनु भएको छ, र मलाई त्यो बाटो सम्झिँदा चाहिँ कसरी प्रकाशहरू यति धेरै यात्रा गरिरह होला भन्ने पनि लाग्छ। तथापि
0: हाम्रो हाम्रो हाम्रो मान्छेहरूले जे भोग्नु भएको छ उहाँहरूको अगाडि हाम्रो यो हिँडाइ खटाइ यो केही पनि होइन। मान्छेहरूले दाइ आफ्नो कुरा राखेर रुने मान्छे पाइरहेको छैन दाइ, यस्तो हालतमा चाहिँ तपाईँको कस्तो भयो होला भन्नु त, एउटा व्यक्ति फलानु गाउँको फलानु बित्यो रे भन्दाखेरि गाउँ सोखमा हुन्छ, गाउँै बितेछ दाइ।
1: मैले एकजना युवा देवघाटमा भेटेको थिएँ, होइन, मेरो 24 करोडको क्षति भयो तर म दुखी छैन भन्नुहुन्थ्यो। अनि मैले किन भनेको, म त सुने तर मेरो गाउँको मेरो आफन्तहरूको त कोही हुनुहुन्न, सम्पत्ति त कमाउला नि, होइन।
0: एकजना म हजुरलाई भिडियो पनि फरवर्ड गरिदिन्छु, एकजना भाइ उहाँको सँगै सँगैको 500 साथीहरू लस हुनुभएको छ, 500 भन्नुहोस् त त्यो व्यक्तिलाई अबको जीवनमा कति ट्रामा हुन्छ होला,
1: कसरी सुत्छ।
0: त्यसैले त्यसैले हामीले मनोपरामर्श हरेकको फोन गभर्मेन्टलाई म अनुरोध गर्छु, हरेकको फोनलाई लिङ्क गरिदिनुहोस्, त्यहाँ भएको पीडितहरूको फोनमा डाइरेक्ट एनटिसिएनसिएलबाट डाटा पठाइदिनुहोस्, होइन, उहाँहरूलाई चाहिँ एउटा चाहिँ मोटिभेसनको टाइमिङ दिनुहोस्।
1: जस्तै
0: उदाहरणको लागि दाइ, माथि त्यो डाँडामा एकजना 7 महिनाको गर्भवती बहिनी फेला पर्नुभयो, उहाँको श्रीमान बाढीमा पर्नु भएको थियो, त्यो अवस्थालाई छोडेर अगाडि जानै मन लागेन। म उहाँलाई कन्भिन्स गर्न खोजेँ, मैले सक्दै सकिनँ दाइ, मैले बिन्ती गरेँ उहाँलाई, उहाँ रोइराख्नु भएको छ, अनि मैले यो कन्भिन्सको निम्ति कोसँग कुरा गर्न सक्छु त, आमा दिदी बहिनी, अनि मैले पूर्व राष्ट्रपति विद्या भण्डारीले सम्झेँ र मैले उहाँलाई फोन लगाएँ, दिदी यो यो अवस्थामा एकजना बहिनी हुनुहुन्छ, एकदम धेरै डिमोटिभेट हुनुभएको छ, श्रीमान बाढीमा बग्नु भएको छ, 7 महिनाको पेटमा बच्चा छ, उहाँ तयार हुनुभयो भने हजुरले उनलाई केही ढाडस दिनु पऱ्यो भनेपछि मैले बहिनी तपाईँसँग यसो भनेपछि उहाँ झन्डै मैले 15 मिनट अनुरोध गरेपछि उहाँ तयार हुनुभयो र मैले फोन दिएँ। उहाँले धेरै भन्नुभयो र उहाँले भन्नुभयो तपाईँ लगायत तपाईँ जस्ता
1: राष्ट्रपतिले
0: भन्नुभयो तपाईँको सबै कुराको जिम्मेवारी मेरो, तपाईँ लगायत तपाईँ जस्ता अरू दिदीबहिनीहरू पनि हुनुभयो भने त्यसको व्यवस्थापन गर्छु, तपाईँको त मेरो होइन। तपाईँ काठमाडौँ आउनुहुन्छ भने आज नै तपाईँ आउनुहोस्, पछि बेलुका अनि त्यसपछि त्यो प्रब्लम हामीले तल लिएर गयौँ, म फर्किनु होला, उहाँले भन्नुभयो दाइ म काठमाडौँ जाँदिनँ, मेरो माओलीहरू हुनुहुन्छ यहाँ, मलाई उहाँसँग चाहिँ सम्पर्कमा राखिदिनुहोस्। अनि पछि विद्यार्थी मलाई कल गर्नुभयो, बहिनीको लागि यहाँ काठमाडौँमा बसाइको लागि व्यवस्था पनि सबै म गर्दैछु, उहाँले चाहिँ उहाँ यहीँ रहनु हुनुभयो, तपाईँको कम्युनिकेसन खोजिराख्नु भएको छ, त्यसैले ढाडसहरू आउँछ,
1: त्यसले पनि कति ठुलो काम गर्यो नि।
0: त्यो भएर म सबैलाई जो यो मैले उहाँ दिदीलाई पनि भनेको थिएँ, मैले अनुरोध गरेको थिएँ, यो बेलामा म यो पोर्टफोलियो भने ढिलो गर्ने, जसले दिन सक्छ त्यो गर्नु, आमा दिदीबहिनीहरूले त्यहाँको बालबच्चाको लागि पिठो पकाउने बेला हो क्या यो,
1: होइन, मान्छेले कति सानो कुरामा पनि आवश्यकता महसुस गरेर खुसी हुने हुँदो रहेछ भने, एकजना तपाईँले भने जस्तै बेत्रावतीबाट भाग्नुभएको दिदी मैले भेटेको थिएँ होइन, उहाँ चाहिँ 3 दिनमा कालिकाथान पुग्नु भएछ, 100 लुगा मात्र थियो, कालिकाथान बजारको मान्छेहरूले उहाँलाई लुगा दिए, उहाँले लुगा फेर्नुभयो र त्यही लुगाको भरमा उहाँ माइती बस्नु भएको छ। उहाँले मलाई भन्नुहुन्थ्यो अहिले मलाई सबभन्दा बढी लुगा चाहिएको छ किनभने मेरो फेरि लुगा छैन,
9: सबै भइहाल्छ।
1: तर हामी लिएर जाँदा चाहिँ फेरि के रहेछ भने, हामीले राहत के लिएर जाने भने त्यो क्याटेगोरिकली हामी अलि जे चाहिएको छ त्यतातिर ध्यान दिँदा रहन्छौँ क्या,
9: साउजाउ बिस्कुट चामल दाल राहत भन्दा बित्तिकै मान्छेको निर्णय, जस्तै सेनिटरी प्याडहरूको कुरा छ, कति सानो सानो कुराहरू, त्यो भएर हामीले जति पनि योमा चाहिँ इभ्यालुएसन गर्ने गरी काठमाडौँमा बनाएको
1: सेनिटरीको काम गरेन भने त पेन्डेमिक आउने सम्भावना,
9: त्यो ठुलो जोखिम छ। त्यो क्षेत्रमा धेरै साथीभाइहरूले काम पनि गरिरहनु भएको छ, त्यो भएर
1: अब साराले भन्न सक्ने कुरा चाहिँ या सरकारलाई आह्वान गर्न सक्ने कुरा भनेर चाहिँ तपाईँहरूले संयोजन गरिदिनु भयो भने अब उहाँहरूको अस्थायी बासको व्यवस्था, किनभने अब चाड आएको छ, 1 महिना जति मात्रै बाँकी छ नेपालीहरूको ठुलो चाड दसैँ आउन, जति जीवित हुनुहुन्छ उहाँहरूले पनि चाड मनाउनुपर्छ, हामीले मात्रै मनाउँदा र उहाँहरू चाहिँ एक्लै बस्दा र अभावमा बस्दा त हामीले चाड मनाएको पनि अर्थ हुँदैन होइन। त्यो अवस्थामा अब पुननिर्माणमा तपाईँहरू कसरी सहयोग गर्नु?
9: एकदम हामीले हामीसँग टिम हाम्रो अलमोस्ट तयार छ।
1: कति हुनुहुन्छ तपाईँहरू?
9: हामीसँग त यसमा हजारौँ मानिसहरू जोडिनु भएको छ, हामीसँग
1: सबै भोलिन्टियर,
9: सब भोलिन्टियर। यो चाहिँ के हो भने, भने नि मैले, यो फिजिकल भोलिन्टियर ग्रुप हो।
1: तपाईँहरू विदेशीसँग कुनै डोनेसन लिनुहुन्न?
9: कुनै लिँदैन हामीले। तर राम्रो पक्ष के भएको छ भने, साराको अमेरिकामा बनाएको छ, अस्ट्रेलियामा बनाएको छ, न्युजिल्यान्डमा बनाएको छ, यति धेरै मलाई वाट्सएपमा मेसेजहरू आएको छ कि अनि हामीले उहाँलाई भन्यौँ, हामी यसको चाहिँ हामी गभर्मेन्टसँग एकदम प्लानेट, हामी कतिवटा जस्तै 100 ग्रुप चाहियो हामी त्यो तयार गर्छौँ र कुन ठाउँमा खटाउने, इभन स्रोत साधनमा पनि हामी कोर्डिनेट गर्छौँ जो हामीसँग कम्युनिकेसनमा आइराख्छ।
1: तर हाम्रो दिमाग चाहिँ फेरि के छ भने, यो सबैको नेतृत्व प्रकाशले गर्यो भने एमाले करण गर्छ, यो सबैको नेतृत्व फलानाले गर्यो भने रासोपाकरण गर्छ, अर्कोले गर्यो भने काङ्ग्रेसीकरण गर्छ, यो समाजको विभाजित मानसिकतालाई चाहिँ कसरी तोड्ने होला?
9: राजनीतिको बादभन्दा सबैभन्दा ठुलो बाद मानवतावाद हो दाइ। अब हामी कर्म गर्ने मान्छेले त्यसमा प्राथमिकता दिने होइन, म त्यो प्लेटफर्मबाट मैले दुःख गरेँ, सङ्घर्ष गरेँ, समाजलाई सिकेँ, तर आज मैले यो डिजास्टरमा, यो अप्ठ्यारोमा त्यो दृष्टिकोणबाट हेरेँ भने म यो परिस्थितिको चाहिँ लायक पात्र नहुन सक्छु। त्यसैले म यो चरणमा, यो समयमा सबैलाई भन्छु, मानवतावादलाई सबैभन्दा माथि राखौँ र मान्छेको लागि बाँच्छौँ,
1: ती मान्छेको लागि केही न केही गरौँ,
9: केही न केही गरौँ, जसले पनि केही न केही गरौँ, सम्भव छ, साथ दिउँ, हौसला दिउँ, जाउँ गाउँ बस्तीमा, जाउँ आर्टिस्टहरू जानुहोस्, अब गएर तपाईँहरू कार्यक्रम गरेर गीत गाइदिनुहोस्, बेलुकामा उहाँहरूलाई चाहिँ ट्रमा आउट गर्नुहोस् होइन। धेरै चाहिँ कलाकारहरूले चाहिँ आफ्नो सोजहरू चाहिँ क्यान्सल गर्नुभएको छ, प्रकाश दुतराज भाइको 12 गते बेनीमा कत्रो ठुलो कन्सर्ट थियो, उसले कन्सर्ट चाहिँ तपाईँको क्यान्सल गर्यो यत्रो ट्रमा भयो भनेर, कति कलाकारहरूले विदेशमा, आउनुहोस् तपाईँहरू सब जानुहोस्, हामी चाहिँ एउटा मित्र राष्ट्रको एकजना स्टार चाहिँ यहाँ आउँदा आउनुभएको छ, उहाँको सोलिडारिटीको निम्ति म उहाँलाई धन्यवाद दिन्छु। तपाईँहरू सबजना बस्तीमा जानुहोस्, तपाईँहरू सेलिब्रेटी हो, तपाईँहरूलाई देख्दा जनता ठिक हुन्छ।
1: त्यो त कस्तो ठुलो कुरा रहेछ भने, तपाईँले भनेकै चिज, जब म 52 बेसीबाट उकालो लागेँ, हरेक मान्छेहरू अलिक जम्मा भएको ठाउँमा म झर्थेँ, उहाँहरूसँग कुरा गर्थेँ, सबै चाहिँ मसँग फोटो खिच्न पाउँदा होइन, म
9: आफ्नो कुरा राख्न पाउँदा
1: धेरै खुसी।
9: मैले त्यही भएर मैले त्यो सबै कुरा, म पनि कुनै बेला मिडियामा काम गर्थेँ, मान्छेको कुरा दाइ पत्रकार केही होइन भनेर सोद्धा केही पनि होइन, भयङ्कर हो भन्दा संसार सबभन्दा भयङ्कर पनि जर्नलिस्टै हो क्या, किनभने सूचना दिने मान्छेसँग त्यति पावर हुन्छ।
1: फेरि त्यो धुन्चे बजारमा उहाँहरूले भन्नुभयो यो तहको पत्रकार आइदिएकै थिएन होइन,
9: मैले त्यो परिवेश देखेपछि त म बाध्य भएर बोले, मान्छेहरू क्यामेरामा बोल्न खोजिरहेछन्, क्यामेरामा
1: पीडा पोख्दा पनि
9: हलुका हुन्छ, मान्छेलाई हलुका हुन्छ, अर्को कम्युनिकेसन अर्को ठाउँमा पुग्छ नि त, अर्को ठाउँ
1: जस्तै मल्टिप्लाई गर्छ,
9: त्यसले अर्को ठाउँ पुग्छ, अर्को त्योसँग रिलेट भएको मान्छे, जस्तै अमेरिकाबाट अहिले हाम्रो चाहिँ दायर हुनुहुन्छ आवर्डमा, उहाँहरूले चाहिँ यो मनोपरामर्शको निम्ति चाहिँ एकदम डिप काम गरिरहनु भएको छ। उहाँले सोध्नुभयो प्रकाश हामी के गर्न सक्छौँ अहिले त्यहाँ चाइल्डहरूको निम्ति, गर्भवती र सुत्केरीको निम्ति र मानसिक रूपमा चाहिँ आमा बुबा दाजुभाइ दिदीबहिनीलाई चाहिँ त्यो खालको चाहिँ मोटिभेसनको आवश्यकता छ, त्यो सेन चाहिँ तपाईँहरूले बनाएर त्यसमा इन्भेस्ट गर्नु, ट्रकमा दाल चामल मात्रै बोकेर जाने कुरा सहयोग हुँदैन, मानसिक रूपमा
1: अब सम्भवतः रातमा त्यस्ता सामग्रीहरू चाहिँ लान हामी छोडौँ होला,
9: यसलाई बन्द गर्नु म अनुरोध गर्छु र त्यहाँको लोकल अथोरिटी जस्तै स्थानीय प्रशासनहरूले हरेक बेलुका खासमा ब्रिफिङ गर्नुपर्छ कि, यो जस्तै आज कति कलेज हाम्रो कमजोरी नै यहाँनिर छ कि दाइ,
1: तथ्याङ्क राख्दैन,
9: तथ्याङ्कै नराख्ने कि, ऱ्यान्डमली मान्छे गएको छ दाइ, पहिलो दिन जाँदाखेरि बाटोमा त्यो गाडीको त्यो एकजना साथीको नयाँ गाडीको पुरै नयाँ कलर गर्नुपर्ने भएको छ प्रगति भन्नुभएको थियो, त्यो पुरै त्यो बाटोको झाडीले हानेर अब अहिले जाँदा टेक्ने ठाउँ छैन. अस्ति रातभरि गाडी धकेल्दै थिएँ म. एकजनाले लेख्नु भएको थियो यो भाइलाई मैले गाडी धकेलेको देख्दै थिएँ मैले त्यहाँको पुलमा भनेर. त्यो भएर हामीसँग चाहिँ एकदम व्यवस्थापनको पाटोमा काम गर्नु पऱ्यो. जस्तै डिजास्टरको एरिया भएको छ त्रिशुली, त्यो लाइन पारिपट्टि वारिपट्टि अब जस्तै कतिपय घरहरू सफा गरेर बनाइदिनु पर्ने खालको छ भने त्योमा पनि त्यो खालको गभर्मेन्टले
1: सकेसम्म चाहिँ त्यही ठाउँमा चाहिँ अब किनभने
9: जोखिम फेरि माथि
1: जोखिम त्यसो भएर त्यहाँ बस्ने भन्दा उहाँहरूलाई वैकल्पिक ठाउँ नै बनाइदिने कुरा
9: वैकल्पिक ठाउँमा
1: एउटा मानसिकता अर्को पनि रहेछ प्रकाश. जस्तै मैले हेरेको खास गरी गोर्खाको लाप्राकको बस्तीलाई एनआरएनएले चाहिँ गुप्से पाखामा सार्ने भनेर त्यहाँ बस्ती बनाइदियो. तर धेरै कारणले गुप्से पाखामा चाहिँ मान्छेहरू गएनन्. मलाई अस्ति एकजना मेरो विद्यार्थीले लेख्दै हुनुहुन्थ्यो होइन, उहाँलाई म गोर्खाको भन्ने थाहा रहन्छ. गोर्खामा यस्तो एउटा गाउँ रहेछ 400-500 घरको, त्यहाँका पीडितहरूलाई सरहरूले आवाज उठाएर त्यहाँ लिएर गएर चाहिँ बस्ने व्यवस्था गर्न भनिदिनु पऱ्यो सरकारलाई भनेर लेख्नुभयो. अनि मैले उहाँलाई सबभन्दा पहिला लेखेँ होइन, तिमीलाई थाहा छैन म त्यही ठाउँको मान्छे हो, गोर्खा मेरो घर हो, त्यहाँ किन मान्छे बसेनन् मलाई थाहा छ. नेपालीलाई थाथलो भने चाहिँ एकदमै
9: म अर्को उदाहरण पनि दिन्छु दाइ. 2072 साल जेठ 8 गते कालीगण्डकी नदी म्याग्दीको बैसरीमा 16.5 घन्टा थुनियो. संजोगले अघिल्लो दिन राति 11 बजेसम्म स्वयंसेवक बनेर 20 लिड गरेर सबलाई त्यहाँबाट बस्ती सार्ने मध्येको मान्छे मै थिएँ दाइ. राति 2:30 बजे माथिबाट यत्रो पहाड खस्यो कि त्यो बस्ती घर कहाँ थियो भन्ने कुरा
1: थाहा छ.
9: 3 घन्टा अघि हेरेको एरिया कहाँ छ भने थाहा छैन. बिहान पुग्दाखेरि हालत त्यो थियो, एकजनाको पनि लस भएन. बेनी जोमसोमको बाटोको यात्रा गर्दा तपाईँ बेनीबाट 10 किलोमिटर अगाडि जानुभयो भने त्यो ठाउँ आउँछ बैसरी हो. अहिले उहाँहरू त्यहाँ सर्नु भएको छ होइन. त्यो भएर थाकथलोको माया पिरम चाहिँ मान्छेलाई त्यो हुन्छ, एकदम एकदम प्रेम हुन्छ त्यसमा. अब जोखिमलाई पनि मध्यनजर गर्दै
1: त्यहाँनिर हो, त्यहीँ चाहियो कन्भिन्स भन्ने कुरा, त्यही चाहियो समन्वय भन्ने कुरा. तपाईँहरू यहाँ किनभने हाम्रो बस्ती सर्ने भन्ने कुरा, अब सरकारलाई यो सुझाव पनि दिनुपर्छ होला प्रकाश. अब नयाँ बस्ती बनाउँदा उसलाई भैँसी बाँध्ने ठाउँ पनि चाहिन्छ क्या,
9: टाउन प्लानिङ यसरी गर्नु पर्यो कि उसलाई
1: साग रोप्ने ठाउँ पनि चाहिन्छ होइन, हामीले उसलाई धनसार बनाउने ठाउँ पनि चाहिन्छ क्या. हामीले चाहिँ के गरिदियौँ गुप्सी पाखामा भने ठ्याक ठ्याक ठ्याक ठ्याक टोयलेट बनाइदियौँ, उसको भैँसी बाँध्ने ठाउँ पनि भयो क्या. त्यो भएर ऊ नगा हो नि त,
9: उसलाई उसको नेचर अनुसारको बने हो. त्यो अब गर्ने टाउन प्लानिङहरू चाहिँ त्यो खालको व्यवस्थित र यो सबै स्रोत साधनहरूलाई सदुपयोग गरेर आम नागरिकहरूले सरकारलाई अथाह भरोसा गरेका छन्. अहिले पनि मैले भने यो भरोसालाई तपाईँहरू
1: फेरि यो सरकार त जन अनुमोदनका हिसाबबाट पनि एकदमै हाई अनुमोदन भएको. प्रधानमन्त्री बालन शाहले त एउटा अस्ति कुरा हुँदै थियो होइन, एउटा स्ट्याटस लेखेको 5 मिनटमा 42.5 के कमेन्ट आयो त्यो हेरेर गरे होला त भन्दै थियौँ हामी. त्यो पनि एउटा भरोसा
9: भरोसा हो. मान्छेले भरोसा हुँदासम्म मान्छेले यस्तरी भरोसा गर्छ कि त आँखा चिम्लेर भरोसा गर्छ.
1: टुटेको
9: दिन फेरि त्यो
1: होइन
9: जस्तो रिपोर्ट छ. त्यसैले सरकारलाई विनम्र अनुरोध छ, हामी आम नागरिकहरू तपाईँहरूको साथमा छौँ, तपाईँहरू बायस नगरोस्. तपाईँले के नसोच्नुहोस् भने त्यो अर्कै हो र हामी अर्कै हो भन्ने कुरा नसोच्नुहोस्. जस्ट मोबिलाइजेसनको प्लान बनाउनुहोस्, आइडियाहरू तपाईँले कल गर्नुहोस् मान्छेहरूलाई. तपाईँहरू त्रिशुली बजारको व्यवस्थापनको निम्ति आइडिया के भनेर पिपलहरूलाई कल गर्नु, कस्तो राम्रो राम्रो
1: डिफ्रेन्ट आइडिया आइहाल्छ,
9: सबै मजाले चलाएर यति 1000 भोलिन्टियर आवश्यक छ फिजिकल्ली, यति दिनलाई यति भनेर अलरेडी भर्नुहोस्, सबैजनाले तपाईँलाई साथ दिन तयार छ, यतिवटा घर बनाउनु, एउटा व्यक्तिले एउटा व्यक्तिको जिम्मेवारी लिइदिन्छ दाइ अहिले हाम्रो.
1: राइट, जस्तै एउटा ऊ गरौँ न होइन, कतिजना बालबालिका घरमा भिहीन अभिभावकविहीन भए तथ्याङ्क निकालौँ. मानौ त्यहाँ 500 बालबालिका भए, अहिले हामी अनाउन्स गरिदिन्छौँ एउटा बालबालिकाको उसलाई उसको पढाइ र उसको कति उमेरसम्म हो म जिम्मा लिन्छु, अर्को तपाईँ लिनुहुन्छ, त्यस्तो कतिजना
9: सबै यो चिजको म्यानेज गरेर पिपल टु पिपल कनेक्ट गर्नु पऱ्यो क्या. फिजिकल भलन्टियरको आवश्यकता यहाँनिर देखेर हामीले सहारा
1: यतिवटा घर बनाउँदैछौँ, यतिवटा बस्ती बनाउँदैछौँ,
9: यसको
1: चाहिन्छ होइन, तपाईँहरूलाई यो रिसोर्स दिइन्छ, प्लिज फिल अप द फर्म अनलाइन.
9: भलन्टियर काम गर्ने गर्छ, सक्ने मान्छेले घर बनाइदिन्छ. त्यो हिसाबले चाहिँ तपाईँ म्यानेज गरेर गयो भने यो डिजास्टरबाट जसले क्षति अपूरणीय क्षति पाउनु भएको छ, उहाँहरूले त्यो भटिकोसी र त्रिशुलीको किनारमा जसले गुमाउनु भएको छ उहाँलाई चाहिँ हामी पुगेर उपस्थित भएर चामल मात्रै दिएर त्यो चाहिँ रिकभर हुँदैन.
1: अब
9: धेरै गुमाउनु भएको
1: छ. रसुवा अब नुवाकोट फेरि उठ्छ,
9: उठाउनु पर्छ दाइ, उठ्छ. नेपालीहरूको हामीले हिजोको दिनमा म धेरै मधेसको डिजास्टरहरूमा पनि गएँ, 12 टोर्नाटोमा पनि म लामो समय भोलिन्टियर मैले काम गरेँ. हाम्रो सामूहिक बलले यसलाई उठाउनुपर्छ, उठ्छ. र जो प्रभावित हुनुहुन्छ तपाईँहरू हो कसैले पनि नहार्नुहोस् आफ्नो कुराहरू, किनकि आज सोसियल मिडियाको समय छ, एकदम फ्रेङ्कली राख्नुहोस्
0: आफूले के
1: जहाँ विपत्ति त्यहाँ प्रकाश कति छिटो पुग्छ तपाईँलाई चाहिँ अरू केही चिजले रोक्दैन है
0: दाइ अब फिल के हुन्छ भने गुमाउनेले यति धेरै गुमा हुन्छ कि अनि हामी हिँड्न सक्ने चल्न सक्ने मान्छे चाहिँ किन के कुरेर बस्छन् त जानु पऱ्यो
1: अनि हामी चाहिँ अरू धेरै चिजले अल्झिन्छौँ
0: अनि यो जहाँ इच्छा त्यहाँ उपाय भन्छन् दाइ है अब यो मैले भनिहालेँ त है
1: अनि कतिपयलाई त परिवारले रोक्छ होइन अरू चिजले रोक्छ त्यो बाटो सम्झ्यो भने त त्यो यात्रा कसरी गर्ने होला हुन्छ भने त है तपाईँले भन्नुभयो उनीहरूले भएको पीडाको अगाडि त यो केही होइन यो सबैलाई डिसिजनमा लिएर गरी एक्सन गर्न पनि फरकै मन चाहिन्छ होला
0: अनि मैले अगाडि नै भने टाइमिङ र डिसिजनको कुरा त है हरेक कुराको समयमा गर्ने हो त है आज हरेक जोखिममा चाहिँ मान्छेलाई आवश्यकता परेको हुन्छ हिजो कोभिडको दिनहरूमा मैले कोभिडको त्यो सबैभन्दा खतरनाक भेरिएन्टमा मैले धेरै लासहरू आफै गाडी चलाएर म्याग्दीमा पुऱ्याएर मैले घाटमा पनि चलाएको छु पोखराबाट रातभरि म नसुते दिनमा सुते राति त कोही मान्छेले फोन उठाउने पाइँदैन मै रिसिभ

0: गर्नुपर्छ भनेर म रातभरि कोर्डिनेटरहरू पनि गरिरहेको छु. त्यसरी यसपछि के हो भने हामीले हरेक युथहरू चाहिँ दाइ आफ्नो जीवनमा सुपर हिरो हुन चाहन्छ, समाजमा काम गरेर उनीहरूलाई हामीले जोड्ने हो. होइन, आज धेरै युथहरू यस्तो लाग्नु भएको छ, यस्तो लाग्नु भएको छ कि
1: दाइ सो पोजिटिभ है. यो त हामीले यो पछिल्लो युवा पुस्ता अहिले जसलाई जेनजी या जे भनौँ होइन, त्यो युवा पुस्तालाई हामीले कतिपय विषयमा चाहिँ यो सामाजिक छैन, यो स्वार्थी छ, यो खालि विदेश ताक छ होइन, योसँग मानवीयता कम छ, यो टेक्निकल बढी छ, प्राविधिक कुरा बढी गर्छ भन्थ्यौँ. तर पछिल्ला घटनाक्रमहरूमा हेर्ने भने उनीहरू सोसियल मुभमेन्टमा एकदम धेरै जोडिया पनि
0: कति कति एक्टिभ दाइ. 18-20 वर्षको एउटा युवाले आफै तपाईँको गाडीको निम्ति चाहिँ एउटा दाइले रिक्वेस्ट गरेछ, हरेक मान्छे सहयोग गर्न चाहिरहेको छ नि त, अनि त्योमा लिएर गएको छ, अनि टक्क बेलुका रिपोर्टिङ गर्छ. आज त यो एरियाको यसलाई हामीले गऱ्यौँ किनभने हामी यो सबै कुराहरू गभर्मेन्टलाई हामी दिन चाहन्छौँ. हामीले के गर्यौँ होइन, सुझाव सल्लाह साथ यो बेलामा के हो भने कम्प्लेन गर्ने यस्तो भएन, यो बेलामा चाहिँ दुध काट्ने बेला होइन. एक दिन एउटा यस्तो समय आउँछ जति बेला समीक्षाको चरण हुन्छ,
1: बसौँला त्यहाँ,
0: त्यति बेला हामी टेबल टक गरौँला. तर आज चाहिँ के हो भने ओन्ली साथ ओन्ली इन्फर्मेसन, दाइ जानकारीभन्दा ठुलो शक्ति अर्को केही हुन्छ.
1: र त्यसको सबैको मियो चाहिँ सरकार हो,
0: सरकार
1: सरकारले त्यो मियोकै काम गर्नुपर्छ. मियो हल्लिनु हुँदैन,
0: मियो डाउट पनि हुनु भएन, कन्फ्युज पनि हुनु भएन, र मियोले चाहिँ एक्लो पनि फिल गर्नु भएन. मियोले देख्नु पऱ्यो यो सब मसँग छ, त्यो भयो भने हामी जस्तो चुनौती पनि हामी पार गर्छौँ. र हामीले बिर्सिन हुँदैन, 10,000 परिवारले चाहिँ आफ्नो परिवारबाट क्षति भएको छ, रिलेटिभ्सहरूलाई जोड्यो भने यो लाखौँमा जान्छ दाइ. यो सब मान्छेले, म तपाईँको टेलिभिजनबाट भन्छु, हामीलाई प्रकृतिले गरेको यो पर्यावरणमा भएको असरले गरेको यो ठुलो आक्रमण हो. हामीले विश्वसँग लड्नुपर्छ, जसले आज ट्रिलियन डलर कमाइरहेका छन्, जसले आज कार्बन उत्सर्जन गरेर तपाईँको खरब कमाइरहेका छन्, र हाम्रो हामी जस्तो देशको हाम्रो माउन्टेनहरूलाई चाहिँ तपाईँको कोल्याप्स गरिदिँदैछन्, र त्यसको क्षति भटेको सीमा हामीले बेह्र्यौँ, र भविष्यमा फेरि बेह्र्नको निम्ति तपाईँ हामी उभिराखेका छौँ. हामी चाहिँ विश्वसँग चाहिँ यो इस्युमा चाहिँ लिडर भएर लड्नुपर्छ, र यो ग्राउन्डबाट फिल्डबाट नेपालमा कार्बन उत्सर्जन हुने विषय चाहिँ नेपालीहरूले प्रयोग नगर्ने खालको कुरा चाहिँ हाम्रो चाहिँ क्यारेक्टरमा चाहिँ डिसिजन हुनुपर्छ. हामीले ती हाम्रा जसको जीवन गुमेको छ उहाँहरूप्रति अनि बल्ल एउटा लेभलको न्याय हुन्छ. हेर्नुहोस्, नत्र भने बत्ती बालेर, मैनबत्ती बालेर, श्रद्धाञ्जली दिएर, हामी खोलाको बगरमा दाइ गरेर रिपोर्टिङ गरेर, हामी गएर थोरै काम गरेर, यो केही हुँदैन. हामीले एउटै सङ्कल्प गर्नुपर्छ, हाम्रो मान्छे जुन इन्सिडेन्सले चाहिँ हाम्रो हजारौँ मान्छेहरू चाहिँ आज हराउनु भएको छ बाढीमा, भविष्यमा विश्वमा काहीँ पनि नहोस् यो चाहिँ तपाईँको अफ्रिकाको चाहिँ किलिमान्जारो हिमालको चाहिँ तटमा पनि नहोस्, यो चाहिँ अरू विकसित मुलुकहरूमा पनि नहोस्, यो चाहिँ तपाईँको जति पनि 7 महादेशका चाहिँ उच्च शिखरहरू छन् होइन, जस्तै माउन्टेनमा आउने एम्बुलेन्सेसहरूले चाहिँ ठुला ठुला चाहिँ तपाईँको घटनाहरू घट्दै गएको छ.
1: त्यही नभइदिएको भएसम्म त तपाईँकै जिल्लाको होइन, हामीले निम्स दाइ गुमाउँदैन थियौँ
0: किनकि हिमालमा एम्बुलेन्सेसहरू बढिरहेको छ.
1: यसको पनि कारण त यही हो,
0: कारण यही हो नि, पर्यावरणको कारणले हो नि. एम्बुलेन्सेसहरू आइरहेछ, भोलि एभरेस्टमा यो वृद्धि हुनसक्छ, र नसोचेको क्षति भविष्यमा फेरि हाम्रो
1: पीडितहरूलाई जो यसबाट पीडितहरू हामी रसुवा र नुवाकोटको मात्रै कुरा गर्छौँ, पीडित त विभिन्न जिल्लामा हुनुहुन्छ होइन, किनभने लाङटाङ ट्रेक गएको, कैलाश मानसरोवर गएको, या गोसाइकुण्ड गएको, घुम्न गएको,
0: बिजनेसको निम्ति नाका छ, सबैभन्दा लाइट चाइनासँग
1: गर्नु भएको छ. सबै पीडितलाई समग्रमा तपाईँले एकमुष्ट आह्वान गर्नु पर्यो भने के भन्नुहुन्छ?
0: प्रकृतिले ठुलो क्षति, ठुलो पीडा तपाईँहरूलाई हामीलाई दिएको छ, भोग्नेहरूलाई चाहिँ त्यसले अझ धेरै त्यसलाई अनन्तकालसम्म चाहिँ यसले चाहिँ इफेक्ट गर्छ होला. तपाईँहरू धैर्य गर्नुहोस्, तपाईँहरूसँग देश छ, विश्व छ, र तपाईँहरूले नबोल्नुहोस् कि हाम्रो मान्छेहरू कुन घटनाक्रम र के कारणले चाहिँ हामीले गुमायौँ, यो कुरालाई चाहिँ म नबिर्सिनु म अनुरोध गर्छु. र हामी देश तपाईँहरूको साथमा छ.
1: खास प्रकाश, तपाईँले जे काम गरिरहनु भएको छ, तपाईँ जस्तै युवाहरूले जति काम गरिरहनु भएको छ, तपाईँहरूप्रति कम्तीमा पनि हामी सलाम गर्छौँ, र यही सामाजिक भाव, यही सामाजिक सत्कर्ममा निरन्तर लाग्नुहोस्. धेरै धन्यवाद.
0: धन्यवाद
1: प्रकाश पौडेल. आज हामीसँग प्रश्नमा हुनुहुन्थ्यो, जसले नजिकबाट त्यो पीडा अनुभूत गरेको छ जसले सहयोगका लागि हात बढाउनका लागि संयोजन गर्यो. प्रकाश पौडेल जस्तै धेरै युवा यति बेला पनि त्यो सुरुङको मुखमा काम गरिरहनु भएको छ, कतिपय घरहरू खोतल्न काम गरिरहनु भएको छ, कतिपयलाई खाना पकाएर खुवाउने काम गरिरहनु भएको छ, कतिपयलाई ढाडस दिने काम गरिरहनु भएको छ, कतिपयलाई सहयोग जुटाउनका लागि आह्वान गर्ने काम गरिरहनु भएको छ. यो प्रकारको सत्कर्म गर्नेहरूलाई दुरुत्साहित गर्ने होइन, उनीहरूलाई प्रोत्साहित गर्ने हो. उनीहरूलाई राजनीतिक आँखाले विभाजन गर्ने होइन, उनीहरूलाई नेपालीत्वको आँखाले एकै ठाउँमा र मानवीयताको भावनाबाट एउटै सूत्रमा बाँध्ने हो. यति बेला एकले अर्काको आलोचना होइन, सरकार कहाँ छ भनेर खोज्ने एउटा कुरा भयो, तर सरकार हामी पनि हो नि, म आफै पनि सरकारको एउटा अङ्ग हो भन्ने अनुभूत गरेर कुन दलको सरकार छ र कुन दलको मान्छेले सहयोग ल्यायो होइन, यो नेपाली र विश्व मानवत्वको बन्धुत्वको एउटा सङ्कटको समय हो. जति बेला हामीले ती पीडितलाई गर्ने सानो सानो सहयोग उनीहरूको लागि ठुलो अर्थ राख्छ भनेर काम गर्ने हो. आज हामीले प्रष्ट प्रश्नमा प्रकाश पौडेल जसले धुन्चे, राम्चे, त्यसै गरी कालिका स्थान, उत्तर गया, नुवाकोटका विभिन्न क्षेत्र, धादिङका विभिन्न क्षेत्रमा युवाहरूलाई जोडेर उहाँहरूले जुन अहिले सारथीको काम सहारा भएर गरिरहनु भएको छ, यो पक्कै पनि प्रशंसनीय छ र हामीले पनि दुःखमा परेकालाई केही गर्न सिकौँ र केही गरौँ. आजको प्रष्ट प्रश्न यही सकिन्छ. नमस्कार.
2: यतिखेर हाम्रो बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं विपक्ष विज्ञ धनञ्जय रेग्मी हुनुहुन्छ. धनञ्जय सर, नेपालीहरूले धेरै सोध्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: धन्यवाद.
2: अब यो रसुवामा यति ठुलो विपद गयो, बाढी गयो, कहर छ, नागरिकहरू निकै अल्पत्र परेको एउटा स्थिति छ, धेरैले त्यो आकलनै नगरेको डिजास्टर चाहिँ नेपालले भोग्नु परेको एउटा परिस्थिति छ. यसको बारेमा चाहिँ हाम्रो पूर्व आकलन वा यो किसिमको चाहिँ आउन सक्छ भन्ने त्यस्तो एजम्पसन वा के थियो, यो बाढीलाई लिएर चाहिँ तपाईँको धारणा के छ, यो कुन ढङ्गले चाहिँ यति ठुलो महाविपत्ति देशले बेहोर्नु पर्यो?
3: अब अहिले खास जलवायु परिवर्तनले गर्दाखेरि नेपालका हिमालहरू धेरै ठाउँमा पग्लिँदै गएका छन् र अर्को एउटा कम्पोनेन्ट हुन्छ पर्माफ्रस्ट भन्ने, जुन चाहिँ फ्रोजन भएर लामो धेरै वर्षदेखि फ्रोजन भएर बसेको जुन जमिन हो अथवा चट्टानहरू हुन् तिनीहरू पनि तापक्रम वृद्धिले गर्दै गर्दाखेरि त्यो फ्रोजन अवस्थाबाट त्यसका चरहरूमा पानीहरू पग्लिने र त्यो पहिलाभन्दा अलिकति लुज भएर बसेको अवस्थाहरू छ र तापक्रम वृद्धि जुन हिसाबले भएको छ त्यही हिसाबले नै अब यिनीहरू पहिला जस्तो स्थिर छैनन्, हिम चाहिँ पग्लिँदै गएको छ, हिमतालहरू बन्दै गएका छन् भने यता चट्टानहरू पनि जहाँबाट त्यो मूल मासँग जोसँग जोडिएर बसेका छ त्यहाँबाट खस्ने क्रमहरू बढ्दै गएको देखिन्छ है. र अब रसुवाको केसमा चाहिँ अहिले चाहिँ ढुङ्गा खसेर त्यो पछि सँगै नजिकै रहेको अर्को एउटा हिम नदी भाँसिन गएर दुइटै कुराहरू सँगसँगै जस्तो हुँदाखेरिमा यसले ठुलो बाढी लिएर आयो र त्यो हिम नदीभित्र रहेको पानी पनि मिसिन गयो, त्यो एउटा हो. तर के यो पूर्वानुमान गर्न सकिने थियो भन्ने नै यस्तो छ. अब पूर्वानुमान यो ठाउँबाट यति नै खेर यसरी हुन्छ भनेर भन्न सकिँदैन, तर जुन हिसाबले तापक्रम वृद्धि हुँदै गएको छ र जुन हिसाबले तपाईँको हिम नदीहरू ठुला हुँदै गएका छन्, चट्टानहरू खस्ने क्रम पहिलाभन्दा बढ्दै गएको छ, यसलाई हेर्दा यो खालको परिस्थिति कुनै पनि रिभर क्याचमेन्टमा जलाधार क्षेत्रमा कुनै पनि बेला जुन हिम जहाँबाट हिम नदीहरू बगेर आएछ नि, हिम नदीहरूबाट नदी बन्दै तल झरेको छ, त्यो ठाउँमा हुन सक्छ भन्ने अनुमान, तर कुन ठाउँमा के भन्ने छैन. त्यसैले नै हामीले पोटेन्सियली डेन्जरस लेक, सम्भावना भएका, फुट्न सक्ने सम्भावना भएका लेक भनेर तालहरू भने नेपालका 21 हिम नदीलाई हिमतालहरूलाई भनेका छौँ. यस्तै हिमतालहरू चाइनामा नि छन्, 25 भारतमा नि छन्, त्यो फुट्न लागेका, फुट्न नलागेका त अब सबै हिन्दूको सिमानेमै हेर्ने हो भने 3600 भन्दा बढी छन्, नेपालमै हेर्ने हो भने 2070 भन्दा बढी छन् होइन. त्यसैले पूर्वानुमान थियो थिएन भन्दाखेरि कुनै पनि ठाउँमा कुनै पनि बेला फुट्न सक्छ भन्ने पूर्वानुमान छ, यो बारम्बार भन्दै आएको हो. गत 1 वर्ष अगाडि पनि मैले यो कुरोमा चाहिँ लिड्स युनिभर्सिटीका प्रोफेसर जनकन क्वेन्सीसँग मैले अन्तर्वार्ता एउटा गरेका थिएँ म आफैले. त्यो बेला नि हामीले हिमालमा गरेको अध्ययन अनुसन्धानबाट जुन हिसाबले हिमालहरू पग्लिँदैछन् त्यो हिसाबलाई लिएर हामीले चिन्ता व्यक्त गरेकै हो. तर अब अहिले आएर देखियो, गत वर्ष देखियो, 2024 थामेमा देखियो, त्योभन्दा पहिला 2017 मकालुमा देखियो, त्योभन्दा पहिला फेरि तपाईँको के भन्छ यता मुस्ताङमा देखियो त भन्दा पहिला पोखरामा देखियो, यस्तो त कति इभेन्ट भयो भयो होइन। त्यसैले अब पूर्वानुमान थिएन भन्ने भने कहाँबाट कहाँ कहिले हुन्छ थाहा छैन, तर हुन्छ नि खालका इभेन्ट अब बढ्दै गएको छ। यही अनुसारले जलवायु परिवर्तन हुने, तापक्रम धेरै हुँदै जाने नै यस्ता खालका घटनाहरू अझ दोहोरिन्छन् बढ्छन् भन्ने कुरा चाहिँ थियो।
2: अब यहाँको अनुभवले चाहिँ रसुवाको ठ्याक्कै भएको के हो हुँदा अब धेरै यसको अध्ययन अनुसन्धान हुँदै गर्ला, तैपनि रसुवामा आएको यो महाबाढी जो चाहिँ मान्छेले आकलन नगरेको रफ्तारमा आयो र त्यो त्यो किसिमको हाइटमा आयो, करिब करिब 10-15-20 मिटर भन्दा पनि माथिको हाइटमा चाहिँ त्यो निकै गिग्रानहरू लेदोहरू लगेर ढुङ्गा सहितको माथिबाट आयो भन्ने खालको कुरा छ, यसको यो के भएको हुनसक्छ? यो
3: यसमा भएको एक्ज्याक्टली के हो भने मैले धेरैपटक भनिसकेँ, तर तपाईँले सोध्नुभयो फेरि भने नेपालको सेफ्रु बेसी ना केन्जिङ गम्बा भन्ने लाङटाङ हिमाल घुम्न जाने एउटा गाउँ छ, अन्तिम गाउँ है, त्यो गाउँको माथि एउटा लाङटाङ गिरुङ भन्ने हिमाल छ, त्यो लाङटाङ गिरुङ भन्ने हिमालको उत्तरी भेगमा होइन उत्तरी पाखोमा जुन नेपालकै हिस्सा हो, फेरि चाइनाको भाग होइन है त्यो नेपालकै हिस्सा, त्यहाँबाट एउटा ठुलो चट्टान खस्यो। त्यो चट्टानको आकार कत्रो थियो होला त भन्दा अहिले त्यहाँको भोल्युम हेर्दा हामीले गरेको अनुमान 1 किलोमिटर लामो जस्तो, 1 किलोमिटर चौडा र 100 मिटर गहिराई भएको जस्तो आयतनको एउटा चट्टान खस्यो। त्यो खस्दाखेरि 5.2 रेक्टर बराबरको भैँचालो गयो अथवा जमिनकोमा कम्पन पैदा भयो। त्यही सँगसँगै सँगै रहेको 3 किलोमिटर टाढा रहेको एउटा ग्लेसियर जुन चाहिँ छाङ्गुरी भन्ने हिमाल छ, त्यसको तल रहेको हिमाल चाहिँ धसिन गयो है, भत्कियो भनौँ कि त्यसलाई ग्लेसियर चाहिँ सडक्क कोल्याप्स भयो भनौँ न, धसियो भनौँ, हिमनदी धसियो। धसिने क्रममा त्यो भित्र पनि पानीहरू थियो, जुन पानी चाहिँ त्यो पहिला आएको ढुङ्गाहरूसँग मिसियो होइन, र त्यो एउटा ठुलो बेगका साथ तल बग्यो। त्यसैले बग्दाखेरि त्यो ढुङ्गा माटो अब त्यहाँ जे जे मिसिन सक्थ्यो त्यहाँ भएको पहिला डिपोजिट भएका मेटेरियल सबै बग्यो। त्यो बगेर लेन्दे भन्ने खोला छ अलि तल आइपुगेपछि, त्यो लेन्दे भन्ने खोलामा मिसिएर त्यो भेगका साथ जम्मा जम्मी 16-20 किलोमिटर भनेको छ हामीले, 16 किलोमिटर नजिकको डिस्टेन्स, त्यहाँबाट तल आइपुग्दा 3000 मिटर को डिफरेन्स रह्यो जहाँ नेपालको केरुङ नाका छ होइन। त्यो नाकामा आइपुग्दाखेरि त्यो 3000 मिटरको माथिबाट 16 किलोमिटरभित्र त्यति खस्यो है। त्यो स्पिडमा आउँदाखेरि 180-193 प्रति किलोमिटरका गतिमा त्यो आयो, खस्दाखेरि त्यसको गति हाराहारी हामीले अनुमान गरेको 300 किलोमिटर प्रति घन्टाका गर्दै खस्यो, र त्यही तल आइपुग्दाखेरि अब 180-193 किलोमिटर प्रति घन्टाका दरले आयो। जम्मा जम्मी 8 मिनटमा चाहिँ त्यो तल 7 मिनट भनौँ भने 6 मिनट र कति सेकेन्ड देखाएको छ, 8-7 मिनटमा तल कस्टम पोइन्ट भएको केरुङ आइपुग्यो। त्यसको 6-7 मिनटमा फेरि यो तल गएको सेफ्रुबेसी भन्ने गाउँमा आइपुग्यो। भनेपछि मान्छेले थाहा नपाउँदै झ्यापझ्याप्ती ल है भागौँ भनेर बाहिर घरबाट निस्कनुभन्दा पहिल्यै बाढी आफ्नो अगाडि आइपुगेको भयो। अब यो बाढीको आकार धेरै ठुलो थियो, त्यसैले अब मान्छेहरू भाग्न अलि बलियाहरू जसले 5-6 मिनटै पाए भाग्न, तिनीहरू भाग्न सफल भए, अलिकति सुतिरहेका अथवा बिहान उठ्न ढिलो गरेका खाना खाँदै गरेका व्यक्तिहरू खाना खाएर जाउँला भन्दा खेर्दा अथवा घरको केही वस्तु लिएर भागौँ न भन्न लाउँदाखेरि ती मान्छेहरूले ज्यान जोगाउन सकेनन्, भएको त्यस्तो हो।
2: अब अहिले त्यो ठ्याक्कै अहिले त्यहाँको स्थिति हेर्दाखेरि जस्तो अब रसुवा हुँदै यसले त निकै ठुलो क्षति पुर्यायो, धादिङ नुवाकोट लगायत चितवनसम्म पनि सबहरू अरूभन्दा भारतसम्म पनि कतिपय सबहरू फेला परेका छन्। अब यस पछाडि नेपाल र चीन बीचको दुई देशीय जुन किसिमको इन्ट्राक्सन हुनुपर्ने हो, जुन किसिमको सूचना प्रणाली त्यो किसिमले डेभलप हुनुपर्ने हो, दुई देश बिचको समन्वयमा चाहिँ अलिकति केही चुकियो वा चाहिँ चीनले समेत यसमा
3: चाहिँ यहाँ अहिले धेरै अन्तर्राष्ट्रिय मिडिया विशेष गरी भारतको मिडियाहरूले चाइनाले जानकारी नदिएर सूचना नदिएर यस्तो भयो, चाइनाले चाहेको बिहा रोक्न सक्थे भन्ने खालका भ्रम सिर्जना गर्ने खालका केही टिप्पणीहरू केही सञ्चार माध्यमले गरेका छन्। तर यो संसारमा कुनै पनि यस्तो विज्ञान छैन, कुनै पनि यस्तो मापन गर्ने यन्त्र छैन जसले कुन बेला कुन ठाउँमा कतिखेर कत्रो ढुङ्गा अथवा हिम नदी भासिन्छ हो। त्यसैले बिचरा चाइना पनि यसबाट अवगत थिएन। उनीहरूले पनि अब त्यो उनले यदि अवगत हुन्थ्यो भने त उनले आफ्ना पनि त उनका हजार जति मान्छे त बित्या छन् होइन, भनेपछि उनीहरूले आफ्ना मानिसको त उनलाई माया थियो होला। त्यहाँ विभिन्न औदाका माथिल्लो तहका मान्छे पनि छन्, ती सबै पनि त्यहाँ परेका छन्। भनेपछि कुनै पनि देशलाई आरोप लाग्न मिल्नु छैन, यो कसैलाई जानकारी नहुने कुरा हो, एउटा मैले प्रश्न पार्न चाहे। र तर के हो भने अब दुईटा देश मात्रै होइन भारत पनि, किन नेपाल तिब्बतमा भएको पहिलो असर नेपालमा पर्छ, नेपालपछि भारतमा पर्छ, भारतपछि भारतमा परेको प्रभाव बङ्गलादेशमा नि पुग्छ है। यो इन्डोजेङ्गेटिक लेन्सको यो विशेषता हो। भनेपछि यो त्रिदेशीय अथवा चार देशीय एउटा संयन्त्र बनाएर हामीले यहाँ भइरहेका सम्पूर्ण कुराहरू जति चेन्जेज आएको छ त्यसलाई तपाईँको उपग्रहबाट लिएका चित्रहरू भनौँ न अब ल्यान्डसेट इमेजहरू सेटेलाइट इमेजहरूको एनालाइसिस गरेर के परिवर्तन आएको छ त्यसलाई नजिकबाट हेर्ने, ठाउँ ठाउँमा साइरनहरू राख्ने, अर्ली वार्निङ सिस्टम भन्छ, जानकारी यस्ता प्रकोपको पूर्व जानकारी गराउने यन्त्रहरू धेरै खालका विकास भइसकेका छन्, सहजै तिनलाई इन्स्टल गर्न सकिन्छ। र त्यसको पानीको सतहमाथि बढेको कुराहरू भू उपग्रहबाट सोझै हाम्रो मोनिटरिङ स्टेसनमा आउन सक्छ, त्यहाँबाट सबैलाई फोनबाट जानकारी गराउन सकिन्छ। यो खालका प्रविधिहरू आज संसारमा कमन भइसकेका छन् र नेपालले पनि यो खालको प्रविधि विगतमा दुई तिनवटा ठाउँमा प्रयोग गरिसकेको छ, जस्तै इम्जामा गरेको छ, चोरोल्पामा गरेको छ, पोखरा सेती फ्लडमै प्रयोग गरेको थियो भनेपछि यी कुराहरू, तर यी कुराहरू अब प्रत्येक भ्यालीमा आवश्यक भइसक्यो, किनभने अब प्रत्येक वर्ष अथवा एक वर्ष छोडेर यस्ता खालका ठुल्ठुला बाढी पहिरोहरू हिम नदी र हिम तालसँग जोडिएर अथवा ढुङ्गाहरू खस्नाले जान लाए। त्यसैले अब अलिकति नेपालले चाहिँ एउटा त्रिदेशीय अथवा चार देशको एउटा संयन्त्र डेभलप गरेर यी कुराहरूलाई मोनिटर गर्न सुरु गर्नुपर्छ र सूचनाका आदान प्रदान गर्ने, धेरैभन्दा धेरै ठाउँमा मेट्रोलोजिकल साइटहरू राख्ने, जलवायु कसरी परिवर्तन भएको छ, कसरी तापक्रम वृद्धि भएको छ त्यो हेर्न पनि हेर्न सुरु गर्ने, र अहिले आएर कुरो के आएछ, क्लाइमेट फाइनेन्सिङको कुरा आएछ, क्लाइमेट जस्टिसको कुरा आएछ। हामी चाहिँ जलवायु परिवर्तनले दुखी भयौँ, हामीलाई यसले दुःख पार्यो भन्ने हो भने पनि डाटा त चाहियो नि भन्नलाई, कसरी जलवायु परिवर्तनको असर हो भनेर। अब त्यसमा नेपालले इमिडिएटली काम सुरु गर्नुपर्ने बेला छ।
2: अब अहिले चाहिँ जस्तो हामीले हिमालमा यहाँले भन्नुभयो 21 वटा त अहिले पनि जोखिममा छन्, समग्र रूपमा 47 वटा तरबारहरू हाम्रो शिरमा झुन्डिएका छन् भनिन्छ होइन, हिमताल
3: 47 वटा त तिब्बतका 25 वटा, नेपालका 21 वटा र एउटा चाहिँ चाहे नेपाल के अरे भारतको गरेर 47 वटा हुन्। ती बाहेक 47 - 2070 गर्नुहोस्, अरू पनि 0.003 स्क्वायर किलोमिटर भन्दा ठुला हामीसँग टोटलमा 2070 वटा ताल हुन्। अब हिन्दूको जसले नेपाललाई असर गर्ने भए, हिन्दूको हिमालय नै हेर्नुहुन्छ भने त 3600 भन्दा बढी ताल छन्। अब यी सबै जोखिमयुक्त छन्, त्यो हिसाबले बुझ्नु पर्यो।
2: अनि उद्धार र राहतको काममा पनि केही कुराहरू आइरहेका छन्, हजुर त फिल्ममा पनि पुग्नु भएको छ होइन, समयमा हुन सकेन, अलिकति फर्स्ट आवरबाटै भइदिएको भए धेरै जीवित भेटिन्थ्यो होला, 12-13 पनि जीवित भेटिन्थ्यो
3: सरासर। यो हाम्रो यो प्रतिपक्षीका साथीहरू पनि कुन बेला के कसरी केमा राजनीति आदि बुझ्दैनन्। म त धेरै ठुलो राजनीति प्राणी त होइन, तर मैले मेरो जीवनकालमा बाढी पहिरो आएका विभिन्न सरकारहरू, बलिया सरकारदेखि कमजोर सरकार सबैलाई देखेका छु। यतिको तदारूपताका साथ काम गरेको न आजसम्म कुनै सरकार थियो, न भोलि पनि हुन सक्छ जस्तो लाग्छ है मलाई। आज एक एक सेकेन्डमा 9:45 जानकारी भएपछि 9 बजेसम्म के गरियो, 9:45 पहिलो फ्लाइट पठाइयो 1 घन्टाभित्र आर्मीको, अनि गर्न सक्ने सबै गरेका छ। राहतको वितरणमा समस्यै छैन, एकद्वार प्रणाली बनाउँदाखेरि यहाँ धेरै मिस नहोस्, जथाभावी नहोस् भनेर एकद्वार प्रणाली बनाइयो। अब यहाँ धेरै मान्छेहरू यस्तामा आफूले फाइदा लिन सक्ने जुन राहत आशा गर्छन् ती व्यक्तिहरूले फाइदा लिन सक्दा एउटा तिनले विरोध गरे अब प्रतिपक्षको काम त विरोधै गर्ने हो उनको मुक्तले साध्य छैन तर आँखै अगाडि यहाँ तपाईँको एउटा छानामा मान्छे बागमतीमा हुँदै गर्दा सबै एउटाले आएर उद्धार नगर्ने सरकारहरूले अहिलेको सरकारले गरेको काम हेरेर आफ्ना गल्तीहरू सम्झिने भन्दा सम्झिने र दोष दिने भन्दा अरू केही छैन
2: यो नेकपा एमालेकै अध्यक्ष केपी शर्मा ओलीले पनि फिल्डमै गएर भन्नुभयो होइन अब हेलिकप्टर आकाशमा उडे तर जनताको राहत र उद्धारमा चाहिँ त्यति राम्रो काम गर्न सकेका छैन भनेर भारतीय मिडियाहरूसँग पनि बोल्नु भएको छ नि त होइन प्रभुरामज्यू
3: सरदेय केपी बाका कुरै नगर्नुहोस् उहाँ जतिको उहाँले के गर्नुभएको थियो हामीले पनि हेरेरै आएका हो होइन त्यही भएर अब उहाँले के भन्नुभयो अब अलिक गतिला मान्छेका नाम लिनुहोस् क्या मलाई त उहाँको नाम सुन्यो भने पनि आज उनले क्रिटिसाइज गरेको सुन्दाखेरि आज यो दुर्गति नेपालको भएको उहाँका कारणले उहाँहरूलाई बोल्ने अधिकार पनि छैन मलाई लाग्छ चुप्प लाएर घरमै बस्दाखेरि ठिक हुन्छ क्या उहाँहरू धेरै बोलेको राम्रो होइन उहाँहरूले गलत बेकारमा आफूले केही गरेको छैन अर्का कहाँ राम्रो गर्नेको राम्रो भन्न नसक्ने उहाँलाई यो दुनियाँमा उहाँ बाहेक कोही पनि छैन जस्तो लाग्छ त्यस्ता व्यक्तिका कुरा के गर्नु अर्काले गरेको राम्रोलाई राम्रो फेरि यही सरकारमा यही सरकारको मान्छे यसले नराम्रो गरे नराम्रो भन्न सक्ने व्यक्ति है फेरि है त्यही भएर मैले भन्दैछु राम्रोलाई

0: ना गर्ने यसो टिभी अन्तर्वार्ता दिने मान्छे खोजेका हुन् भन्ने कुरा झुट्टै हो. उहाँ हेलिकप्टरमा त नाचेको त देखिएन, उहाँ त फिल्डमै गएर हिलोमा मान्छेलाई उद्धार गर्दै तानेर ल्याएको सिलिन्डर भएको देखियो. ठिक छ, तब अगाडि सिलिन्डर जाँदैछ, आफ्नो जनता गृहमन्त्री हुन्, खोइ म बोक्छु तिमीहरू मान्छे बोक, म सिलिन्डर हल्का छ म बोक्छु मान्छे गरौँ तिमी बोक भन्नु नराम्रो के भयो त नि गृहमन्त्रीले.
1: अब एउटा जस्तो यो अलिक उद्धार र राहतको कुरामा भारतलाई र चीनलाई अनुमति दिन र त्यसपछि जलविद्युत आयोजनाका प्राविधिकलाई अनुमति दिन निकै ढिला भयो होइन, यो कुरा स्वीकार्नुहुन्छ?
0: यो पनि स्वीकार, किनभने किन स्वीकारिन्न भने पहिलाचोटि त को कहाँ छ जान सक्ने अवस्थै थिएन, हिलोमा हिलोम्मे थियो, हिलोम्मेबाट चाहिँ पहिला हेलिकप्टर ल्यान्ड गर्न सकिने अवस्था थिएन. विदेशी उद्धारकर्तालाई ल्याउने बित्तिकै ए बाबा टनेलको मुख कहाँ हो त विदेशीलाई त थाहा हुन्न, त्यो त हामीले नै भनिदिनु पर्ने होला नि. अब हाम्रा त इन्जिनियरहरू त जो एनिएका हुन्, हाम्रा मान्यहरू पनि दुईजना त्यहीँ गएर खट्नु भएको थियो जसको त्यसमा स्पेसलाइजेसन थियो, जुन बेला सबैबाट हाम्रो यो ठाउँमा हो कुन ठाउँमा टनेल छ भन्ने पत्ता लाग्ने बेलासम्म त कोरियाका इन्डियाका चाइनाका सबै विशेषज्ञहरू आइसकेका थिए होइन, सबैले आएर आफ्नो काम गरेकै छन्, आजसम्म पनि उद्धार गरिएको छ होइन. अब त्यसमा स्पिडमा नि कमी आउन दिएको छैन, त्यही भएर अब केही पाइनँ के गर्ने भन्दा यसो भनिदिउँ न त, अब केही नपाए जता हेर त्यति राम्रो गरेपछि के गर्ने, कति त विरोध गर्नु पऱ्यो कि यो भयो यो जो हुन्थ्यो आफू व्याख्या थियो अरे नि पहिला. त्यसैले यी मलाई अहिलेको यो बेकारमा यो अहिलेको सरकारलाई हेर्नु, मैले त मलाई कोही यो मध्ये यो यस्तो यिनले यसो गर्ला भने होइन, म त आफै पनि क्रिटिसाइज, अस्ति नराम्रो काम गर्दाखेरि अलि राम्रो व्यवस्था भएन भन्दाखेरि मैले सरकारको त नि मेरै पार्टीका साथीहरूको पनि मैले विरोध गरेको थिएँ चित, म त विरोध गर्न सक्ने मान्छे हो क्या, दम भएको मान्छे हो, राम्रो गरेको छ राम्रोलाई मैले कोही देख्दै देख्दिनँ गाली गर्न सक्ने ठाउँ, राम्रो गरेकाले राम्रै भन्ने हो क्या, नराम्रो गर्दा नराम्रो भन्ने हो आफ्नै पार्टी भए त.
1: अनि उद्धार राहतको काम चाहिँ एकदमै राम्रो भइरहेको छ, सबैले राहत पाएका छन्, उद्धारको काम राम्रै भइरहेछ यतिखेर,
0: अब अहिले राम्रो भएको छ, तर बरु एउटा गर्नुपर्ने के हो भने अहिलेसम्म हामीले एकद्वार प्रणाली गरायो, अब धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू पनि नेपालमा आएर हामी गर्न चाहन्छौँ भनिरहेका छन्, अब उनीहरूलाई स्लोली एउटा कार्यविधि जस्तो बनाएर ल तपाईँहरूले चाहिँ यो यो गर्नुहोस् भनेर, अब जे जेमा आवश्यकता छ जस्तो स्पेसली अब रेस्क्युको उसमा जति आमना थिए आइसक्यो, अब रेस्क्युवाला टनेलहरू अहिले पनि अब काम जारी नै छ, त्यसबाट कति सकिन्छ उद्धार गर्ने कुरा भयो, त्यो बाहेक अब यिनलाई बसाल बसोबास गराउन छ, स्वास्थ्यको क्षेत्रमा त अब सरकारले मरलेसमा आएका संस्थाहरूले गर्न सक्ने अवस्था आइसक्यो होइन, आज पनि एउटा कोरियन टिमले आफ्नो इच्छा जाहेर गरेका थिए, तर अहिले चाहिँ हाम्रो सबै कन्ट्रोलमा भएकोले आवश्यक छैन भन्ने कुरा आयो होइन, तर पनि अन्य कुराहरूमा अब यिनलाई सेल्टर बनाउने कुरामा, स्वच्छ खाने पानी दिने सवालमा, भोलि यिनीहरूलाई जुन तपाईँको मानसिक रूपमा चाहिँ यिनीहरूलाई अलिकति हलुको बनाउने त्यस्तो काउन्सिलिङ गर्न सक्ने सवालमा होइन, अब रात पनि यस्तो दुई चार दिन टेन्टमा राखेर रात होइन, यिनलाई पर्मानेन्टली कसरी दुई चार पाँच वर्षलाई टिक्न सक्ने खालको दुईजना चारजना पाँचजनाका परिवार बस्न सक्ने सानातिना मोबाइल घरहरूको व्यवस्था, मोबाइल टोइलेटको व्यवस्थाहरू जुन छ अति आवश्यक कुराहरू गर्नुपर्ने हुन्छ, त्यतातिर अब अन्तर्राष्ट्रिय सहयोग लिनै पर्छ, त्यो लिँदाखेरि सरकारले नि लिन्छु नै भनिराखेका छन् होइन, पैसा त्यो हिसाबले अगाडि बढेको छ, अब राहत दिनलाई पनि अहिले सबैतिरबाट जिल्ला जिल्लाबाट नै उठाएको छ, सकेसम्म यस्ता विपदमा आफ्नो देशबाट सकेसम्म गर्ने हो, नसकेका पोइन्टहरूलाई मात्रै विदेशबाट लिने हो सहयोग, नसकेकोमा सरकारले भनेको हुन्छ, अहिलेलाई क्यास भयो भने अरू कुराहरू व्यवस्था गर्छौँ भनेका छन्, त्यही अनुसारले अब आर्थिक सहयोग लिइ नै रहेछ, जहाँ आवश्यक थियो त्यसमा अन्य सहयोग पनि लिएकै हो, ह्युमेनिटेरियन एडको रूपमा चाहिँ सहयोगको रूपमा होइन सपोर्टको रूपमा चाहिँ अहिले सरकारले आह्वान गरेको हुन्छ, आएको कुरालाई एक्सेप्ट गरेको छ, राम्रै हो गर्न सकिने.
1: नेपालले चाहिँ यो जलवायु परिवर्तनको हकमा हुन त अब प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने भन्ने कुरा आएको छ, अब नेपालले चाल्नुपर्ने कदमहरू के हुन सक्छन् र हामीले पूर्व तयारी र पूर्व सुरक्षाको लागि चाहिँ के गर्न सक्छौँ?
0: अब यस्तो छ, अब त्यहाँ गएर नेपालमा बाढी आयो हामीलाई पैसा चाहियो भनेर घोषेल दिनेवाला छैन है, अब सबभन्दा तर के हो भने अब सामान्य प्रधानमन्त्री जाने भनेको कुरा उहाँले अब नेपालको नेपाल यस्तो छ, नेपालमा यो तापक्रमहरू वृद्धिले गर्दाखेरि नेपालका हिमालहरू यसरी बढ्दै गएका छन्, त्यसमा कतिपय अध्ययनहरू विगतमा भएका छन्, 1960s पछिका सेटेलाइट इमेजहरू छन्, तिनलाई एनालाइसिस गर्दा त्यो बेला हिमतालहरू कत्रा थिए, अहिले कत्रा भए, त्यो बेला हिम नदीहरू कति कुन एल्टिच्युडसम्म कति तलसम्म थिए, आज ती पग्लिँदै गएर कति मिटर माथि सरिसकेको होइन, यी लगायतका डाटाहरू राखेर डाटाका बेसमा संसारको तापक्रम वृद्धिले गर्दा नेपाल जस्तो देश स्पेसली नेपालमा अहिले चाहिँ यस्ता खालका प्रकोपहरू बढ्दै गएका छन्, हाम्रो अधिकार हो हामीलाई पैसा देऊ भनेर

0: सेल दिन मुद्दा लड्नुपर्ने हुन्छ. अब हामी यस्तो प्रेरित भयौँ, यस्तो चाहिँ लस एन्ड ड्यामेजको लागि पनि फन्डहरू बनेका छन्. अब यो प्यारिस कन्भेन्सनमा नि यो कुरा उठ्या थियो, कोपमा पनि पहिला उठ्या थियो. अब यो कुरामा नेपाललाई तपाईँहरूले सहयोग गर्नुहोस् न भनेर एउटा पोलिटिकल डिप्लोमेटिक एउटा अगाडि बढाउन सकियो, कुनै पनि देशलाई आरोप नलाइकन. किनभने अब यहाँ कसलाई आरोप लाग्ने? चाइना र भारत त पछि 1950s पछि विकसित हुँदै गए, विकास हुँदै गर्दा हिँड्ने. त्योभन्दा पहिला ग्लोबल इन्डस्ट्रियलाइजेसन त 18 शताब्दीमा सुरु भएको छ. त्यो बेला पछि त अब उनीहरूले पनि क्लेम गरिरहेका छन् जति, होइन? जब युरोप अमेरिका विकास हुँदै थियो, त्यो बेला युरोप र चाइना त त्यति विकास, के अरे इन्डिया र चाइना त विकास गरेका थिएनन्. यिनीहरू हिजो हामी पीडितौँ भनेर बसेकामा आज हामी पीडितौँ भन्दै गर्दा हामी चाइना इन्डियालाई कसैलाई पनि प्रत्यक्ष रूपमा नभनी, अमेरिकालाई नभनी ग्लोबल उसमा यो चाहिँ आवश्यक हो. अब ग्लोबली टेम्परेचर राइज भएको छ, कुनैको धेरै कन्ट्रिब्युसन होला, कुनैको थोरै होला. आफ्नो जिम्मेवारी बोध गरेर अब यस्तो बेलामा सहयोग गर्नु पर्यो नेपाललाई. हिजो पाकिस्तानले 2022 फ्लडमा 9 बिलियन अमेरिकन डलर उठाउन सफल भएको थियो. त्यहाँ उसले कसैलाई आरोप लगाएको थिएन, है? त्यहाँ पाकिस्तानले एउटा कुटनीतिक पहल युएन थ्रु गरेका थियो. नेपालको के अरे उसले पाकिस्तानको लस एन्ड ड्यामेज यति भयो, यो भयो, के गर्ने होला, ल योमा सहयोग गरौँ भने, अनि युएनले लबिङ गर्यो, सबैले मिले, डोनर एजेन्सीहरूको मिटिङ बस्यो र उनीहरूले चाहिँ 9 बिलियनको कमिटमेन्ट दिए डलरको. भनेपछि नेपालले पनि अहिले त्यही बाटो नै अङ्गीकार गर्दा सबभन्दा राम्रो हुन्छ.
1: हस्, मलाई यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
2: सुदेश FM 93.2 MHz.

0: घडीमा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।
1: स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
0: स्पाइनल इन्जुरी सम्बन्धी समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौँ। थप जानकारीका लागि 9841-49-0477 र 9855-55-110।
1: खुरेत्रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855-50-9084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845-5191-284।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189-53।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चिता उजाउनु त होला नि।
5: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छाएर खोजी र उद्धार आज पनि चल्दै। बाढीमा 5,000 सम्पर्कविहीन, आफूलाई एक्लो नठान्न बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको परेवाभिर सडक खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मर्मत कार्य चल्दै। पहिरोले घोराई थवाङ शहीद मार्ग र साँफे मार्तडी सडक खण्ड अवरुद्ध। गोरखाको चुमनुम्री 4 मा बाढीले 4 वटा घर बगायो। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा। 3 वटा इरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामा थिए गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसिसी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य भइरहेको छ। मुख्य गरी टनेलमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। रसुवागढी जलविद्युत, त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञ सहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजो रसुवागढी जलविद्युत आयोजना विद्युत क्रियाको 6 औं तलामा पुगेर खोजी गरेको र त्यस क्रममा केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3 आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। त्यस्तै त्रिशुली 3B सेना 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ। टोलीले अडिट 2 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटर भित्रसम्म खोजी गरेको छ। त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ। माथिल्लो त्रिशुली 1 को हाको सुरुङको 250 मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले हिजो चिनिया नागरिक लु आइताओको जीवितै उद्धार गरेको थियो। बाढीपछि सुरुङमा फँसेका 3 जना र नुवाकोटको बिदुरमा एउटा घरबाट 1 महिला गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीपछि अझै 5,000 सम्पर्कविहीन छन्। बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारेका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोरखामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 शव रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना, 599 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको प्राधिकरणको दावी छ। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको हो। 98 वटा शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत र व्यवस्थापनको काम अघि बढाएको पनि प्राधिकरणले जनाएको छ। बाढीको आज 12 दिन भइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई एक्लो नठान्न बाढी प्रभावितलाई आग्रह गर्नुभएको छ। गैराती सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रभावितसँगै सरकार रहेकोले आफूलाई एक्लो महसुस नगर्न अनुरोध गर्नुभएको हो। चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःख सुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकी समेत बाढीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ। साथै प्रभावित आमा बुवालाई एक्लो महसुस नगर्न र राज्य र सरकार साथमै रहेको बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रमा पीडित र विस्थापितलाई सरकार अस्थायी शिविरमा राखेको र त्यहाँ राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्याउन निरन्तर काम भइरहेको प्रधानमन्त्रीको भनाइ छ। अस्थायी बसाइलाई सकेसम्म छोटो बनाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेको बजारको बीचमा पर्ने परेवावीर सडक खण्डमा आज पनि मर्मत कार्य भइरहेको छ। मर्मतको काम भइरहेको हुँदा आज पनि यो खण्डमा बेलुका 6 बजेसम्म गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि हिजो बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाडी सञ्चालनमा रोक लगाएर मर्मतको काम गरिएको थियो। काम पूर्ण रूपमा नसकिएको हुँदा आज पनि भइरहेको हो। त्रिशुली नदीमा आएको बाढीका कारण गजुरी गाउँपालिका 2 परेवावीरको सडकमा क्षति पुगेपछि यो सडक खण्डबाट एकतर्फी रूपमा गाडी चल्दै आएका थिए। त्यस्तै चरौदी नदीको कृष्णवीरमा पनि अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको छ। बाढीले कृष्णवीरको सडक कटान गरेपछि अहिले भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम भइरहेको हो। 252 मिटर ट्र्याक खन्ने काम सकिएसँगै मेसिन आवत जावत गर्न सक्ने गरी अस्थायी ट्र्याक भने खुलिसकेको छ। गाडी चल्ने गरी ट्र्याक खुलाउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ। पहिरो खसेपछि घोराई थवाङ सहित मार्ग र साफे मार्तरी सडक खण्ड अवरुद्ध भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा घोराई थवाङ सहित मार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी चौकी कुरेलीले जनाएको छ। पहिरो खसेपछि यो सडक हुँदै दाङ रोल्पा रुकुम ओहोरदोहोर गर्ने गाडी र यात्रु रोकिएका छन्। पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ। त्यस्तै बाजुराको जिल्ला सदरमुकाम जोड्ने साफे मार्तरी सडक खण्ड पनि अवरुद्ध छ। गैरातीको वर्षाका कारण मार्तरीको बढी मालिका नगरपालिका 9 कारागार मोड विनोद स्मृति प्रतीक्षालय सेलागाड सुवा काँध लगायत ठाउँमा सडकमाथिबाट पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको नेतृत्वमा पहिरो हटाउन टोली परिचालन भएको छ। टोलीले बढी मालिका नगरपालिका र सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। गोरखाको चुम्नुम्री गाउँपालिका चारमा बाढीले चारवटा घर बगाएको छ। नामरुङ खोलामा गैराती आएको बाढीले स्थानीय नुर्बु छिरिङ, उर्गेन लामा, लाक्पा भुटी लामा र दोर्जे ग्यालजेनको घर बगाएको जिल्ला प्रहरीकारले गोरखाले जनाएको छ। बाढीले फलामे एउटा पुलमा समेत सामान्य क्षति गरेको छ। नामरुङ खोलाको बाढीबाट मानवीय क्षति नभएको र थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरीकारले गोरखाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढी आएको खोला चुङनुम्री गाउँपालिका 4 र 2 भएर बग्ने गर्छ। अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा नवलपुरमा सबैभन्दा धेरै 34 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँ, कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक दुई ठाउँमा भने मुसलधारी पानी पर्न सक्ने अनुमान छ। रसुवाको टिमुरेमा रहेको नेपाल चीन सीमा नाकामा राष्ट्रिय झण्डा फहराइएको छ। भोटेकोशी नदीमा आएको बाढीले सीमा क्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो राष्ट्रिय झण्डा राखेको हो। गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढीमा रहेको नेपाल चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ। बाढीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापनाको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोस्ट बीओपी टिमुरेबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका 3 तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानी रिभोल्युसनरी गार्ड्स कोर्प्सले अमेरिकी नौसैनिकका 2 युद्धपोततर्फ ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेपछि त्यसको जवाफी कारवाही स्वरूप ट्याङ्करमा आक्रमण गरिएको अमेरिकी सेनाको दावी छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार खार्क द्वीप र जास्कन नजिक रहेका 2 ट्याङ्करलाई निष्क्रिय बनाइएको छ भने खाडी बाहिर रहेको अर्को ट्याङ्कर पूर्ण रूपमा ध्वस्त पारिएको छ। ती जहाजहरू इरानी रिभोल्युसनरी गार्ड्स र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने छाया सञ्जालको हिस्सा रहेको अमेरिकाको दावी छ। अमेरिकी रक्षा सचिव पीट हेग्सेथले इरानले अमेरिकी पानी जहाजमाथि आक्रमण गरे उसका तेल ट्याङ्करलाई निशाना बनाउने चेतावनी दिएको बीबीसीले जनाएको छ। यता इरानले अमेरिकी कारवाहीको कडा निन्दा गर्दै यसलाई गैर कानुनी र आक्रमक कदम भनेको छ। साथै यस्तो आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा निम्ति आएको इरानको प्रतिक्रिया छ। यो घटनासँगै विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजमा थप तनाव बढ्न सक्ने जोखिम देखिएको छ। अब केही खेल खबर। एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले अहिले साउदी अरबसँग खेलिरहेको छ। टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ भने ब्याटिङ गरिरहेको साउदी अरबले ताजा अवस्थामा 30 ओभर 5 बलको खेल सकिँदा 3 विकेट गुमाएर 116 रन बनाएको छ। साउदी अरबले 24 ओभरमा 2 विकेट गुमाएर यसअघि 100 रन बनाएको थियो। नेपालले आफ्नो पहिलो खेलमा बहरइनलाई 7 विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको थियो। त्यस्तै अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले पनि अहिले न्युजिल्यान्ड एसँग अभ्यास खेल खेलिरहेको छ। नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। डार्विनको मरारा ओभलमा भइरहेको खेलमा नेपाल एले अहिले ताजा अवस्थामा 40 ओभरको खेल सकिँदा 7 विकेट गुमाएर 100 64 रन बनाएको छ। एक दिवसीय अभ्यास खेल नेपालले खेलिरहेको हो। यसअघि दुई खेलमा नेपाल लगातार पराजित भएको थियो। पहिलो अभ्यास खेलमा नेपालले तास्मानियासँग 2 विकेटले र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छ्याएर खोजी र उद्धार आज पनि चल्दै। बाढीमा 5,000 सम्पर्कविहीन, आफूलाई एक्लो नठान्न बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको पर्यवावीर सडक खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मर्मत कार्य चल्दै। पहिरोले घोराई थवाङ शहीद मार्ग र साफे मार्तडी सडक खण्ड अवरुद्ध। गोरखाको चुमनुमरी 4 बाढीले 4 घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले मध्यमदेखि हल्का वर्षा। 3 इरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसिसी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै।
4: मा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।
5: स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
4: स्पाइनल इन्जुरी सम्बन्धी समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौ। थप जानकारीका लागि 9841-50-0477 र 9855-55-110।
5: खोरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
4: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
5: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855-50-984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845-98-294। दुबईमा रोजगारीको सुवर्ण अवसर।
4: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 स्यालेरी 2,000 दिराम प्लस खाना बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
5: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
4: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
5: सम्पर्क 9855-58
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। भक्तपुर नगरपालिकाले विदेशी पर्यटकसँग नगर प्रवेश शुल्क लिन थालेको 32 वर्षभन्दा धेरै भएको छ। आर्थिक वर्ष 2050-51 सालदेखि विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउन थाले यता अहिलेसम्म 52,65,264 विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन्। नगरपालिकाले सुरुमा गैर सार्क देशका पर्यटकसँग मात्रै प्रवेश शुल्क लिन थालेको थियो। विदेशी पर्यटकसँग भक्तपुर नगरले नगर प्रवेश शुल्क लिन सुरु गरेपछि काठमाडौँ ललितपुर लगायतका पालिकाले पनि पर्यटकसँग प्रवेश शुल्क लिन थालेका थिए। नगरपालिकाको तथ्याङ्क अनुसार अहिलेसम्म चीन सहित सार्क देशका 18,37,218 र गैर सार्क देशका 34,28,046 पर्यटकले भक्तपुर नगर भ्रमण गरेका छन्। यो तथ्याङ्क आर्थिक वर्ष 82-83 असार मसान्तसम्मको हो। यस वर्षको युवा वर्ष मोती पुरस्कार युवा सर्जक इन्द्रबहादुर चौधरीलाई प्रदान गरिने भएको छ। राष्ट्रिय युवा कोषको हिजो बसेको बैठकले कञ्चनपुरका सर्जक चौधरीलाई 40,000 रुपियाँ नगद सहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनौट समितिका सदस्य डाक्टर बमबहादुर थापा जितालीले जानकारी दिनुभयो। नेपाली साहित्यका माध्यमिक कालका प्रवर्धक तथा राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको स्मृतिमा स्थापित पुरस्कार हरेक वर्ष भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउने युवा प्रतिभालाई प्रदान गरिँदै आएको छ। 2042 सालमा राष्ट्रिय युवा सेवा कोषको स्थापना भएको हो। र शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक शिक्षक आन्दोलनको इतिहास सार्वजनिक गरिएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले लेख्नु भएको पुस्तक हिजो काठमाडौँमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो। पुस्तकले 2007 सालदेखि सुरु भएका शिक्षक संगठनको विकास क्रमदेखि 2036 सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन र गतिविधिलाई अभिलेखका रूपमा प्रस्तुत गरेको सुवेदीले बताउनु भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छ्याएर खोजी र उद्धार कार्य आज पनि चल्दै। बाढीमा 5,000 सम्पर्कविहीन, आफूलाई एक्लो नठान्न बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको परेबाबिर सडक खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मर्मत कार्य चल्दै। र भक्तपुर पर्यटनको 32 वर्ष, 52 लाख भन्दा धेरै पर्यटकले नगर घुमेको तथ्याङ्क। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: मा निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।
1: स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहेबिलिटेसन सेन्टर न्यू रोड खनाल चोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा माडी बसन्तपुर स्थित बगोडा अस्पतालमा आज आइतबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म निशुल्क स्पाइनल इन्जुरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
0: स्पाइनल इन्जुरी सम्बन्धी समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी र दीर्घकालीन रोगहरूबाट प्रभावित व्यक्तिहरू शिविरमा सहभागी भई परामर्श एवं उपचार सेवा लिनुहुन अनुरोध गर्दछौँ। थप जानकारीका लागि 9841-49-0477 र 9855-55-110।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 9819-32811 र 9863-73-687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9452-12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। रसुवाको बटुकुसमा आएको बाढीपछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिसकिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ 16 गतेदेखि डीएनए नमूना संकलन शुरू गरिएको थियो। यादव अनुसार भदौ 20 गतेसम्म हराइरहेका व्यक्तिका आफन्त 68 जनाको डीएनए नमूना संकलन गरिएको छ। उहाँका अनुसार भदौ 16 गते 7 पुरुषको नमूना संकलन गरिएको थियो। भदौ 17 गते 26 जनाको नमूना संकलन गरिएकोमा 2 महिला, 22 पुरुष र 2 पुरुष भारतीय नागरिक रहेका छन्। भदौ 18 गते 22 जनाको नमूना संकलन गरिएकामा 4 महिला, 14 पुरुष, 1 बालक र 3 भारतीय पुरुष नागरिक छन्। त्यस्तै भदौ 19 गते 7 जनाको नमूना संकलन गरिएकामा 1 महिला, 4 पुरुष, 1 बालक र 1 भारतीय पुरुष नागरिक रहेका भदौ 20 गते 6 जनाको नमूना संकलन गरिएकामा 2 महिला, 1 पुरुष र 3 बालक रहेका छन्। हाल पनि खोजी शवहरूको पहिचानका लागि आफन्तको डीएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण संकलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर जारी छ। विनाशकारी बाढीबाट हालसम्म 1331 जनाको शव फेला परेको छ। बाढीमा परेर 5000 जना अझै सम्पर्कविहीन रहेका छन्। विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अध्यावधिकै विवरण अनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा बढी 360 रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219, नुवाकोटमा 195, रसुवामा 156, गोर्खामा 74, धादिङमा 67 र तनहुँमा 38 शव फेला परेका छन्। हालसम्म फेला परेका मध्ये 98 शवको मात्रै शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता हुनेहरूमा नुवाकोटका करिब 2340 जना, रसुवाका 1967 जना, 590 जना विदेशी नागरिक तथा 100 जना सुरक्षाकर्मी र सरकारी कर्मचारी रहेका छन्। त्यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म 13,101 जनाको सकुशल उद्धार गरिएको छ, जसमा नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,068 र सशस्त्र प्रहरी बलले 4,871 जनाको उद्धार गरेका छन्। बाढीका कारण घाइते तथा प्रभावित भएका 5,929 जनाको उपचार गरिएको छ, जसमध्ये सेनाबाट 3,297, सशस्त्र प्रहरीबाट 2,316 र विभिन्न अस्पतालमा 316 जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। विस्थापित प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकायहरू निरन्तर खटिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। रसुवाको टिमुरेमा रहेको नेपाल चीन सीमानाकामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। बुटेको नदीमा एक बाढीले सीमा क्षेत्रमा रहेको संरचना बगाएपछि झण्डा विहीन बनेको सीमानाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो शनिबार राष्ट्रिय झण्डा राखेको हो। गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढीमा रहेको नेपाल चीनको अन्तर्राष्ट्रिय सीमानाकामा सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो। बुटेको नदीमा एक बाढीले रसुवागढी सीमानाकाको नेपाल फरेका सम्पूर्ण संरचना बगाएको छ। बाढीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट बीओपी टिमुरेबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो। अत्यन्त कठिन र जोखिमपूर्ण भौगोलिक अवस्थाबीच टोली सीमा नाकासम्म पुगेर झण्डा राख्न सफल भएको हो। बाढीले सीमा क्षेत्रका भौतिक संरचनामा क्षति पुर्याएपछि सीमाको सुरक्षा तथा आवागमन व्यवस्थापनमा समेत चुनौती थपिएको छ। यस्तो अवस्थामा सुरक्षा निकायले जोखिमपूर्ण भूगोल र पार गर्दै सीमामा पुगेर नेपालको राष्ट्रिय झण्डा पुनर्स्थापित गरेको हो। सीमानाकामा राष्ट्रिय झण्डा पुनर्स्थापनाले प्राकृतिक विपत्तिका कारण भौतिक संरचना क्षतिग्रस्त भए पनि नेपालको सीमा सुरक्षा र राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिने सन्देश दिएको छ। बाढीपछि रसुवागढी नाकाको पूर्वाधार पुननिर्माण तथा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ। भुटेकोशी नदीको बाढीबाट भएको क्षतिको पुननिर्माण र सीमा क्षेत्रमा आवागमन तथा सुरक्षा व्यवस्था सहज बनाउने काम अबका दिनमा थप चुनौतीपूर्ण हुने देखिएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने, उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट 19,00,000 परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेका छन्। 10 वर्षका लागि तयार पारिएको परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकामा 56,35,00,000,000 विनियोजन अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 2073-74 शुरू भएको परियोजना 2082-83 सम्पन्न गरिएको थियो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 182 र 98495

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको अखत्य साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359

0: शिक्षकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5855 7071 र 0855 7073 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98550 26 440।
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाजुराको बढी मालिका नगरपालिकामा अविडल वर्षापछि पहिरो खस्ता 7 घर गोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गैराती 8 बजेदेखि परेको अविडल वर्षापछि माथिबाट पहिरो खस्ता बढी मालिका नगरपालिका 8 कोठियाराका नरे रावल, वडा नम्बर 9 करे थापा र दीपक विक्कको घरमा क्षति पुगेको छ। पहिरोले वडा नम्बर 9 मोती ओखडा, धनबहादुर विक्क, जङ्ग ओखेडा र तुले लुहारको गोठमा समेत क्षति पुगेको छ। घर तथा गोठमा पहिरो खस्ता खाद्यान्न, लत्ता कपडा तथा पशु चौपायमा समेत क्षति गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई एक्लो नठान्न बाढी प्रभावितलाई आग्रह गर्नुभएको छ। गैराती सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रभावितसँगै सरकार रहेकाले आफूलाई एक्लो महसुस नगर्न अनुरोध गर्नुभएको हो। चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःख सुख अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकी समेत बाढीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ। साथै उहाँले प्रभावित आमा बुवालाई एक्लो महसुस नगर्न र राज्य र सरकार साथमै रहेको समेत उल्लेख गर्नुभएको छ। बाढी प्रभावित क्षेत्रमा पीड़ित र विस्थापितलाई सरकारले अस्थायी शिविरमा राखेको र त्यहाँ राहत, स्वास्थ्य सेवा र जीवन यापनका लागि आवश्यक सुविधाहरू पुर्याउन निरन्तर काम भइरहेको प्रधानमन्त्रीको भनाइ छ। अस्थायी बसाइलाई सकेसम्म छोटो बनाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ। भदौ 10 बाढीले क्षतिग्रस्त बनाएको 22 मेगावटको चिलिमेचल विद्युत आयोजनामा सुरुङभित्र 6 फसिरहेको जानकारी प्राप्त भएको छ। प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीनाम नेउपानेका अनुसार चिलिमेको सुरुङभित्र 6 फसिरहेको जानकारी प्राप्त भएको हो। त्रिशुली 3A फसिरहेका 2 उद्धार गर्न सफल भएपछि फर्किएका नेउपाने चिलिमे जाँदैछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार बाढीपछि चिलिमेबाट 6 नै सम्पर्क विहीन छन्। साइट कार्यालयमा 71 कार्यरत रहेकोमा अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाए कुइपालले जनाएको छ। नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्ष सहित 7 क्यासिनोबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सङ्खुवा प्रसौनी गाउँपालिका अध्यक्ष 36 जसवन्त यादव सहित 8 क्यासिनोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन्। बिरगञ्ज 14 गण्डक स्थित गोल्डेन फिंगर गेमिङ जोन प्रणाली नामको क्यासिनोमा उनीहरू प्रवेश गरी जुवा खेलेको आरोप छ। पक्राउ पर्नेहरूमा इन्स्पेक्टर पौडेल सहित पर्साको सखुवा प्रसौनी गाउँपालिका 6 36 जसवन्त यादव सहित ठाउँका 30 चन्दन सहरी बिरगञ्ज महानगरपालिका 11 39 ओमप्रकाश बैठा रहेका छन्। त्यसै गरी नेपालीहरूलाई क्यासिनोमा प्रवेश गराउने क्यासिनोका कर्मचारीहरू बिरगञ्ज 14 28 विजय कुमार पटेल, बिरगञ्ज 25 31 दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका 5 49 जयदेव शाह, बिरगञ्ज 12 50 प्रदेशी शाह लगायत रहेका छन्। यो वर्षको शरद ऋतु अर्थात असोजदेखि कार्तिकमा मनास्थ हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएका मध्ये मनास्लुका लागि मात्रै 29 टोलीका 348 आरोही रहेका छन्। यो सिजन मनास्लुका आरोहीबाट 15,87,56,250 राजस्व संकलन भएको छ। गोर्खाको मनरुब्री 1 सामान गाउँमा रहेको 8,163 मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। वरिष्ठ मैथिली साहित्यकार डाक्टर रेवती रमण लालको 83 वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ जनकपुर धामको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ। मैथिली विषयमा पीएचडी गरेका डाक्टर लाल नेपाल राष्ट्रमयको सेवाबाट अवकाश प्राप्त कर्मचारी थिए। उनले कथा कविता गीत लेख पटक कथा साक्षात्कार यात्रा वृत्तान्त र लोक साहित्य लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान दिएका छन्। उनको पहिलो प्रकाशित मैथिली रचना सरस्वती वन्दना गीत सन् 1960 प्रकाशित भएको थियो। उनका प्रमुख कृतिमा साक्षात्कार, माधव नही आयला, मधु परस, हमर विदेश भ्रमण, महाकवि विद्यापति र किस्सा बिहानी रहेका छन्। उनी विद्यापति सिरियलका रचयिता तथा मैथिली त्रैमासिक नैमिक कानोनका सम्पादक समेत थिए। साहित्यमा योगदानका लागि उनले मिथिला रत्न, ज्योतिरेश्वर साहित्य सम्मान, प्रादेशिक प्रतिभा पुरस्कार र नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार लगायतबाट विभूषित रहेका थिए। जनकपुर धाम उपमहानगरपालिका 11 स्थित निवासमा बस्दै आएका डाक्टर लालको जन्म 1943 मार्च 2 धनुषाको साबिक देवडिहा गाविस 3 खिरखिरिया गाउँमा भएको थियो। र नेपाल भलिबल लिग एनबीएल अन्तर्गत आज 2 खेल हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स काठमाडौँ र रेड्स बीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो 4 बजेबाट सुरु हुनेछ। त्यस्तै दोस्रो खेलमा कर्णाली शिवराज र कप्तर फाल्कनज सुदूरपश्चिम आमन्ने सामान्य हुनेछन्। यो खेल बेलुकी 7 बजेबाट सुरु हुनेछ। एनबीएलको पहिलो दिन आज हिजो सगरमाथा इस्म्याम रस र कर्णाली शिवराजले विजयी सुरुवात गरेका छन्। सगरमाथाले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गर्दा कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सलाई 3-1 सेटमा हराएको थियो। नेपालको पुरुष भलिबलमा पहिलोपटक आयोजना भएको फ्रेन्चाइज लिगमा 6 टोली सहभागी छन्। केडिया ग्रुपको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा हालसम्मकै ठूलो पुरस्कार राशि हो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5859-9553।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन, अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरमेट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो,
4: सम्पर्क 97625 73 99 98 0974 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
2: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ
1: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान। नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान तीव्र। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको एक दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण। मनासलु आरोहणका लागि 348 जनाले अनुमति लिए 15 करोड़ भन्दा धेरै राजस्व संकलन। ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित। पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट रसुवा नुवाकोट धादिङ र गोरखाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार झण्डै 64 करोड़ रुपियाँ बराबरको क्षति भएको अनुमान छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै 22 वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 रुपियाँ बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका 20, गोरखाका 5 तथा रसुवाका 8 वटा आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भने भइरहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्कालै खानेपानी उपलब्ध गराउन अल्पकालीन तथा दीर्घकालीन योजना अगाडि बढेको छ। बाढीको आज 12 दिन पनि प्रभावित जिल्लामा खोजी र उद्धारको काम भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढी नगरपालिका 8 जिलिङ जोड्ने देवीघाटको तादी खोलामा एक्रो ब्रिज जडानको कामलाई नेपाली सेनाले तीव्र पारेको छ। भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर त्यहाँका 2 वटा पक्की पुलमा क्षति पुगेपछि नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको छ। सम्पर्क सञ्जाल जोड्न एक्रो ब्रिज निर्माण कार्य भइरहेको हो। यो पुल अबको 4-5 दिनमा जोडिसक्ने गरी काम भइरहेको पुल निर्माणको नेतृत्व गरिरहेका नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाई जानकारी दिनुभयो। अहिले 55 जनाको टोली काममा खटिएको छ। अहिले निर्माण थालिएको पुलले 70 टन भार वहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवत जावत र यातायात सेवा सहज हुने अपेक्षा छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्देश्य सहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रुपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जितबहादुर चन्दले जानकारी दिनुभयो। 10 वर्षका लागि तयार पारिएको यो परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकोमा 56,35,00,000,000 विनियोजन भएको अर्थात् प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 73-74 शुरू भएको परियोजना 82-83 सम्पन्न गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिएको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलहन, तेलहन, गाई भैँसी त्यसै गरी बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धन बालीमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। यो वर्षको शरद ऋतु अर्थात असोज कार्तिकमा मनास्लु हिमारा आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएको मध्ये मनास्लुका लागि मात्र 29 टोलीका 348 आरोही रहेका छन्। यो सिजन मनास्लुका आरोहीबाट 15,67,56,250 राजस्व संकलन भएको छ। गोरखाको चुनुम्री एक सामागाउँमा रहेको 8,163 मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण क्षेत्र बढ्दै गएको छ। अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याम्प निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेका आरोही नारस्याल छोदेनले बताउनुभयो। आरोहीहरू भने भोलि सोमबारपछि मात्र बेस क्याम्प आउने उहाँले जानकारी दिनुभयो। अहिले बेस क्याम्प नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको छ। मनास्लु हिमाल विश्वको 8 र नेपालको 7 अग्लो हिमाल हो। यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ। आज विभिन्न 38 जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार काठमाडौँ उपत्यका सहित 38 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलप्रासी, गोर्खा, तनहुँ, लमजुङ, कास्की लगायत जिल्ला र आसपास भएर बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भएर बहने भोटेकोसी, त्रिशुली नदी तथा ससाना नदीको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 3,100 रुपियाँले घट्यो। पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यादव क्यासिनोबाट पक्राउ लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स .puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422-4।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढीबाट 64 करोड बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान, नुवाकोटको देवीघाटमा 1 करोड जडान तीव्र लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मैथिली साहित्यका वरिष्ठ साहित्यकार डाक्टर रेवती रमण लालको 83 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुरधाम 11 बस्दै आएको उहाँको धनुषाधाममा उपचारको क्रममा हिजो बेलुका निधन भएको हो। मैथिली विषयमा पीएचडी गरेका डाक्टर लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाश प्राप्त हुनुहुन्थ्यो। उहाँले कथा, कविता, गीत, यात्रा, वृत्तान्त, लोक साहित्य लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। डाक्टर लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी स्रष्टा गुमाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,100 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार भाव घटेर सुन आज तोलाको 3,04,300 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,07,400 रुपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रुपियाँले घटेर तोलाको 4,725 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सरकारी गाडीसहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड्के जाँचको क्रममा वीरगंजको एक क्यासिनोबाट गएर ती अध्यक्ष यादवसहित 8 जना पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1J1687 नम्बरको गाडी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले पर्साले जनाएको छ। अब विदेशको खबर। इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ। इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढेको अनाक क्राकाटाउ आज बिहान 3:53 झण्डै 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिम इन्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको छ। विमानस्थल प्रशासनले स्थानीय समयअनुसार बिहान 5:30 बजेदेखि 9:30 बजेसम्म उडान सञ्चालन अस्थायी रूपमा रोकेको जनाएको छ। जकार्ता, वान्तेन, पश्चिम जाभा, लाम्पुङ र बेङ्गुत प्रान्तका केही क्षेत्र तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ, तर मानवीय क्षतिबारेको विवरण प्राप्त छैन। स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय मुख क्षेत्रबाट कम्तीमा 3 किलोमिटर टाढा रहन त्यहाँका अधिकारीहरूले आग्रह गरेका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे खेल हुनेछ। त्यस्तै अर्को खेल बेलुका 7 बजे कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिम बीच हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सिबाडीबाट 64 करोड बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान। नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान तीव्र। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको 1 दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण। मनास लोहारोहणका लागि 348 जनाले अनुमति लिए। 15 करोड भन्दा धेरै राजस्व संकलन। ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित। पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।

0: Police FM 93.5 MHz.
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
6: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-23।

0: देश टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4395 580 98 550 2640
0: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: बदौ 10 को बाढीले क्षतिग्रस्त बनाएको 22 मेगावाटको सिलिमे जलविद्युत आयोजनामा सुरुङभित्र 6 जना फसिरहेको जानकारी प्राप्त भएको छ। प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम नेउपानेका अनुसार सिलिमेको सुरुङभित्र 6 जना फसिरहेको जानकारी प्राप्त भएको हो। तिर्सुली 3A मा फसिरहेका 2 जनालाई उद्धार गर्न सफल भएपछि फर्केका नेउपाने सिलिमे जाँदै हुनुहुन्छ। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इफ्यानका अनुसार बाढीपछि सिलिमेबाट 6 जना नै सम्पर्कविहीन छन्। साइट कार्य मा 71 जना कार्यरत रहेकामा अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको इपानले जनाएको छ। स्थित बटेकसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव फेला परेको छ। 4044 जना अझै बेपत्ता छन्। प्रहरी प्रधान कार्यालय नक्सालले बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला 523 पुरूष तथा 493 वटा शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। फेला परेका मध्ये 1037 शव सुरक्षित रूपमा जमिन मुनि गाडेर व्यवस्थापन भएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। बाढीपछि हालसम्म 9151 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3098 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। यस्तै गरी मृतक 1286 जना तथा मृतकका आफन्त 1186 जना गरी 2472 जनाको डीएनए नमूना संकलन भएको छ। पार्टीभित्रको विवाद समाधानको प्रयासका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का बीच शनिबार साँझ भेटवार्ता भएको छ। दुई नेताबीच वान टू वान भेट भएको दुवै पक्षले पुष्टि गरेका छन्। हिजो साँझ सभापति र निवर्तमान कार्यवाहक सभापति बीच भेटवार्ता भएको हो। खड्काले 15 महाधिवेशनका लागि नवीकरण गराएका नयाँ क्रियाशील सदस्यता लिएकालाई अध्यावधिक नगरेको न्यूमा 15 महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न नसक्ने बताउँदै आउनु भएको छ। सबैलाई महाधिवेशनमा स्वत भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता आफ्नो जिम्मेवारी रहेको उहाँको भनाइ छ। साथै उहाँले 14 महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यलाई पनि विशेष महाधिवेशनमा समेट्नु पर्ने बताइरहनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: बाँकी खबर रसुवाबाडीबाट क्षतिग्रस्त सड़क र पुल धमाधम पुनर्निर्माण हुन थालेका छन्। चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशुली नदी र आसपासका क्षेत्रका सड़क पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सड़क विभागका अनुसार धादिङ नुवाकोट र रसुवामा करिब 55 किलोमिटर सड़क र 35 पुल पूर्ण रूपमा क्षति भएका छन्, जुन क्षति 30 अर्ब बराबर भएको प्रारम्भिक अनुमान छ। सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सड़क तत्काल खुलाउन आपतकालीन पुनर्निर्माण र बेलब्रिज व्यवस्थापनको काम तीव्र पारेको छ। र नुवाकोटको बिदोर स्थित देवी घाटमा बाढ़ीले पुल बगाएपछि ठप्प भएको यातायात सुचारू गर्न नेपाली सेनाले बेलीब्रिज जडानको काम थालेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार पुलको सिभिल संरचना निर्माणको काम विभागले गरिरहेको छ भने पुल जडानको प्राविधिक काम सेनाले सम्हालिरहेको छ। यस्तै रसुवाको स्याफ्रुबेसीमा पुल बगाएकाले त्यहाँ करिब 75 मिटर लामो बेलीब्रिज आवश्यक पर्ने देखिएको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773687।
6: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
7: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।

0: ईंधन को विकल्प छोटो दूरी को यात्रा का लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र इरिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
1: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
0: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18853 518953
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
6: नेपालीपनको आभास नेपाली मनको आवाज
7: सुन हिउ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
6: स्वदेश एफएम 93.2 मेगाहर्ज

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढ़ीमा परेर ज्यान गएका मध्ये 244 शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइएको डाक्टर चौधरीले बताउनुभयो। यस्तै 59 शवहरू अस्पतालमै छन्। केही शवहरूको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टम पछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ। दक्षिण कोरियाले भोटेकोशी बाढ़ीपछिको पुननिर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आज सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री चो ह्युन बीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो। भेटका क्रममा गत अगस्त 26 भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि भइरहेको खोज उद्धार र राहत कार्यमा साथै बेपत्ता कोरियाली नागरिकको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा कोरियाली विपद राहत टोली र अन्तर निकाय ऱ्यापिड रेस्पोन्स टोली पठाएकामा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। फेरी करिडोर अन्तर्गत जाँजरकोट डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खासीसँगै अवरूद्ध भएको सड़क पुनः सञ्चालनमा आएको छ। पहिरो पञ्चायतसँगै सड़क पुनः सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आइतबार बिहान करिब 8:30 बजे सुक्खा पहिरो खसेको थियो। पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारी साधन छिप्रे दहमै रोकिएका थिए। सड़क सञ्चालनमा आएका सँगै रोकिएका सवारीहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। 10 भदौमा बटेको सीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरुद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्नका लागि औषधि खोप स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ। र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरूद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूख कटान र झाडी फाड्ने काम गरी ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थान माथिबाट निरन्तर काम गरेपछि डाँडा माथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: जहाँ रोजगारी को सुबड़ा अवसर।
1: दुबई को प्रतिष्ठित जर्मन कंपनी बर्कले सिक्युरिटी गार्ड 6 जना सैलरी 2000 दिराम प्लस खाना बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क गर्नु होला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 9855 58 369 9846243 211 र 9142076704। खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855 59 984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845 58 91 284।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 9802421343 र 9814829230।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त उजाउन त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 9745 23 91 63।

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी? माडीतिर हाम्रो नेपालमा?
0: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 0157900086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
5: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 9819328611 र 9863573687।
7: क्यामराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
8: पर्ख दीपक,
7: किन
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
2: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
6: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
10: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
11: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
10: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
12: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
13: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565042।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाठीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। बाढी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय, रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ्ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार 3 जित सहित नेपालले एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार 3 हार। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढी आएको आज 12 दिन आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ। हराइरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन्। तर 6 मानिस फँसेको आशंका गरेको चिलिमी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन। यस्तै रसुवागढी जलविद्युत आयोजनाका 93 कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्, जसका परिवार उद्धारको पर्खाइमा छन्। परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै राज्य संयन्त्रको ढिलाइ प्रति गुनासो गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजीसम्म 1341 जनाको शव भेटिएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा व्यवस्थापनमा कठिनाई भएकाले डीएनए का लागि नमूना संकलन गरी जमिन मुनि शव व्यवस्थापनको काम भइरहेको छ। अहिलेसम्म 1037 शव जमिन मुनि राखेको प्रहरीले जनाएको छ। 98 शव आफन्तले बुझेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत 9 मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। 9 मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाइको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाडी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एस्काभेटर, बुलडोजर र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाडी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाहरूले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर सञ्जय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य 2 नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालन छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाडका बेला बजारमा पुगे वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रुपियाँ र रसुवागढीबाट 1.5 लाख रुपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढी दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रुपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाका कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र सवारी गाडी नाका तत्काल खुलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ्न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पडाजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भइन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र रहिन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू सरकारी गाडी सहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन् छड्के जाँचको क्रममा वीरगंजको क्यासिनोबाट गैराति अध्यक्ष यादव सहित 8 जना पक्राउ परेका छन् पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ गाउँपालिकाको ना 1/1687 नम्बरको गाडी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ अब विदेशको खबर भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समय सीमा दिएको छ चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो तोकिएको अवधिभित्र भाषा नसिके नसिक्ने चालकहरूको अनुमति पत्र लाइसेन्स निलम्बन वा खारेज गर्नेसम्मको कडा व्यवस्था गरिएको थियो तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगारी र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन् राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्रै चालकहरूले भाषा सिकिसक्नु पर्ने महाराष्ट्रभर अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन् जसमध्ये आधाभन्दा बढी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन् अब खेल खबर लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ डार्बिनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक भुटेकोशी बाढीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1,341 शव भेटियो 4,996 जना अझै सम्पर्कविहीन बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय रसुवा नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै चीनसँगको 2 मुख्य नाका रसुवा गढी र तातोपानी नाका ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ्ने जोखिम भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य र लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार
3: साली नदी को शिर
1: मणिचूड को काख
3: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
1: शांति र आनंद को अनुभूति
3: भीड़भाड़ बाट टाड़ा
1: शहर बाट नजिकै
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924481 वेबसाइट झुले.com.nt
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तर को उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
7: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईको साथमा छौं
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौं फोन नम्बर 44-28-242
9: कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईलाई स्वागत छ भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति काठमाडौँ उपत्यकावासीले दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन् बिहान काठमाडौँमा आयोजित सामूहिक ऐक्यबद्धता र्याली मार्फत रसुवा नुवाकोट धादिङ र चितवनका प्रभावित प्रति सहानुभूति प्रकट गरिएको हो नागरिक समूहले विनाशकारी महाविपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपत्ताको खोजीमा अत्याधुनिक प्रविधि र स्रोत साधन प्रयोग गर्न सरकारसँग माग गरेका छन् कठिन परिस्थितिमा उद्धारमा खटिएका सुरक्षा निकाय स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको प्रशंसा गर्दै उपत्यकावासीहरूले प्रभावितहरूको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनर्निर्माणलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाषिएपछि पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाडौँ भित्राइएको छ नेपाल ऑयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा मकवानपुर चितौन नलप्रासी दानुसा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,887 सिलिण्डर काठमाडौँमा ल्याएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यास को आपूर्ति निरन्तर गरिरहेको छ यही भदौ 14 गते त्रिशुलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए त्यस लगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्राउने व्यवस्था गरेको हो काठमाडौँ महानगरपालिकासँग सम्बन्धित सार्वजनिक सरकारका जानकारी र खुल्ला तथ्याङ्क उत्पादन भएकै बखत महानगरवासी र सरकारवालाको पहुँचमा पुग्ने प्रणाली कार्यान्वयनमा ल्याउन कार्यवाहक मेयर सुनिता डंगोलले शहरी योजना आयोग र विभागका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ आर्थिक वर्ष शुरू भए यताका प्राप्त प्रगतिका विषयमा जानकारी लिने र लक्ष्य हासिल गर्न देखिएका चुनौतीहरूलाई आन्तरिक समन्वय मार्फत समाधान गर्ने उद्देश्यले शहरी योजना आयोग र विभागीय प्रमुख बीचको पाक्षिक समीक्षा बैठकमा उहाँले प्रणाली विकास गर्न आयोगलाई र विकसित प्रणाली आफू मार्फतका सूचना तत्काल अध्यावधि गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको हो र भक्तपुर जेसिजको आयोजनामा सञ्चालित भक्तपुर जेसिज कप उसु प्रतियोगिताको आज उद्घाटन भएको छ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नियमित रूपमा खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको र खेलाड़ीहरूलाई सम्मान गर्दै आएको बताउनुभयो नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले नगरपालिकाले ओडा ओडामा खुल्ला व्यायामशाला समेत स्थापना गरेको मेयर प्रजापतिले जानकारी दिनुभयो दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। बाढी र हिम पहिरो प्रभावित प्रति उपत्यकावासीको ऐक्यबद्धता राहत र पुननिर्माणमा राज्यको ध्यान आकर्षण। र 3 दिनमा 87,000 ग्यास सिलिन्डर काठमाडौँ भित्र आएको निगमको भनाइ। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्था बारे जानकारी लिने गरौँ।

0: अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक
0: खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9854591284।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
1: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855588002।
6: स्वदेश टाइम चेक इस समय सूचक का साथ में
7: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556-5563-53, 9855-77061 र 9855-77053।
8: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
6: It's 5 o'clock. अहिले 5 बजेको छ।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवा स्थित भोटिकोसीमा आएको भीषण बाढ़ीपछिको उद्धार 12 दिनमा पुगेको छ। नेपाली सेनाका अनुसार रसुवाघड़ी जलविद्युत आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ। आयोजनाको प्रतिनिधि सहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ। अझै खोजी उद्धार जारी रहेको छ। रसुवा बाढ़ीको 12 दिन नेपाली सेनाले 5 जनाको हवाई उद्धार गरेको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज बाढ़ी प्रभावित विभिन्न ठाउँबाट 5 जनाको हवाई उद्धार भएको हो। अहिलेसम्म 3,967 जनाको हवाई उद्धार गरिएको सेनाले बताएको छ, जसमा 275 विदेशी नागरिक छन्। रसुवामा आएको विनाशकारी बाढ़ीबाट भएको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने नेपालको पहलमा सहयोग गर्न नेपाली प्रतिनिधिले भूटानका प्रधानमन्त्री लोन्चेन दासो छेरिङ तोग्वेसँग आग्रह गरेका छन्। भूटानमा जारी साउथ एसियन रिजनल पार्लियामेन्टरी फोरमका क्रममा भूटानका प्रधानमन्त्रीसँग नेपाली प्रतिनिधिको भेट भएको हो। उक्त भेटमा राष्ट्रपा सांसदहरू आशिष गजरेल र अशोक चौधरीले रसुवा बाढ़ीबाट भएको जनधनको तथा पूर्वाधारको क्षतिबारे प्रधानमन्त्री तोग्वेलाई जानकारी गराउनु भएको छ। भेटका अवसरमा सांसद गजरेलले जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्तै न्यून भए पनि जलवायु जन्य विपदको गम्भीर असर नेपालले बेहोर्नु परेको भन्दै सहानुभूति भन्दा क्षतिपूर्ति र न्यायोचित सहयोग आवश्यक रहेको बताउनुभयो। नेपाल सरकारले रसुवा बाढ़ीबाट भएको क्षति तथा नोक्सानीको क्षतिपूर्ति माग गर्दै 31 अगस्तमा लस एण्ड ड्यामेज फण्डको बोर्ड समक्ष औपचारिक पत्र पठाइसकेको छ। यसबारे जानकारी गराउँदै जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा नेपालको पहलमा सहयोग गर्न भूटानको समर्थन माग गरेका छन्। सरकारले विदेश स्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमा भन्दा बढ़ी हुने अवस्थाले झन्झट हुने देखेकाले अन्य खाता प्रयोग गर्न भनिएको हो। विद्यमान नियम अनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिएको छ। ती खाता मार्फत नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघ संस्था तथा सामुदायिक समूहहरूबाट राहत सहयोग रकम संकलन गरिनेछ। परराष्ट्र मन्त्रालयको दैनिक प्रेस बुलेटिनमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी संयुक्त राष्ट्र संघको महासभामा तथ्य प्रमाण र वैज्ञानिक दावी सहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। आज सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समिति बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा मात्र सीमित नगर्न आग्रह गर्नुभएको हो। विदेश भ्रमणको तयारीका लागि उहाँले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता सम्बन्धित क्षेत्रका विशेषज्ञसँग व्यापक परामर्श गर्न सुझाव दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल भ्रमणमा रहनुभएका दक्षिण कोरियाका विदेश मन्त्री च्यो हेनले आज परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटेको सिबाडीपछि जारी खोज उद्धार तथा राहत साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुभएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौ 10 गते रोसुवाको भेटेको सी नदीमा आएको भीषण बाढीपछि बेपत्ता दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा गम्भीर छलफल भएको हो। र नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डाक्टर शेखर कोइराला बीच भेटवार्ता भएको छ। आज दिउँसो भएको वार्तामा उहाँहरूका बीचमा कंग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको हो। थापासँगको भेटमा कोइरालाले अहिले देश लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ठिक्का हुनुको विकल्प नरहेको उहाँको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550590 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912284। दुबईमा रोजगारीको सुवर्ण अवसर।
0: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 स्यालेरी 2000 दिराम प्लस खान बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहन इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
2: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
2: सम्पर्क 98550589369 98426243211 र 98142076704।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार।
2: होइन,
1: भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
3: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
5: क्यामराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त। किन
6: अब चितवनमा बिरामी पर्दा, चोट पटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-5188-553, 5189-53।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 वटा शव भेटियो, 4996 जना सम्पर्कविहीन।
0: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
1: सरकारले बाढी प्रभावित क्षेत्रमा हैजा विरुद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
2: गर्भवती सुत्केरी बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने गरी त्यहाँ हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले गर्नु भएको छ।
0: इन्डोनेसियामा ज्वालामुखी विस्फोटको कारण 6 विमानस्थल बन्द, 474 उडान प्रभावित, 150,000 यात्रु अलपत्र।
1: र लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल भलिबल लिगमा अन्नपूर्णको पहिलो जित, कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने सा। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढीको आज 12 दिन, अझै पनि बेपत्ताहरूको खोजी र उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो 11 दिनमा 2 जनाको जीवितै उद्धार भएकाले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको हो। भोटेकोशी र तल त्रिशुलीमा आएको बाढीमा कतिजनाको ज्यान गयो, कति घाइते भएका छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै पनि संकलन भइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको क्षतिबारे विवरण अध्यावधि गर्ने काम गरिरहेको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 1341 शव फेला परेका छन्। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेका छन्। 13,104 जनाको उद्धार भएको छ। उनीहरूमध्ये 3,652 जना होल्डिङ सेन्टरमा छन्। 4,996 जना सम्पर्क बाहिर छन्। घाइते संख्या 6,075 जना पुगेको छ। प्रारम्भिक अनुमानमा 3,87,54 करोड़ रूपियाँ बराबरको क्षति भएको छ।
1: नेपाली सेनाले नुवाकोटको विदुर नगर नगरपालिका वडा नम्बर 5 देवी घाटमा रहेको तादी नदीमा एग्रो ब्रिज जडानको काम गरिरहेको छ। 60 मिटर लम्बाई र 5.5 मिटर चौडाई तथा 50 टन क्षमताको एग्रो ब्रिज ढुवानी गरी 55 जनाको टोलीले जडानको काम गरिरहेको सेनाले जनाएको छ। गल्छी विदुर सड़क खण्डमा पर्ने देवी घाटमा जडान भइरहेको पुल अबको 2 दिनमा जडान गरिसक्ने लक्ष्य छ। त्यहाँ यसअघि रहेको 55 मिटर लामो पुल बगाएपछि नेपाली सेनाले आफूसँग रहेको पुल जडान गरेर सड़क सञ्चालन गर्न लागेको हो। सेनासँग 76 मिटरका बेलीब्रिज छन्। सरकारले रसुवा बाढीबाट 41 वटा मोटर चल्ने पुल, 45 वटा झोलुङ्गे पुल र झण्डै 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको जनाएको छ। बाढीपछि रसुवा मुख्य सड़क सञ्चालनबाट टुटेको छ। बेत्रावतीमा यसअघि सड़क भएको झण्डै 500 मिटर भागमा खोला नै बगेकोले त्यसलाई फर्काउनु पर्ने देखिएको छ। बेत्रावती बजारमै समेत 3-4 मिटरसम्म थुप्रिएको ढुङ्गा माटो हटाउनु पर्नेछ। बेत्रावतीमा बेली ब्रिज राख्ने निर्णय सरकारले यसअघि नै गरिसकिएको भए पनि पुल अघि सड़क पुनर्निर्माण चुनौतीपूर्ण रहे रूपमा देखिएको हो।
0: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत 9 विषय मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम आज पनि भइरहेको छ। 9 विषय मुगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाडी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 वटा एक्सकाभेटर, बुलडोजर र लोडर सहित भारी उपकरण परिचालन गरिएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वार पार गर्न सक्ने भए पनि गाडी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्।
1: यसैबीच कृष्णभीरमा सड़क मर्मत चलिरहेको समयको सदुपयोग गरी नारायणगढ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान कार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना निकालेर नारायणगढ मुगलिन सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने जानकारी गराउनु भएको हो। उहाँका अनुसार कृष्णभीरको सड़क मर्मत कार्य सम्पन्न भई गाड़ी सञ्चालन नहुन्जेलसम्म यो काम चल्नेछ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 3:30 बजे, 3:30देखि 4 बजे र बेलुका 6 बजे पछिको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समय गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख छ।
0: यसैबीच हिजो बेलुकादेखि पहिरोले अवरूद्ध बनेको कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड आज बिहान केही समय खुले पनि पुनः अवरूद्ध भएको छ। कालीकोटको शुभकालिका 1 रहेको गगने खोलामा खसेको लेदो सहितको पहिरोका कारण राजमार्ग ठप्प बनेको हो। 16 घण्टापछि बिहान आधा घण्टाका लागि सड़क खुले पनि माथिबाट निरन्तर ढुङ्गा र पहिरो खस्ने क्रम रोकिकाले सड़क पुनः बन्द भएको प्रहरीले जनाएको छ। ठूलो पहिरो भएकाले 55 डोजर मगाएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा सुर्खेत, जुम्ला, मोगो, हुम्ला र बाजुरा आवाजावत गर्ने स्वयं यात्रु तथा गाड़ी बाटोमै अलपत्र परेका छन्। यात्रुहरूले बस्ने र खाने ठाउँको अभावमा शास्ति खेप्नु परेको बताएका छन्। गगनी खोलामा वर्षेनी पहिरोले शास्ति दिँदै आएको छ। 2 वर्ष अघि 3 करोड़को लागतमा लगाएको ग्याबिन पर्खाल समेत पहिरोले बगाएपछि यो क्षेत्रमा जोखिम झनै बढेको छ।
1: यसैबीच मनाङको बेसी शहर चामे सड़क खण्डमा स्थानीय बासिन्दाले ठूला गाड़ी सञ्चालनमा रोक लगाएका छन्। वर्षाका कारण हिलाम्य बनेको सड़कमा ठूला गाड़ी चल्दा सड़क भासिने र जोखिम बढ्ने भन्दै स्थानीयवासीले यातायात ठप्प पारेका हुन्। च्यामासेका स्थानीय सोमबहादुर गुरूङ र सूर्यकुमारी गुरूङका अनुसार सड़कको नाजुक अवस्थाका कारण बालबालिका विद्यालय जान र सर्वसाधारणलाई घाँस दाउरा गर्न समेत समस्या भएपछि बाध्य भएर ठूला गाड़ी रोक्नु परेको हो। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले निर्माणाधीन हाइड्रो पावरका ठूला गाड़ी नचलाउन अनुरोध गरेको र स्थानीयवासीको गुनासो सम्बोधनका लागि समन्वय भइरहेको जानकारी दिनुभएको छ।
0: मुख्य 2 नाका रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालनमा छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाडका बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढीबाट 1.5 लाख रुपियाँ खर्च ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढी दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रुपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने गरेको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवागढी नाका तत्काल खुलाउन सम्भव छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ्न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका उपमहासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
11: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
10: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना सम्पर्कविहीन। नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने, 2 मुख्य नाका रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा केन्द्रित, तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ्ने जोखिम लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान पठाइएको हो। यस्तै स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ।
0: भोटेकोशी बाढ़ीपछि विस्थापित गर्भवती, सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य थप जोखिममा परेको छ। सुरक्षित आवास, पर्याप्त पोषण, सरसफाई, गोपनीयता र नियमित स्वास्थ्य सेवाको अभावले उनीहरूमा स्वास्थ्य समस्या बढ़न सक्ने जोखिम छ। बाढ़ीका कारण घरबारसँगै सड़क, स्वास्थ्य संस्था र राहत वितरण प्रणाली समेत प्रभावित भएपछि गर्भवती तथा सुत्केरी महिलालाई समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौती थपियो। प्रभावित क्षेत्रमा अबको एक महिनाभित्र मात्रै झण्डै 500 महिलालाई प्रसूति तथा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने अनुमान छ। जोखिममा रहेका गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउने, सुत्केरी आमा र नवजात शिशुलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक पोषण, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने काम चुनौतीपूर्ण बनेको छ। साथी हृदय रिमालले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका तथा अन्य जोखिममा रहेका व्यक्तिको स्वास्थ्य व्यवस्थापन कसरी भइरहेको छ भनेर सोध्नु भएको छ।
2: प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुनै समस्या नहुन् भनेर काम गरेका छौँ र विशेष रूपमा अलि लक्षित वर्गहरू, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, विशेष रूपमा निगरानी गरिदिनुपर्ने वर्गका व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यक्रमसँग सहजीकरण गर्ने, समन्वय गर्ने गरी त्यहाँ हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले समन्वय गर्नुभएको छ। विभिन्न समस्याहरूलाई निगरानी गर्नलाई परिचालन भएको टिमहरूले पनि त्यसरी काम गर्नुभएको छ। अर्को अब प्रजनन स्वास्थ्यसँग जोडिएको, मानसिक स्वास्थ्यसँग जोडिएको, सुत्केरी गर्भवती महिलाहरू, खोप लगाउनु पर्ने साना बाल बालिकाहरूलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले त्यसैका लागि केन्द्रित गरेर टिमहरू चाहिँ परिचालन गरेको छ। सुत्केरी गर्भवतीहरूको परीक्षण, त्यसका लागि व्यवस्थापन, खोप पोषण लगायतका कार्यक्रमको व्यवस्थापनका लागि सहजीकरण गरिरहनु भएको छ।
9: लक्षित वर्ग र आम नागरिकहरूलाई अब ठाउँको पनि अभाव छ भनिन्छ, होइन? एकै ठाउँमा राखेको अवस्था छ कि अथवा फरक फरक छ उहाँहरूको, विशेष छुट्टा छुट्टै छ? वासस्थानको व्यवस्थापन कसरी भइरहेको छ अथवा एकै ठाउँमा राख्दाखेरि त्यसको जोखिम के हुन सक्छ?
2: विपद नै किसिमको हामीलाई सबै हिसाबले जोखिमपूर्ण नै हो। विपद पछिको प्रतिकारी र त्यसपछिको व्यवस्थापन कुरा अझ त्यति सजिलो अरू बेला सामान्य अवस्था जस्तो हुँदैन। त्यसभित्र हामीले जति सक्दो चाँडो सामान्य अवस्था जस्तो बनाउने र त्यो विशेष वर्गहरूलाई छुट्याएर उहाँहरूलाई विशेष रूपमा गर्नुपर्ने निगरानी, उहाँहरूलाई विशेष रूपमा प्रदान गर्नुपर्ने सेवाहरूमा केन्द्रित हुनुपर्छ भनेर स्वास्थ्य क्षेत्रले स्वास्थ्य इतरका प्रतिकारमा संलग्न रहेका अरू क्षेत्रहरूसँग पनि निरन्तर सम्पर्क गरेर समन्वय गरेर त्यो गरे सरसफाई, पानीसँग जोडिएको विषयहरू, अर्को त्यहाँ बस्नुहुने विशेष वर्गहरूको सुरक्षासँग जोडिएर काम गर्ने, प्रोटेक्सनको लागि काम गर्ने सरकारवालाहरूसँग पनि हामीले समन्वय गरेर गरेका छौँ।
9: आम नागरिकहरूले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने कामहरू के छ यहाँको सरकारतर्फबाट आग्रह गर्ने कुरा?
2: यो विपदको विशेष परिस्थिति हो, यसमा हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ। एकअर्काले सही आधिकारिक निकायहरूबाट आएका सूचनाहरूका आधारमा, जानकारीहरूका आधारमा, निर्देशनहरूका आधारमा काम गर्नुपर्ने हुन्छ। प्रभावित नभएको व्यक्तिहरूले, विपदमा परेको व्यक्तिहरूलाई सहयोग गरिदिने बाटोमा हामीले विशेष रूपमा अलि बढी काम गर्नुपर्ने, जो लक्षित वर्ग हो, जो साँच्चै पीडित हो, जसलाई हामीले विशेष रूपमा सहयोग गर्नुपर्छ, त्यो व्यक्तिहरूलाई केन्द्रमा राखेर सहयोग पुर्याइदिन, यो कुराहरू बुझिदिन अनुरोध गर्छौँ। त्यो बेलामा जनस्वास्थ्यको दृष्टिकोणले हुन सक्ने विभिन्न किसिमका सर्वरोगहरूको जोखिम हुन सक्छ, त्यसले गर्दा स्वच्छ सफा पानीको प्रयोग, सरसफाइमा अरू बेलाभन्दा धेरै हिसाबले ख्याल गर्नुपर्ने हुन्छ। अन्यत्र हामीलाई पानी जान्ने, खाद्यान्नसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, पोषणसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, किट जान्ने स्वास्थ्य समस्याहरू, मानसिक, सामाजिक, अरू स्वास्थ्य समस्याहरू हुन सक्ने खालका जोखिमहरू तिर हामीले विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ। सरकारका सबै निकायहरू त्यसमा लागेर काम गरिरहनु भएको छ। विशेष रूपमा बाल बालिकाहरूलाई खोप लगाउनु पर्ने छ भने समयमै खोप लगाउने कुराहरूमा हामीले ख्याल गरिदिनुपर्ने हुन्छ। नसर्ने रोगका कोही औषधि खाइराख्नु भएको कोही नियमित बिरामीहरू हुन्छ भने उहाँहरूको औषधि नटुटोस्, निरन्तर खुवाउन सकियोस् भनेर ख्याल गरिदिनुपर्ने हुन्छ। सुत्केरी गर्भवती महिलाहरू हुनुहुन्छ, सानो शिशुहरू चाहिँ दुध खुवाइराख्नु पर्ने, स्तनपान गराइराख्नु पर्ने खालका हुनुहुन्छ भने उहाँहरूलाई निरन्तर स्तनपान गराउने, खोप लगाउने हुने, पोषणका लागि कार्यक्रमहरूमा सहभागी हुने लगायतका कुराहरू हामीले जसरी हुन्छ निरन्तरता दिने गरी त्यहाँ रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, सरकारले सञ्चालनमा ल्याएका हटलाइन नम्बरहरू छन् ती हटलाइन नम्बरहरूबाट सेवा लिने गर्यौँ भने हामीलाई अलिकति सहज हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार बीणा जोशीको नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई प्रदान गर्ने भएको छ। गुठीले यसअघि छानिएका 10 पुस्तक मध्ये जोशीको पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभयो। त्यस्तै गुठीले झण्डै 6 दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा श्री दिने निर्णय गरेको छ। यस वर्ष मदन पुरस्कारका लागि शीर्ष 10 नेवार समुदायका परम्परागत मुकुण्डो नाच सहित केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोडिएको सिमरौनगढको इतिहास, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्वस्पर्श र नदीशको हिउद मनोनित भएका थिए।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: इमीडिएट सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले आउँदो संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। भोटेकोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको भर मात्र नपरी देशभित्र र बाहिर रहेका विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो।
4: राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले रसुवा बाढ़ीलाई नेपालले विपद अध्ययन र पुननिर्माणको मोडल केस बनाउनुपर्ने बताउनु भएको छ। भौगोलिक समाजले आयोजना गरेको रसुवा बाढ़ी सम्बन्धी कार्यशालामा उहाँले रसुवा बाढ़ीलाई जलवायु परिवर्तन जन्य विपदको रूपमा अध्ययन गरेर त्यसलाई प्रमाणित गर्नुपर्ने बताउनु भएको हो। उहाँले त्रिशुली नदी क्षेत्रमा भएको विपदलाई वैज्ञानिक अध्ययन र पुनर्स्थापनाको दृष्टिले महत्वपूर्ण केसका रूपमा विकास गर्न सकिने बताउनुभयो। हिमाली तथा पर्वतीय देशहरूमा जलवायु परिवर्तन र विपदका प्रभाव बढ़िरहेको उहाँको भनाइ छ।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।
4: सरकारले सिंहदरबारमा रहेको संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरेको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्व धारमन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आज संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभएको हो। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन भएको थियो। आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि वर्तमान सरकार गठन भएको हो। सरकारले जेएनजी शहीद दिवस अवसरमा भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। इण्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण 150,000 जना यात्रु अलपत्र परेका छन्। 6 विमानस्थल अस्थायी रूपमा बन्द गर्दा यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। बिहान अनाक क्राकाताउ द्वीपमा ज्वालामुखी विस्फोटका कारण सबैभन्दा पहिला सोकार्नो हाट्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो। यातायात मन्त्री डुडी पूर्वा गान्धीले अहिलेसम्म 467 उडान प्रभावित भएको जानकारी दिनुभएको छ। उहाँले उडान रद्द हुँदा प्रभावित भएका यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन तथा विमानस्थलमा हुने भीड़भाड़ कम गर्न, आउँदो उडान भएका यात्रुहरूलाई समयमै जानकारी उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। यातायात मन्त्रालयको अनुसार मुख्यतया सिंगापुर आउने जाने उडानहरूका साथै दोहा, सिडनी र क्वालालम्पुर लगायतका अन्य अन्तर्राष्ट्रिय उडान मार्गहरू पनि प्रभावित भएको छ। शुक्रबार राति अबेर ज्वालामुखी फुट्न शुरू भएको थियो, जसका कारण आसपासका क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि, लावाको फोहरा र ठूलो गर्जन सुनिएको थियो।
4: भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकलाई स्थानीय मराठी भाषा सिक्न एक वर्षको समय दिएको छ। चालक र यात्रुबीच संचारमा सुधार ल्याई यात्रालाई सुरक्षित बनाउने उद्देश्यले यो नियम ल्याएको हो। यसअघि भाषा परीक्षामा असफल हुने चालकलाई एक महिनाभित्र मराठी नसिके लाइसेन्स नै खारिज गर्ने कड़ा व्यवस्था गरेको थियो, तर चालक र संगठनले यसबाट रोजगारी र जीविकोपार्जन खोसिने भन्दै तीव्र विरोध गरेपछि सरकार पछि हटेको हो। महाराष्ट्रमा धेरैजसो ट्याक्सी चालक उत्तर प्रदेश र बिहारबाट आएका हिन्दी भाषी रहेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसएससी प्रिमियर कप क्रिकेटको सेमी फाइनल मा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको छ। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
4: अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा सबै विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो।
5: र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले पहिलो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कभर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जित्यो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। यस्तै काठमाडौँको यो पहिलो हार हो। काठमाडौँले पहिलो खेलमा मधेस वारियर्सलाई हराएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो। 4,996 जना सम्पर्कविहीन।
4: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
5: सरकारले बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
4: इन्डोनेसियामा ज्वालामुखी विस्फोटनका कारण 6 विमानस्थल बन्द, 474 उडान प्रभावित, 150,000 यात्रु अलपत्र।
5: र लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा, नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जित, कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौ। नमस्कार।
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
0: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

माडीमा आयोजित निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा 131 जनाले स्वास्थ्य परिचय, पहिरोमा परिजन गुमाएकाहरूको स्मृतिमा माडीमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना। सोमबारदेखि नारायणघाट मुगलिन सडक खण्ड 10 घण्टा आंशिक बन्द हुने। भीषण वर्षाका कारण स्थगित भएको 31 स्टार कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल सोमबार सञ्चालन हुने। चितवनमा फेला परेका 362 सबमध्ये 333 को व्यवस्थापन, 80 जना आफन्तको डिएनए नमुना संकलन। बाढी प्रभावित क्षेत्रमा खटिएका नेता तथा सांसदहरूलाई फिर्ता बोलाएपछि रासपामा सुली असन्तुष्टि। र 3 दिनमा 87,000 ग्यास सिलिन्डर काठमाडौँ भित्रियो। आर्मीबारे प्रश्न उठेपछि गृहले मगायो डकुमेन्ट। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडीको बसन्तपुर स्थित बगोडा अस्पतालमा आयोजित निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा 131 जनाले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श लिएका छन्। स्पाइनल इन्जुरी संघ नेपाल, स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनालचोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो। शिविरको उद्घाटन माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले गर्नुभएको थियो। शिविरमा डाक्टर हेमन्त कुमार गुप्ता, डाक्टर राहुल पाण्डे र डाक्टर हरि गैरे लगायतका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो। शिविरमा स्पाइनल इन्जुरी, ढाड तथा मेरुदण्ड सम्बन्धी समस्या, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी लगायत दीर्घकालीन समस्याबाट प्रभावित बिरामीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार र पुनर्स्थापना सम्बन्धी परामर्श प्रदान गरिएको थियो। शिविरमा परीक्षण गरिएका बिरामीमध्ये ढाड र घुँडा दुख्ने समस्या धेरै देखिएको चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय दैनिक जीवनशैली, शारीरिक श्रम तथा अन्य कारणले यस्ता समस्या बढ्दै गएको सम्बन्ध चिकित्सकहरूको भनाइरहेको छ। कोसीबाडी पहिरोमा परिजन गुमाएकाहरूको स्मृतिमा माडीमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ। माडी नगरपालिका क्षेत्रका क्रियाशील सम्पूर्ण राजनैतिक दलहरूको आयोजनामा भदौ 22 गते साँझ 6 बजे माडीको बसन्तपुर बजारमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको हो। विनाशकारी बाढी पहिरोका कारण ठूलो मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको राजसभा माडीका सभापति नारायण रिजालले बताउनुभयो। आयोजकले माडीवासी सबैलाई कार्यक्रममा सहभागी भई विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरेको छ। भदौ 22 गते भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय समेत भएको छ। भोटेकोसी बाढी प्रभावित क्षेत्रका नागरिकहरूका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। सेवा इन्टरनेसनल नेपालको सहकारीमा नेपाल सीएमए संघद्वारा सञ्चालित शिविरमा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान भइरहेको छ। शिविरको दोस्रो दिन स्वास्थ्यकर्मीहरूले बाढी प्रभावित नागरिकलाई सेवा दिएका छन्। शिविरमा माडीका वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द नेपाल लगायतका स्वास्थ्यकर्मीहरू खटिए र स्वास्थ्य सेवा प्रदान गरिरहनु भएको छ। बस्तीमा सञ्चालित वैकुण्ठ भूमिगत खानेपानी तथा सरसफाई योजनाको साधारण सभा तथा अधिवेशनबाट रामचन्द्र शाहीको अध्यक्षतामा 11 सदस्यीय नयाँ खानेपानी उपभोक्ता समिति चयन भएको छ। नवगठित समितिको उपाध्यक्षमा लोकबहादुर सुनार, सचिवमा शम्भु परियार, सहसचिवमा महेन्द्र रेग्मी र कोषाध्यक्षमा राधिका छेत्री चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा रमेश भूषाल, अनिता चेपाङ, राधिका भूषाल, लक्ष्मी सुवेदी, जुना मगर र धनबहादुर प्रजा रहनु भएको छ। नवनिर्वाचित समितिले योजनाको दिगो व्यवस्थापन, खानेपानी सेवाको प्रभावकारी सञ्चालन तथा उपभोक्ताहरूलाई नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित आगामी कार्य अगाडि बढाउने जनाएको छ। माडीको बरौ खेल मैदानमा जारी 31 स्टार कप फुटबल प्रतियोगिताको तेस्रो दिन आइतबारको खेल भीषण वर्षाका कारण स्थगित भएको छ। वर्षाका कारण खेल मैदान प्रभावित भएसँगै माडीको चयनपुर युवा क्लब र बारा जिल्लाको सिमरा भेटान क्लबीचको खेल स्थगित भएको हो। स्थगित खेल सोमबार भदौ 22 गते बिहान 8 बजे सञ्चालन हुने र त्यसका लागि चयनपुर युवा क्लब र सिमरा भेटान क्लबका खेलाडी तथा सम्बन्धित टोलीले बिहान 7:30 बजे रिपोर्टिङ गर्नुपर्ने आयोजकले जनाएको छ। यस्तै सोमबार दिउँसो भने पूर्व निर्धारित नियमित समयमै लोकतान्त्रिक प्याराडाइज युवा क्लब र अभिषेक चर्च रजहरबीच खेल सञ्चालन हुनेछ। तीज र जितिया पर्वको अवसर पारी स्टार स्पोर्ट्स क्लब बरुवाको आयोजनामा सो खेल सञ्चालन रहेको हो।
सड़क खण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा भदौ 22 गतेदेखि दैनिक 10 घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ। तुइन खोला परियोजना अन्तर्गत माटो कटानको काम अगाडि बढाउन सवारी साधनको आवागमन निश्चित समयका लागि रोक्न लागि चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ। प्रशासनका अनुसार बिहान 6 बजेदेखि 8 बजेसम्म, बिहान 8:30 बजेदेखि 10:30 बजेसम्म, बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म, दिउँसो 1:30 बजेदेखि 3:30 बजेसम्म र अपरान्न 4 बजेदेखि साँझ 6 बजेसम्म सड़क बन्द रहनेछ। यसै गरी बिहान 8 बजेदेखि 8:30 बजेसम्म, बिहान 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म र साँझ 6 बजेपछि सड़कमा सवारी आवागमन खुल्ला रहनेछ। अन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरुद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूखकटान र झाडी फाड्ने काम गरी ट्र्याक खोलिएको हो। 900 मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थान माथिबाट निरन्तर काम गरेपछि टाढामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाईको ट्र्याक खोलिएको छ। र सुवाकोटीको सीमा आएको बाढीपछि त्रिशुली र नारिडी नदी किनारमा किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब परीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिसकिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीले चीनतर्फको प्रमुख व्यापारिक नाका ध्वस्त बनाएको छ। बाढीले नेपाल चीन जोड्ने रसुवागढी राजमार्गको ठूलो खण्ड बगाएपछि दुई देशबीचको मुख्य राजमार्ग विच्छेद भएको छ। बाढीको चपेटामा परेर रसुवागढी भन्सारका अस्तित्व नै मेटिने गरी क्षति पुगेको छ भने अर्को प्रमुख नाका तातोपानी समेत बन्द छ। व्यापारिक नाकाहरू बन्द हुनुका साथै भन्सार कार्यालय नै बाढीले बगाएपछि नेपाल चीन व्यापारको लाइफलाइन मानिने रसुवागढी नाका संकटमा परेको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार भन्सार क्षेत्रमा रहेका सयौं मालवाहक कन्टेनरहरू बाढीले बगाएको छ। दशैं तथा तिहारलाई लक्षित गरी आयात गरिएका 10 अर्ब रुपियाँ भन्दा बढीका सामान नष्ट भएको प्रारम्भिक अनुमान व्यवसायीहरूले गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री शरद राज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेको घोषणा गर्नुभएको छ। पाठकलाई आइतबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै महामन्त्री लगायतका पार्टीका सबै पद र पार्टी सदस्यहरू सदस्य समेत नरहने घोषणा गर्नुभएको हो। विवादमा तानिएको ग्रीन आर्मी नेपालका विषयमा गृह मन्त्रालयले चासो देखाएको छ। मन्त्रालयले ग्रीन आर्मीसँग सम्बन्धित कागजात माग गरेको पुष्टि भएको छ। संस्थाको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसदमा प्रश्न उठेपछि गृह मन्त्रालय र नेपाल आर्मी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले संस्थाका आधिकारिक डकुमेन्टहरू माग गरेको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले भुटेकोशी र त्रिशुली बाढीबाट अति प्रभावित जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गर्नुभएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा थापाले रसुवा, नुवाकोट र धादिङ जस्ता बाढी प्रभावित जिल्लाहरूमा अहिलेको अवस्थामा राजनीतिक कार्यक्रम भन्दा पनि उद्धार र राहत प्राथमिकतामा रहेको बताउनु भएको हो। भुटेकोशी त्रिशुली नदी बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा खटिएका नेता तथा सांसदहरूलाई फिर्ता बोलाएपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा असन्तुष्टि बढेको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहु जिल्लाको तटीय क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको थियो। बाढी लगत्तै प्रभावित क्षेत्रमा पुगेका रासपा सांसदहरूले उद्धार कार्यमा अनावश्यक हस्तक्षेप गरेको र पीड़ित जनतालाई राहत दिने गरी काम गर्ने भन्दा पनि मिडियाबाजी गरेको गुनासो तथा उजुरी आएपछि उनीहरूलाई फिर्ता आउन पार्टीले निर्देशन दिएको थियो। पार्टीको निर्देशनप्रति सचिवालय सदस्य सागर ढकाल र सांसद श्रीराम न्यौपानेले तीव्र असन्तुष्टि पोख्नु भएको छ। नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइराला र नेता गगन थापा बीच आइतबार दिउँसो 12:30 बजे भेटघाट भएको छ। भेटका क्रममा दुई नेताबीच काङ्ग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा विस्तृत कुराकानी भएको छ। भेटमा डाक्टर शेखर कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो

हाँसेपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलप्रासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफलिङ गरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिण्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। बाढी पीड़ितलाई वितरण गर्न ठिक्क पारिएको राहत सामग्रीमा गम्भीर लापरवाही फेला परेको छ। विपदमा परेकालाई सहयोग स्वरूप पठाउन लागि चामल, आटा, भुजा, चिप्स लगायत खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले काठमाडौँका विभिन्न 5 भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो। अनुगमन टोलीले 30 स्थान करेन्ट चिप्स र 21 बुरा भुजा वितरणमा रोक लगाउँदै छुट्टै एक्सपायर्ड जोनमा राखेर कारवाही अगाडि बढाएको छ। अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 75% मापन गरिएको छ। अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीमा आयोजित निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा 131 स्वास्थ्य परीक्षण। पहिरोमा परिजन गुमाएकाहरूको स्मृतिमा माडीमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम। सोमबारदेखि नारायणगढ मुगलिन सडक खण्ड 10 घण्टा आंशिक बन्द। वर्षाका कारण स्थगित भएको 31 स्टारकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल सोमबार बिहान सञ्चालन। चितवनमा फेला परेका 262 शवमध्ये 333 व्यवस्थापन, 68 जना आफन्तको डिएनए संकलन। बाढी प्रभावित क्षेत्रमा खटिएका नेता सांसदहरूलाई फिर्ता बोलाएपछि राजसभामा चुल्यो असन्तुष्टि। र 3 दिनमा 87,000 ग्यास सिलिण्डर काठमाडौँ ग्रिन आर्मीबारे प्रश्न उठेपछि गृहले मगायो डकुमेन्ट। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 98 5570 2640।
4: It's 7 o'clock. अहिले 7 बजे कुछ
5: परिचालन गरेको संचार मंत्री डॉक्टर विक्रम तिमिल सिन्हा को भनाई। रसुआ बाढ़ी का कारण भौतिक संरचना ध्वस्त भएपछि चीन को केरुङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको भेरी करिडोर पुनः सुचारू। र इन्डोनेसियामा अनाक काक्रताउ ज्वालामुखी विस्फोट हुँदा 712 वटा उडान रद्द।

0: यो प्याक खरिद गर्न #1415#2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1341 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 163, नुवाकोटमा 193, धादिङमा 69, चितवनमा 362, गोर्खामा 74, तनहुमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 220 जना गरी 1341 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1044 शवको व्यवस्थापन अर्थात् माटो मुनि सुरक्षित राखिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1181 र आफन्तका 1195 गरी कुल 2376 डीएनए नमुना संकलन गरिएको र पहिचान नभएको 1290 शवहरूको वितरण नेपाल प्रहरीको वेबसाइटमा समेत विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यस्तै हालसम्म बाढीका कारण प्रभावित 13104 जनाको उद्धार गरिएको छ भने बेपत्ता भएका 4996 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोसी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिने बताउनु भएको छ। गोर्खा पत्रसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मुलुकमा अकल्पनीय बाढीका कारण ठूलो क्षति भए पनि सरकारले सबै किसिमको पुनस्थापनाको काममा गम्भीर भएर लागेको बताउनुभयो। बाढी प्रभावितहरूका लागि राहत सामग्रीको कमी नरहेको र व्यवस्थापनमा स्रोतको पनि कमी हुन नदिने उहाँले प्रश्न पार्नुभयो। नुवाकोट निर्वाचन क्षेत्र एकका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका उहाँले राहत वितरणमा कुनै कमजोरी नरहेको बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको बताउँदै उहाँले ऊर्जा संचार क्षेत्र छोटो समयमै सुचारू गरिएको बताउनुभयो। नेपाल टेलिकम एनसेलले पनि आफ्नो सेवा सुचारू गरिसकेको उहाँले प्रश्न पार्नुभयो। बाढीमा परेर हजारौंले ज्यान गुमाउनु परेको र ठूलो भौतिक संरचनाको क्षति भएको बताउँदै उहाँले सब व्यवस्थापनको काम वैज्ञानिक तरिकाले गरिएको बताउनुभयो। नेपालमा जलवायु परिवर्तनको असर रहेकाले यस्तो दुर्घटना आउने दिनमा पनि हुन सक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो। अहिले नेपाललाई जलवायु न्याय चाहिएको र अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने उहाँको आग्रह छ। रसुवास्थित भोटेकोसी नदीमा भदौ 10 गति आएको बाढीमा परि घाइते भएका 58 जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 जना उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार बाढीमा परि घाइते भएका 50 जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 जनालाई डिस्चार्ज गरिएको हो। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डाक्टर चौधरीले बताउनुभयो। हाल 59 शव अस्पतालमै रहेका छन्। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन WHO को आग्रहमा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। बाढीका कारण पानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ। भदौ 10 गते भोटे कोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ताभित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
3: रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढीपछि आवत जावत पनि बढी भएकाले पानीको माग बढ्दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
4: बाढीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठुलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बत्तार र विदुर क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू, आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ। त्यो कारणले पानीको एकदम डिमान्ड छ। हामीले 100 KVA को डिजेल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही फेकेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
3: बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा 1 हप्तासम्ममा पानीको अस्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनु।
4: जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खाने पानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ 1 हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित, भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण भोलि सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
3: प्रभावित क्षेत्रमा बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहत सँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: भोटेकोशी नदीमा यही भदौ 10 गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले एक वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नु पर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो। बाढीपछि प्रभावित समुदायमा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमता अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारी समेत गरेको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युनबीच नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीपछि खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी पीडित नागरिकका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपत्पछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो। भेटमा कोरियाका परराष्ट्र मन्त्री ह्युनले नेपालमा विपत्पछिको पुननिर्माण तथा पुनस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनुभयो। भोटेकोशी नदीमा गएको बाढीसँगै सड़क पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ। हिम पहिरो सहित लेनदेन खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवागढी स्थित दुवै तर्फका सरकारी कार्यालय सहित सड़क मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहस नहस बगाएका रसुवागढी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सड़क मार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान ल्याइने काम भइरहेको छ। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको आज शिलान्यास गर्नुभयो। त्यस क्रममा गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। पृथ्वीराज मार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको नौबिसे मुगलिङ सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकोले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सड़कबाट करिब 20 मिटर अग्लो र 350 मिटर लामो ट्र्याक खोलिएको जानकारी दिनुभयो। यसैबीच तुइन खोलामा समय समयमा पहिरो झर्ने गरेकोले सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले नारायणगढ मुगलिङ सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापा र डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। उहाँहरूबीच आज भएको भेटमा यही भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। भेटमा नेता डाक्टर कोइरालाले कंग्रेस पार्टी एकजिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न आफू तयार रहेको प्रश्न पार्नु भएको थियो। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनु भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका पाँच छिप्रे दहमा आज बिहान करिब 8:30 बजेतिर सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको डोल्पा जाजरकोट सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तरी जोड्ने सापे मार्तरी सडक खण्ड अवरुद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका नौ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागार्ड, सुआकाँध लगायतका स्थानमा सडकमाथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। यस्तै बडीमालिका नगरपालिका आठको राप्का र वडा नम्बर छको जडाङ्गा लगायतका स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो। नुवाकोटको विदुर नगरपालिका पाँच देवीघाट र बेलकोट गढी नगरपालिका आठ जिलिङ जोड्ने देवीघाट स्थित तादी खोलामा नेपाली सेना मार्फत एको ब्रिज जडानलाई तीव्र पारिएको छ। भोटेकोसी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानमा दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोट गढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 वर्ष पूरा भएको अवसरमा धनगढीमा 18 मुक्त हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुखुण्डो नाच नेवारका लागि लेखक वीणा जोशी राजभण्डारीलाई दिने भएको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको संकलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्दन दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको अनाक काक्रताउ ज्वालामुखी विस्फोट भएपछि त्यहाँ रहेका 8 विमानस्थलका 712 उडानहरू रद्द गरिएका छन्। ती उडानहरू रद्द भएपछि 150,000 यात्रु प्रभावित भएका छन्। इन्डोनेसियाको भूगर्भ तथा ज्वालामुखी सम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक काक्रताउमा बिहान करिब 30 सेकेन्डसम्म विस्फोट भएको थियो। विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आदेश दिँदै ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा 3 किलोमिटर टाढा रहन चेतावनी दिएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 घर परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्य सहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिणाममा जनता लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 खर्च गरिएको छ। आयोजना अन्तर्गत आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्द्रले जानकारी दिनुभयो। 10 वर्षका लागि 1,30,00,000,000 परियोजना तयार पारिएकोमा 56,35,00,000,000 विनियोजन गरिएको थियो। आर्थिक वर्ष 2073-74 सुरु भएको परियोजना 2082-83 सम्पन्न भएको थियो। कार्यक्रम अन्तर्गत खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलन, तेलन, गाई भैँसी, बाख्रा बाख्रा बंगुर तथा आयात प्रतिस्थापनमा मकै फलफूल स्याउ ओखर माछा र निर्यात प्रवर्धनमा कफी अलैची अदुवा बेसार र मौरी खेतीको उत्पादन वृद्धिलाई प्राथमिकतामा राखिएको आयोजनाका सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। भोटेकोशी नदीमा गएको बाढीसँगै सडक पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाका हुँदै नेपाल ल्याउन थालिएको छ। भोटेकोशीमा गएको बाढीले रोसुवागढी स्थित दुवै तर्फका सरकारी कार्यालय सहित सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तस नस बनाएको रोसुवागढी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडक मार्ग तयार हुन समय लाग्ने देखिएपछि कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम भइरहेको जानकारी दिनुभयो। पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा पर्सा मकवानपुर चितवन नवलप्रासी धनुषार तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिलिङ गरेर 87,877 सिलिन्डर काठमाडौँ ल्याइएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिन्डर काठमाडौँ भित्री आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गर्दै आएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए अन्तर्गत आइतबार सम्पन्न खेलमा साउदी अरेबियालाई 5 हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 क्षतिमा भेटायो। नेपालका लागि गुलशन कुमार झाले, अभिजित 44, ईशान पाण्डेले 44, देव खनालले 39, रोहित कुमार पौडेलले अभिजित 24, आसिफ शेखले 20 र अर्जुन कुमार पन्ध्र रन बनाए। बलिङ तर्फ साउदी अरेबियाका लागि इस्ताक अहमद र मोहम्मद आतिफले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले 49.2 ओभरमा सबै विकेट गुमाएर 190 रन बनायो। बलिङ तर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3, ललित नारायण राजवंशीले 2 तथा गुलशन कुमार झा र शेर मल्लले 1-1 विकेट लिए। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई 7 तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पुरुष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड ए सँग 2 पराजित भएको छ। एक दिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यसअघि तास्मेनियासँग 2 र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बेहोरेको थियो। आइतबार भएको अन्तिम खेलमा डार्विन मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल एको पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेले। उनले 92 बलमा 6 मद्दतमा 59 रन बनाए। बलिङतर्फ न्यूजील्याण्ड एका लागि म्याथ्यू फिसरले 9 ओभरमा 37 रन दिएर सर्वाधिक 4 विकेट लिए।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमठ। अब मौसम। आज राति देशका हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन छट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवाको भोटेकोशी बाढीमा परि हालसम्म 1341 जनाको शव फेला। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रसुवा बाढीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध, फेरि करिडोर पुनः सुचारू। र इन्डोनेसियामा अनाक काक्रता ज्वालामुखी विस्फोट हुँदा 712 उडान रद्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: भुटेकोशी विपत्तिको 12 दिन, खोजी र उद्धार तीव्र, सुरुङभित्रका विपत्ताको प्रतीक्षा र पुननिर्माणको तयारी।
2: जोखिमपूर्ण भूगोल, सीमित प्रविधिका बावजुद सुरक्षाकर्मीको अहरात र खटाई, संकटमा राजनीतिक नेतृत्वको परीक्षा।
1: भुटेकोशीको विनाशका लागि नेपालले सहायता होइन अन्तर्राष्ट्रिय दायित्वको माग गर्दै।
2: सडकको अवरोधले राजधानीका भान्सासम्म ग्यास पुग्ने बाटो रोक्न सकेन। वैकल्पिक बाटोबाट उपत्यकामा मात्र 88,000 सिलिन्डर आएको आयल निगमको भनाई।
1: भदौ 22 को प्राकृतिक विपद र भदौ 23 को जेएनजी आन्दोलनको 1 वर्ष, विपद र उथलपुथलका स्मृतिबाट सिक्नु पर्ने पूर्व तयारी र सुशासनको पाठ।
2: र प्राकृतिक विपद पश्चात देखिने मानसिक स्वास्थ्य समस्या र यसको व्यवस्थापन कसरी गर्ने सम्बन्धी विशेष रिपोर्ट।
0: कार्यक्रम सुरु गरौँ सिंहदरबारमा जेएनजी शहीद स्मारक पार्कको शिलान्यास सम्बन्धी प्रसङ्गबाट। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिख र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभएको हो। शिलान्यास समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको भावना र माग सम्बोधन गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले जनतामा जे कसम खाएका छौँ त्यसलाई पूर्ण रूपमा पालना गर्दै कार्यान्वयनको दिशामा अघि बढ्छौँ। गत वर्ष भदौ 23 गते भएको ऐतिहासिक जेएनजी आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। तत्पश्चात गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मार्फत वर्तमान सरकार गठन भएको हो। यसैबीच सरकारले जेएनजी आन्दोलनको योगदानको कदर गर्दै यही भदौ 18 गतेको मन्त्री परिषद बैठकबाट भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ। भोटेकोशी नदीमा विनाशकारी बाढी आएको आज 12 दिन पुरा भएको छ। यसबीच जलविद्युत आयोजनाका सुरुङ र भग्नावशेषबाट 4 जनाको जीवितै उद्धार गरिएपछि विपत्ताका आफन्तहरूमा अझै पनि आशाको किरण कायमै छ। तर दिन बित्दै जाँदा खोजी तथा उद्धार कार्य झनै जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अत्याधिक तथ्याङ्क अनुसार विपत्तिमा परि हालसम्म 1,341 जनाको मृत्यु भएको पुष्टि भएको छ भने 4,996 जना अझै सम्पर्कविहीन छन्।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5,18953।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सिबाडीको आज 12 दिन 4,946 जना अझै सम्पर्कविहीन। बाढीपछि बेपत्ताको खोजी जारी। क्षति 3,87 अर्ब भन्दा बढी।
1: प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको सञ्चार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि सुचारू भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्र संघको महासभामा जाँदै बर्खायाममा बेसी सहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक। रुकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता। खोजी कार्य जारी।
2: घर फर्कने क्रममा यो साङ खोलामा चिकाठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
0: केरुङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने। नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार। बाढीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
3: फोन गरेर भन्नु सक्नुहुन्छ उहाँले, मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नु चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
0: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी। नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले बाढीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाठ सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोसीमा आएको बाढीका 12 दिन बित्दा बेपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1,341 जनाको शव फेला परेको छ भने 4,996 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै 6,075 जना घाइते भएका छन्। त्यस्तै 13,104 जनाको उद्धार गरिएको छ। बाढीबाट भएको प्रारम्भिक क्षति भने 3,87,54 करोड रुपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोग वितरणका लागि एकद्वार प्रणाली लागू गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: माथिल्लो त्रिशुली 1 को अडिट 3 बाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
5: यसैबीच रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका पीडितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागका कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य रहनेछन्। पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुनर्निर्माणमा जानुपर्ने बताउनुभयो।
6: हाम्रो त्यो केस इस्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई चाहिँ प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गरेर त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्त्वपूर्ण केस चाहिँ यो हुनसक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
5: यसबीच विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूले भने आफूलाई सामान्य दैनिकी जीवनमा फर्काउनका लागि पहल गर्न माग गरेका छन्। सिआइएनसँग कुरा गर्दै नुवाकोटका भवन भवानी घिमिरे,
7: बच्चा बच्चीको अब के होला, बिरामी हुन्छन् कि भन्ने टेन्सन हुन्छ, अब सबै परिवारै भनौँ न, अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने, अब अहिले बाटो छैन, पुल छैन, केही छैन, अब त्यसको लागि के गर्ने, कहाँ लाने, हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नि नदेखा सपना जस्तो भयो, अब यो देख्दाखेरि त हाम्रो दिमागले काम गरिरहेन, यो सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान दिएर, त्यहाँ ध्यान पुर्याएर, अब यो के गर्दा हुन्छ भनेर, अब अहिले हामीलाई सबैभन्दा समस्या के, हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ, अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नुभन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँमा बस भनेर व्यवस्था मिलाइदिएर, अनि ग्यास अब पकाएर खाने कुरो, यसो पानी तताउने भाँडो, यसो दुई चार पैसा त्यस्तोको चाहिँ गरिदिए, सबै जसले गर्दाखेरि पनि सहयोग गर्दा त्यस्तो गरिदिए चाहिँ अब चाहिँ अलिक सहज हुन्थ्यो क्या।
5: वर्षायाममा सडक जोखिमपूर्ण र हिलाम्बे बनेपछि मनाङको बेसी सहर चामे सडकमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ। ठूला गाडीका कारण सडक थप बिग्रिने, भासिने र आवाजात नै बन्द हुन सक्ने भन्दै स्थानीयले रोक लगाएका हुन्। सडकको अवस्थाका कारण स्थानीयको दैनिकी काम, घाँस दाउरा र बालबालिकाको विद्यालय आवाजातमा समेत समस्या भएको उनीहरूले बताएका छन्। प्रशासनले पनि वर्षायाममा सडक भासिन र बाढी पहिरोका कारण अवरुद्ध हुन सक्ने भन्दै हेभी सवारी साधन नचलाउन पहिले नै आग्रह गरेको थियो। स्थानीयको गुनासो सम्बोधन गर्न प्रशासनले समन्वय गरिरहेको समेत जनाएको छ। यसैबीच रुकुम पूर्वको पुता उत्तर गङ्गा गाउँपालिका छमा एक खोलामा आएको बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका 70 वर्षीय तीर्थराज साई र 49 वर्षीय बुद्धिराज सेन रहेको प्रहरीले जनाएको छ। खरीडुङ्गादेखि घरतर्फ फर्किने क्रममा साङ्लो खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाएको प्रमुख जिल्ला अधिकारी प्रमुख प्रहरीले जनाएको छ। यता लगातारको वर्षापछि साङ्लोमा खोलामा पानीको बहाव बढेको र सोही क्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले सिआइएनलाई बताउनु भयो।
8: कुथा उत्तर गङ्गा गाउँपालिका वडा नम्बर 6 मयाङ बस्ने हाम्रो वर्ष 49 बुद्धिराज सेन र वर्ष 70 तीर्थराज साई चाहिँ घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ। म आफै पनि हाम्रो सबै सुरक्षाको जिल्ला स्थित सबै सुरक्षाको टिम लिएर हाम्रो यो सानो भेरी नदीको आसपासमा हामी खोजी कार्यको लागि गएको थियौँ र पत्ता लागेको छैन।
5: संयुक्त राष्ट्र संघको महासचिव सभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह सानो संख्याको टोली लिएर त्यसतर्फ नेतृत्व गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विगतको तुलना भन्दा यो पटक निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जान लाग्नु भएको हो। प्रधानमन्त्रीको टोलीमा 10-11 जना मात्रै रहनेछन्। यसअघि परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको बारेमा पनि मन्त्री परिषदले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार, निजी सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। महासभामा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। भोटेकोसीमा बाढी आएपछि चीनको केरुङमा भण्डारण गरिराखिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दे खोलामा हुँदै भोटेकोसीमा गएको अकल्पनीय बाढीले रसुवागढी स्थित दुवैतर्फका सरकारी कार्यालय सहित राजमार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु गरिएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्ड नाचलाई दिने निर्णय गरेको छ। साथै यस वर्ष जगदम्बाश्री सम्मान भने वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ। मदन पुरस्कार 2082का लागि उत्कृष्ट 10 कृतिको कृतिमध्ये श्रेष्ठ सूची यस अघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृतिमध्ये नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभएको छ। मदन पुरस्कारको राशि 4 लाख रुपियाँ रहेको छ। साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित मोतीबागको शक्ति निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा 50 60 जना विद्यार्थी भग्नावशेषमा फसेको आशंकामा उद्धारलाई तीव्र पारिएको छ। लगातार 3 परिरहेको वर्षापछि भवन भत्किएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अब साझा खबरमा खेल खबर। नेपाल भलिबल लिग एनबीएलमा अन्नपूर्ण स्पाइकर लिङ किङ्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेडर्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो खेल सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 पराजित गरेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो।
0: सन्तोष गन्धर्व बाढीमा बगेका हात

0: जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
1: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
1: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
0: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
2: मिलिजुली नेपालीमा महत्त्वपूर्ण खबर तथा जानकारीहरू। रसुवा भोटेकोसी बाढीबाट धादिङ जिल्लाको केही स्थानीय तहका नागरिक प्रभावित भएका छन्। प्रभावितहरूका लागि अहिले के कस्ता काम भइरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौँ।
4: उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने, टेन्टहरू लगाएर अस्थायी बसोबासको व्यवस्थाहरू मिलाउने, उहाँहरूको बेसिक हेल्थको कुराहरू, बेसिक खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विस्थापितहरूलाई चाहिँ पालिकाले भाडामा बस्नको लागि पैसा उपलब्ध गराएर प्याकेज सहितको राहत दिएर पुनर्स्थापना गर्ने काम पनि भइरहेको छ। केही नदीकिनारका घरहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ अहिले तत्काल बस्ती सार्न सम्भव छैन, तर जुन घरमा लेदो पुगेर विस्थापित हुनुभएको थियो उहाँहरूको घरको लेदो सोर्नको लागि चाहिँ अहिले त्यहाँ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाहरूबाट भोलिन्टियरहरू आएर त्यो लेदो सफा गर्ने काम भएको छ र अब लेदो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ प्याकेज सहितको राहत उपलब्ध गराएर हामीले पुनर्स्थापना गर्ने काम गरिरहेका छौँ।
2: बाढीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट, कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। कार्यालयले शेर्पागण, श्री डाँडा ब्यारेक अन्तर्गतका सुरक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरे, स्याप्रुबेसी र मैलुङ क्षेत्रमा तैनात नेपाली सेनाका सुरक्षा पोस्ट बाढीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले बाढीमा बगेका हतियार, गोलीगठा, सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुसी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ।
5: धादिङ लगायतका क्षेत्र भएर बग्ने त्रिशुली नदीमा प्रलयकारी बाढी आयो। त्यो बाढीको कारणले हाम्रा कतिपय सुरक्षा युनिटहरू क्षति पुर्याएको हुँदा त्यो युनिटबाट चाहिँ केही अब हराएका खेलहरू कतै फेला परेमा सम्बन्धित सुरक्षा निकायहरू अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु होला। सुरक्षा निकायले प्रयोग गरेको हतियार सम्बन्धित सुरक्षा निकायमा बुझाउन सम्बन्धित नागरिकहरूको कर्तव्य पनि हो। जसले भेट्नु भएको छ त्यो चाहिँ लाइसेन्स प्राप्त बाहेक अरूले हतियार बोक्न पाउँदैन, राख्न पाउँदैन। त्यस्ता हतियारहरू सुरक्षा निकायको जिम्मामा छोड्नु पर्ने नै हुन्छ, कानुनले नै त्यही भन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका चाहिँ केही युनिटहरूमा चाहिँ क्षति पुगेको छ। त्यहाँबाट चाहिँ हराएका हतियारहरू सभामा नुवाकोट जिल्लामा धेरै युनिटहरू छन्। नेपाल प्रहरीका युनिटहरू छन्, सशस्त्र प्रहरीका छन्, नेपाली सेनाकै ब्यारेकहरू छन्। अब ठ्याक्कै जहाँ जसले भेट्नुभयो त्यहीँबाट चाहिँ प्रहरी युनिट चाहिँ नजिक पर्छ, उहाँलाई जता पाएको पर्छ त्यतैको पाएको पर्ने सुरक्षा निकायमा लगेर बुझाउनु भन्ने अब यसमा।
2: धादिङ जिल्लाका सिडिओ लक्ष्मी पाण्डे गौतम, तपाईँलाई विपद सम्बन्धी केही समस्या परे वा गुनासो भए पैसा नलाग्ने फोन नम्बर 1234 फोन गर्न सक्नुहुनेछ। तपाईँले प्रहरीको 100, नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई राहत, खोज तथा उद्धारका लागि सहयोग माग्न सक्नुहुनेछ। के तपाईँले विपदका बेलामा कसैको सुन चाँदी, पैसा, सरकारी कागजपत्र वा धन सम्पत्ति भेटाउनुभयो? यसरी भेटिएका सामान आफैसँग राख्ने र बेच्ने काम नगर्नुहोस्। एकैछिन सुनौ।

0: नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अवि नारायण काफ्लेलाई
1: लालपुर जान यता सुन चाँदीहरू पर्यो, पैसो पर्यो, बैङ्कका डकुमेन्टहरू परे, सरकारी कागजपत्रहरू पर्न सक्छन्, जे जे भेटिन्छ भनौँ न, अरूको आफ्नो अधिकारका बाहेक अरू कुराहरू त सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिने कि हामी सार्वजनिक गर्छौँ त्यसलाई उहाँहरूले अर्को बनाउनु पर्ने वा चाहिँ तनाव लिनुपर्ने अवस्था हुँदैन र सहज रूपमा उहाँहरूले त्यो पाउनुहुन्छ। त्यो मिसयुज पनि हुँदैन क्या, त्यो अरूको चिज राख्यो भने मिसयुज हुने सम्भावना हुन्छ नि त, उहाँले आफूले लगेर अन्त युज गर्न सक्नुहुन्छ, कहिलेकाहीँ उहाँहरूले लगेर घरमा राखिदिनु होला, यता सम्बन्धित व्यक्तिले हरायो भन्ने नभेटिने, अर्को व्यक्तिले उता लगेर चाहिँ युजलेस रूपमा राख्ने, नियत खराब नभए पनि त्यस्ता कुराहरू चाहिँ जसको हो उसैलाई दिनुपर्छ। त्यसको लागि सार्वजनिक निकाय भनेको नेपाल प्रहरी हो, नेपाल प्रहरीको अब रसुवादेखि लिएर पश्चिम नवलपरासीसम्म रेगुलर कन्ट्याक्ट हुन्छ, नेटवर्क छ भनेपछि तुरन्तको तुरन्त सम्बन्धित व्यक्तिलाई खबर हुन्छ र निज व्यक्तिले त्यो पाउन सक्नुहुन्छ, चाहे नमा फोन गरेर भन्न पनि सक्नुहुन्छ, उहाँले मैले यस्तो चाहिँ देखेँ, म यसले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्ने चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
0: बाढी तथा विपदमा भेटिएका अरूका सामान, पैसा नलाग्ने फोन नम्बर 100 फोन गरेर जानकारी गराउनुहोस् वा आफूलाई पाएक पर्ने प्रहरी कार्यालयमा बुझाउनुहोस्।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
3: तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्।
2: बालिका र किशोरीलाई जोगाउन अभिभावकको भूमिका, संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी।
5: नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
6: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजे भित्रमा कार्यालय समय भित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
5: नेत्रनाथ आले, अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माडी 3 बसन्तपुर।
7: अभिभावकसँग
2: खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब संवाद श्रृङ्खला हाम्रो पालो।
8: नमस्कार, म लील प्रकाश, संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 317 खण्डमा छौँ। भदौ 10 गते रसुवाको भोटेको सिनदीमा आएको बाढीका कारण 1000 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कैयौँ बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढीबाट बढी प्रभावित छन्। यस्तो अवस्थामा बालबालिका किशोरीहरूमाथिको जोखिम कस्तो हुन्छ, उनीहरूलाई हिंसा र दुर्व्यवहारबाट कसरी जोगाउने, बाल अधिकार कर्मी प्रह्लाद ढकालसँग हामीले कुराकानी गरेका छौँ।
3: यो समय चाहिँ एकदम परिवार यो सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्, उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ रेकर्ड राख्ने एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ, सबैको राडारमा परोस् भन्ने सिस्टम चाहिन्छ, कोच कहाँ जाँदा ट्र्याक गर्ने होइन, यो फ्यामिली सेपरेसन ट्राफिकिङ र बालबालिकामा बालबालिका अथवा किशोर किशोरी छोरी चेली महिलाहरूमाथि हुन सक्ने हिंसा यौन हिंसा लगायतका दुर्व्यवहार र हानिहरू प्रशस्त हुन सक्छ।
9: जस्तो बाढी पछि जसरी परिवारका केही सदस्यहरूको बीचमा नै त्यो सम्पर्क हुन नसकेको अथवा कतिपयले त अब अभिभावक पनि गुमाए बालबालिकाहरूले, अब यस्तो हामी कति ठाउँमा सुन्दैछौँ कि अब सुरक्षा दिनको लागि बनाइएका गृहहरूमा लिन चाहन्छौँ भन्ने कुरा अथवा लैजानु पर्यो भन्ने कुराहरू पनि आइरहेको छ भन्ने छ।
3: मलाई त अब यो संस्थागत हिसाबले बालबालिकालाई संस्थागत स्याहार भनौँ न, संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको त अन्तिम विकल्प, हेर्नुहोस् अन्तिम विकल्प हुनुपर्छ।
9: त्योभन्दा अगाडि चाहिँ के के हुन सक्छ,
3: त्योभन्दा त धेरै कुरा हुन्छ। एउटा चाहिँ पहिलो कुरा सिङ्गल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार त एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छन्, मामा माइजूहरूले हेर्न सक्छन् सुरक्षित, तर सरकारले फेसिलिटेट गर्नु पर्यो, सरकारको स्थानीय सरकार प्रत्येक स्थानीय सरकारमा अहिले महिला बालबालिका हेर्ने अफिसर छ,
9: बाल कल्याण अधिकारीहरू
3: छन्, उहाँहरू मोबिलाइज हुनु पर्यो, प्रत्येक बच्चाहरूको सिचुएसन प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो, प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि, कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कुलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्। प्रत्येक बच्चा को लागि एउटा योजना हुनुपर्छ,
9: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
3: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ, इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कुलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ, प्रत्येक बच्चाको प्रोफाइलिङ गर्नुपर्छ हाम्रो स्थानीय
9: सरकारका
3: अब त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया कति ठाउँमा छन् भने, कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्, उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि होइन, त्यो कुरा हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, त्यो पालिकामध्ये हाम्रो चाहिँ 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरोकार राख्ने संस्था जस्तो उदाहरण धेरै छन्, बालबालिकासँग बालबालिकाको लागि काम गर्ने बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठुल्ठुला संस्थाहरू छन्, उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउन्डमै देखाएको छु।
9: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
3: सबैभन्दा पहिला त अब यो पहिला बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर, त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय अहिले राम्रो कुरा चाहिँ सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भएको हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास त हुन्छ, तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस् बाहिर नछोड्नुहोस्। अर्को कुरा बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्, ल भइहाल्यो काठमाडौँ पठाइहालौँ कहाँ पठाइहालौँ भन्छन्, बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क अर्को चाहिँ जोखिममा पर्छन्, फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त
9: बेचबिखन,
3: यो भेगमा थिएन होला अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू, त्यही कारण बालबच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन नपर्न सक्ने।
9: जस्तो बाढी गयो, बाढी गइसकेपछि अहिले खोज तथा उद्धार र राहत वितरणको काम चल्दै गर्दाखेरि किशोर किशोरीहरू अथवा बालबालिकाहरू बेचबिखनमा पर्ने अवस्था कसरी आउँछ, के कस्तो खालको प्रलोभन देखाएर आपराधिक कार्यमा लागेका व्यक्तिहरू अझ बढी सलबलाउन सक्छन् समाजमा?
3: होपफुल्ली त्यो भएको छैन, किनभने यो क्षेत्र हाम्रो नुवाकोटको त्यो भेग चाहिँ अलि सजग अलिकति सम्पन्न ठाउँ पनि हो, तपाईँले गएर हेरिहाल्नुभयो अन्न हिसाबले सब सम्पन्न ठाउँ पनि हो, तर सम्भावना के हुनु सम्भावना कुनै पनि सम्भावनालाई खारेज नगरौँ, सम्भावना के छ भने नुवाकोट धेरै नै चेलीबेटी बेचबिखनले अलि थलिएको ठाउँ पनि हो, है त्यसमा यो भन्नलाई म नुवाकोटकै मान्छे भए नि मलाई केही अप्ठ्यारो लाग्दैन हो सजग भएर बस्न जरुरी छ कि त्यहाँबाट छुटिएका परिवारहरू सेपरेट भएका हुर्केका अथवा बालबालिकाहरूलाई स्पेसियल बालिकाहरूलाई चाहिँ चेलीबेटी बेचबिखनको हानि पुर्याउँछ कि त्यसमा पनि हामी एकदम सजग हुन जरुरी छ
10: माटी पहिरो लगायतका विपदको समयमा बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै प्रश्न जिज्ञासा गुनासा वा विचार भएमा सिआइएनको विभिन्न सामाजिक सञ्जाल वा इमेल saajhakhabar@gmail.com पठाउनुहोला आउने साता प्रश्नको उत्तर खोजौँला साझा खबरमा हाम्रो पालो आजलाई यति नै अब तपाईँको पालो
2: भोटेको सिप बाढीको आज 12 दिन 4996 जना अझै सम्पर्क विहीन छन् बाढीपछि बेपत्ताको खोजी जारी छ भने क्षति 3.87 अर्ब भन्दा बढी भएको छ प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको सब महासभामा जाँदै हुनुहुन्छ बर्खायाममा बेसी सहर चामे सड़कमा ठूलो सवारी चलाउन रोक लगाइएको छ रुकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् बेपत्ताको खोजी कार्य जारी रहेको छ केरुङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने भएको छ नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार प्राप्त भएको छ बाढीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह गरिएको छ र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार कार्य जारी रहेको छ नेपाल भलिबल लिग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्रि दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570761 र 98 5570 5573
11: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4950 80 र 98 5570 2640
12: It's 8 o'clock अहिले 8 बजेको छ
13: यात्री माधव दुलालको नमस्कार भुटेको सिबाडीको वितन्दा राष्ट्रसङ्घ महासभामा उठ्ने प्रधानमन्त्री बालेन्द्रले सम्बोधन गर्ने तय भ्रमणलाई ग्रान्ड सोमा मात्र सीमित नगर्न काङ्ग्रेस सभापति गगनको सुझाव
14: परमेश्वरको भ्रमण भन्ने कुरा त सबैजनाले थाहा पाउने गरी हामीले सार्वजनिक गरिहाल्छौँ भने
15: यो खालि हाम्रो एउटा ग्रान्ड सो मात्रै हुँदैन त्यसबाट हामीले एकदम ठोस उपलब्धि प्राप्त गर्ने अवस्था हुन्छ
13: भोटेकोसीमा आएको भीषण बाढी पछिको उद्धार 12 दिनमा रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी बाढी पछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरुद्ध 21,000 डोज खोप पठाइयो भोटेकोसी बाढी पीडितलाई पठाउन लागिएको खाद्यान्न म्याद गुज्रेको फेला कृष्ण भीरमा खोलिएको ट्र्याकलाई फराकिलो बनाइँदै वैकल्पिक मार्ग हुँदै 3 दिनमा भित्रियो 88,000 ग्यास सिलिन्डर अभाव नहुने निगमको दावी साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा

प्रविधि पाठक प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल हरुमा उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-171-4780-724 वा himalayswater.com.np लॉगिन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ।

0: सुखाडी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। भोटेकोसीमा भदौ 10 गते गएको बाढीले ठूलो जनजनको क्षति भएको छ। बाढीले बगाएकाको अत्तो पत्तो लाग्न सकेको छैन। 81 भोटेकोसीमा आएको बाढीले घरबार विहीन भएकाहरू ओत्लाग्ने ठाउँको खोजीमा छन्। सरकार बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनस्थापनामा केन्द्रित भएको छ। बाढी प्रभावितहरूमा अझै त्रास कायम छ। परिवार र आफन्त अन्यलमा छन्। बाढी जानको कारण तिब्बत क्षेत्रको हिमताल फुटेर भनिएको छ। जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको अध्ययनहरू सार्वजनिक हुँदै आएका छन्। नेपालले पनि जलवायु परिवर्तनको विषय अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको छ, तर विश्व समुदायको ध्यान तानिएको छैन। अहिले उपयुक्त समय आएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भोटेकोसी बाढीको वितण्डा उठाउँदा विश्व समुदायको ध्यान आकर्षित हुने विज्ञहरूले बताएका छन्। राष्ट्रसङ्घ महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको छ, जहाँ भोटेकोसी बाढीको उदाहरण दिँदै जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको तथ्य प्रस्तुत गर्न सकिनेछ। प्रधानमन्त्रीमा नियुक्त भएको 5 महिनामा बालेन्द्रको पहिलो विदेश भ्रमण पनि अमेरिकाबाट सुरु हुने भएको छ। प्रधानमन्त्री शाहको भ्रमण तालिका भोलि सार्वजनिक गर्ने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ। प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सम्बोधन गर्न अमेरिका जाने भएपछि नेपालबाट जाने टोलीको तयारी पनि सुरु गरिएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय आन्तरिक तयारीमा जुटेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्री पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीको भ्रमण कार्यक्रम औपचारिक रूपमा घोषणा हुन बाँकी छ, तर उहाँ महासभामा सहभागी हुने निश्चित भएको उहाँले बताउनुभयो।
3: अब यस्तो हुन्छ, प्राइम मिनिस्टरको भ्रमण भनेको कुरा त सबैजनाले थाहा पाउने गरी हामीले सार्वजनिक गरिहाल्छौँ नि। उपयुक्त समयमा सार्वजनिक नभएको अवस्था पनि भन्नु मिलेन, यो उपयुक्त समयमा सार्वजनिक हुने हो कि। सम्माननीय ज्यूको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा विस्तृत विवरण सार्वजनिक गर्छ।
2: महासभामा प्रधानमन्त्री बालेन्द्रले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। परराष्ट्र स्रोतका अनुसार सम्बोधनको 1-2 दिन अघि जाने र सम्बोधन लगत्तै फर्कने गरी भ्रमण तालिका बनाइँदैछ। भ्रमणको मिति र सहभागीहरूको अन्तिम नामावलीबारे छलफल जारी रहेको मन्त्रालयले जनाएको छ। राष्ट्रसङ्घको 81 महासभामा सुरुमा परराष्ट्र मन्त्रीले नै नेतृत्व गर्ने तय भएको थियो, तर भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि प्रधानमन्त्री शाहले भ्रमणका लागि अग्रसरता देखाउनु भएको छ। महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको विपदबारे विश्व समुदायको ध्यान आकर्षण गराउने अपेक्षा गरिएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संयुक्त राष्ट्रसङ्घको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दावी सहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै काङ्ग्रेस सभापति थापाले न्यून हरितगृह ग्यास उत्सर्जन का बावजूद नेपालले भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्नेमा जोड दिनुभएको छ। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्ने थापाले बताउनु भएको छ।
4: एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ हामीहरू कि भोटेकोसीमा आएको बाढी यो आउने कुरा चाहिँ यो हामीहरू चाहिँ न्यून एकदमै हरित ग्यास उत्सर्जन हाम्रो असाध्य कम छ तर हामी मारमा परेको पिरामा परेको कुरा भन्दै भन्दै भन्दै आएका छौँ वर्षौँदेखि होइन तर यो यो यो पटकको यो विषयको सन्दर्भमा चाहिँ कहाँनिर हो कसरी हो किन हाम्रो क्लेम चाहिँ ठिक छ भन्ने कुराको सन्दर्भमा त्यो साइन्टिफिक स्टडीका साथ जानुपर्ने छ हामीले एउटा ठुलो र त्यसको आधारमा चाहिँ हामीले एउटा त हाम्रो आफूले पाउनुपर्ने यो लस एन्ड ड्यामेजको कुरा सधैँ छ तर सँगसँगै हामीले चाहिँ ग्रान्ड बेस्ड क्लाइमेट फाइनेन्सिङ
2: कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न पनि भन्नुभएको छ भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड सोमा मात्र सीमित नगर्न थापाले आग्रह गर्नुभएको छ
4: यति गजब मानिसहरू छन् म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु तपाईँ जानुभन्दा पहिला नेपालभित्र योभन्दा पहिलाको सरकारले के गरेका थिए भन्ने कुरा एकपल्ट आएर हेर्नुहोस् नेपालका संस्थाहरूले राम्रा कुराहरू नेपालका संस्थाहरू कुन कुन छन् यहाँ विश्वविद्यालय छ यहाँ यति धेरै अन्तर्राष्ट्रिय रिजनल संस्थाहरू छन् ती संस्थाहरूको अध्ययनलाई पनि एकपल्ट टेबलमा लिएर आउनुहोस् विज्ञहरू हुनुहुन्छ केवल आफ्नो सचिवालयको मान्छेमा मात्र भर नपर्नुहोस् मेरो तपाईँलाई आग्रह छ ती विज्ञहरू हुनुहुन्छ विज्ञहरूको कुरा सुन्नुहोस् त्यसलाई बोलाउनुहोस् नेपालभन्दा बाहिरै छन् त्यही समय त्यहाँ अहिले भएको महासभालाई त्यसलाई प्रभावित गर्न सक्ने मानिसहरू कतिजना मैले भेटेको छु संयुक्त राज्य अमेरिकामै बस्छन् तिनलाई पनि एकपल्ट एक कलमा प्रधानमन्त्रीको एक कलमा उनीहरू नेपाललाई मद्दत गरेर नेपाल आउँछ रातारात आउँछ प्रधानमन्त्री जानुभन्दा पहिला यस्तो कि यो दुईटा तिनवटा बैठकबाट नेपालको प्रस्तुतिलाई गजब बनाउन सकिने ठाउँ छ यो तयारी गर्नुहोस् यो बेलामा चाहिँ यसरी गरियो भनेदेखि भने चाहिँ यो खालि हाम्रो एउटा ग्रान्ड सो मात्रै हुँदैन त्यसबाट हामीले एकदम ठोस उपलब्धि प्राप्त गर्ने अवस्था हुन्छ
2: नेपालले वर्षौंदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएको छ विगतका प्रधानमन्त्रीहरूले उठाएका हिमालदेखि महासागरसम्मका विषय र कोप 28 अघि सारिएका जलवायु न्यायका पहलहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाउनु पर्ने आवश्यकता छ प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनले एउटा सकारात्मक गति सृजना गर्ने विश्वास गरिएको छ नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण
5: भोटेकोसी बाढी पीड़ितलाई वितरण गर्न ठिक पारिएका राहत सामग्रीमा गम्भीर लापरवाही फेला परेको छ विपद परेकाहरूलाई सहयोग स्वरूप पठाउन लागि चामल आटा भुजा चिप्स लगायत खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका छन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले काठमाडौँका विभिन्न 5 भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम गरिएको उक्त अनुगमनले सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मको भण्डारणमा म्याद सकिएका सामग्री फेला परेको छ रसुवा स्थित भोटेकोसीमा आएको भीषण बाढीपछिको उद्धार 12 दिनमा पुगेको छ नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ आयोजनाको प्रतिनिधि सहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्य जारी रहेको बताएको छ दस भदौमा भोटेकोसीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पुर्याइएको हो सरकारले विदेश स्थित नेपाली नियोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमा भन्दा बढ़ी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो विद्यमान नियम अनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिइएको छ यी खाता मार्फत नेपाली डायस्पोरा विदेशी नागरिक स्थानीय संघ संस्था तथा सामुदायिक समूहहरूबाट राहत सहयोग रकम संकलन गरिनेछ परराष्ट्र मन्त्रालयको दैनिक प्रेस बुलेटिनमा उल्लेख गरिएको छ दक्षिण कोरियाले भोटेकोसी बाढीपछिको पुननिर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री सो हिन बीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो भेटका क्रममा गत अगस्त 26 भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा भइरहेको खोज उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ उत्तर उत्तरी गोर्खाको चुम नोब्री गाउँपालिका चार नामरुङ स्थित बुढी गण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ। यसबाट चुम नोब्रीवासी समस्यामा परेका छन्। पहिरो सहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुन्डुप लामाले जानकारी दिनुभएको छ। थेराङ खोलाको बाढीले नुमराङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बुढी गण्डकीको बहाव बढ्न गई नामरुङ भन्दा तल जंगल स्थित पुल पनि बगाएको छ। सड़क विभागले धादिङको कृष्णवीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अगाडि सारेको छ। विभागका महानिर्देशक डाक्टर विजय जैसीले स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै कृष्णवीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जैसीका अनुसार हालैको वर्षा र बाढीले कृष्णवीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व उपसभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। पूर्व उपसभापति खड्कासँग शनिबार र नेता डाक्टर कोइरालासँग आज भेट भएको एक नेताले जानकारी दिएका छन्। कंग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले दुवैजना नेतासँग छुट्टा छुट्टै छलफल गर्नुभएको हो। पाल्पामा यो आर्थिक वर्ष मात्रै 231 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष 83-84 साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। यो आर्थिक वर्ष शुरू भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका 12 जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभयो। नुवाकोटको देवीघाट बजारको तादी नदीमाथि बेलिब्रिज जडान शुरू भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान शुरू गरेको छ। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पुलको पक्की पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णवीर खण्डमा पहिरो गएर मुख्य सड़क अवरूद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौँ उपत्यकामा झण्डै 88,000 थान खाना पकाउने एलपी ग्यास सिलिण्डर भित्रिएको तथ्याङ्क नेपाल आयल निगमले सार्वजनिक गरेको छ। निगमले सड़क अवरूद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्राएको निगमले जनाएको छ। मधेसी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ बाक्सिलाका 35 वर्षीय विशाल गुरुङ छन्। उनलाई प्रहरी विरूद्ध नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो। उनी विरूद्ध सार्वजनिक शान्तिमा खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान अगाडि बढ़ाइएको छ। पश्चिमी इरानमा शनिबार भएको सड़क दुर्घटनापछि इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको संख्या 12 पुगेको छ। घटनामा 7 जना घाइते भएको सरकारी समाचार संस्थाले जनाएको छ। कुर्देस्तान प्रान्तको सनन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तर्प्रान्तीय सड़कमा उक्त दुर्घटना भएको हो। र लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटाएको हो। नेपालका लागि गुलसन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाएका थिए।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल
6: नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
7: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजे भित्रमा कार्यालय समय भित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
6: नेत्रनाथ आले अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माडी 3 बसन्तपुर दुबईमा रोजगारीको सुवर्ण अवसर।
7: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
6: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
7: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
6: सम्पर्क 98550-58369, 98426-43211 र 98142-76074।
1: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
8: तेवासम्म तितर भितर भएको छ भने पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइराला सभापति गगन थापासँग नजिकिएका छन्। अर्कोतर्फ पार्टीभित्र सहमतिको प्रयास जारी राख्दै एउटा अधिवेशन केही दिन धकेल्ने गगनको तयारी सुरु भएको छ। विशेष गरी देउवा समूहका खम्बा मानिने पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइराला गगन थापासँग नजिकिनुको पछाडि पार्टी विभाजन रोक्ने दृढ निश्चय र भित्री मध्यस्थताले काम गरेको छ। चुनदेवी बैठकले आधिकारिकता नपाए नयाँ पार्टी नै गठन गरेर जाने सम्मको तयारी गरेपछि देउवा समूहभित्र तीव्र असन्तोष बढेको थियो। रुख र चारतारी झण्डा छाडेर पार्टी विभाजन गर्न नहुने निष्कर्ष निकाल्दै खड्का र कोइराला संस्थापन पक्षसँगको वार्तामा जोडिएका हुन्। विवाद समाधानकै कडी स्वरूप शनिबार साँझ सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का बीच 1-to-1 निर्णायक भेटवार्ता समेत भएको छ। वार्तामा खड्काले 15 महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकालाई अध्यावधिक नगरेको न्यूमा भाग लिनबाट वञ्चित गर्न नहुने अडान राखेका छन्। साथै 14 महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यलाई पनि विशेष महाधिवेशनमा समेट्नु पर्ने उनको माग रहेको छ। सभापति थापा खड्काका यी मागहरू पूरा गर्न सहमत भएपछि दुई पक्षबीच सहमति हुने सम्भावना बलियो भनेको छ। आजै सभापति थापा र डाक्टर शेखर कोइराला बीच भेटवार्ता हुँदैछ, जसमा कोइरालाले पार्टी एकताका लागि थप प्रस्तावहरू राख्नेछन्। उनीहरूलाई गगन थापासँग नजिक ल्याउन पूर्व सहमहामन्त्री द्वय जीवन परियार, बद्री पाण्डे र डाक्टर गोविन्द्र पोखरेल लगायतका नेताले मुख्य भूमिका खेलेका छन्। कोइराला निकट नेता भए पनि गगनले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेर रणनीतिक रूपमा संवादको ढोका खोलेका थिए। देउवा समूहको चुनदेवी स्थित सम्पर्क कार्यालय जानै छाडेका पूर्णबहादुर खड्काले आफ्नै निवासमा 2 दर्जन भन्दा बढी नेताहरू राखेर छलफल गरी अब चुनदेवी बैठकमा नजाने स्पष्ट निर्णय नै गरिसकेका छन्। अदालतले महाधिवेशन रोक्न अस्वीकार गर्दै निस्सा मात्र दिएकाले अदालती प्रक्रिया लम्बिने बुझेर खड्का पक्ष विभाजन होइन सहमतिमा जानुपर्ने निष्कर्षमा पुगेका हुन्। सोही बैठकमा सहभागी रामहरि खतिवडा र सञ्जय गौतमले आफूहरू रुख र चारतारे झण्डा जहाँ हुन्छ त्यही उभिने भन्दै एकताकै महाधिवेशनमा जोड दिएका छन् भने सहमतिको यो वातावरण बनाउन सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टी एकताका लागि आफूहरू लचक हुन तयार रहेको बताएका छन्। यता संस्थापन पक्षले वडा अधिवेशनको मिति एक साता पछाडि सार्ने तयारी गरेको छ। मङ्सिरभित्र पार्टीको कानूनी वैधानिकता सकिने भएकाले गगन थापा र महामन्त्री प्रदीप पौडेल नेतृत्वको संस्थापन पक्षले असोज 16 देखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने तयारी कसेको छ, जसको तयारी पूरा भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले बताइसकेका छन्। देउवा समूहले यो महाधिवेशन रोक्न हर सम्भव प्रयास गरे पनि अदालतले स्टे अर्डर दिएन भने 7 लाख आम कार्यकर्ताले संस्थापनकै मूल झण्डामुनि क्रियाशील सदस्यता नवीकरण गरिदिएपछि देउवा पक्ष विलक बन्धनमा परेको छ। यता देउवा समूहका मुख्य नेता डाक्टर प्रकाश शरण महतले भने सभापति गगन थापामाथि नै एकता नचाहेको आरोप लगाउँदै छुट्टै महाधिवेशन गर्ने जिकिर गरिरहेका छन्। तर देउवा समूहकै नयन सिंह महर र रञ्जित कर्ण लगायतका नेताले भने तेस्रो धार निर्माण गरेर गगनसँग हात मिलाइसकेका छन्। यसरी विभिन्न मागहरू पूरा गर्न सहमति जुटेपछि दुई पक्षबीच सहमति हुने सम्भावना समेत बलियो हुँदै गएको छ।

0: ज्वरो बारे सार्वजनिक जानकारी।
1: डेंगु ज्वरो एडिस चातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोका लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा
2: रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छमा हामीसँग हुनुहुन्छ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफले।
2: जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
4: रसुवा नुवाकोट धादिङ लगायत पश्चिम नवलपरासीसम्म हामीले स्पेसल टिमहरू गठन गरेर यो सब पहिचान खोज उद्धार राहतको लागि प्रहरी परिचालन गरेको अवस्थाहरू हो। अहिले पनि अब रसुवाको टिमुरे, चप्रुबेसी, रसुवागढी, यत्रावती लगायतको ठाउँहरू, त्यसै गरी नुवाकोटको पनि यता ढुङ्गे, त्यसै गरी त्रिशुली र यता चुलीहरू अझै पनि खोज उद्धारको कामहरू निरन्तर गरिरहेको छ। र खोला छेउमा पनि आज मात्रै हामीले सबै यो जुन भोटेकोसी र त्रिशुली खोलाको छेउछाउमा समुदाय प्रहरी साझेदारी अन्तर्गत स्थानीय तहहरूसँग, त्यहाँको संघ संस्थाहरूसँग, त्यहाँको नागरिकहरूसँग समन्वय गरेर, अन्य सुरक्षा निकायहरूसँग समन्वय गरेर नेपाल प्रहरीले व्यापक खोजी अपरेसन सुरु गर्ने भन्ने निर्देशन भएको छ संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट। त्यो अनुसारको काम गरिरहेको अवस्थाहरू छ। जीवित उद्धार तथा जो शवहरूको खोजको विषयहरूमा निरन्तर चलिरहेछ।
3: भनेको सब भेटिने क्रम चाहिँ आज पनि जारी छ? त्यसो भए
4: सब भेटिने क्रमहरू जाबरी छ, सब तथा आंशिक अङ्गहरू भेटिने छ। खास गरी खोलामा पानी बाढी आएपछि फेरि त्यो गाडिएको सबहरू निस्किने, गाडिएको सबहरू बाहिर देखा पर्ने अवस्थाहरू हुन्छ। त्यो अनुसारको निरन्तर रूपमा खोज तलासहरू भइरहेको र फेला परेका सबहरूको फोटोग्राफी, भिडियोग्राफी, कानुनी प्रक्रिया, मुचुलका लेखन, त्यसै गरी अब अहिले त अब औँठा छापमा त समस्या भयो किनभने डिकम्पोज भइसकेको छ धेरै बढीहरू, र त्यसपछि डिएनए प्रोफाइलिङ सम्मको कामहरू विशेषज्ञद्वारा लिने कामहरू निरन्तर छ र सबलाई ट्यागिङ गर्ने, नम्बरिङ दिने र सब व्यवस्थापन गर्ने कामहरू चलिरहेछ।
3: अहिलेसम्म बेपत्ताहरूको यकिन तथ्याङ्क यहाँहरूसँग आइसकेको छ कि छैन?
4: अब यस्तो छ, बेपत्ताहरूको हकमा अब हामीले सम्बन्धित उहाँहरूको आफन्तहरूलाई, आफन्त संघ संस्था, विभिन्न ट्राभल लगायतहरूबाट हामीले सङ्कलन गरेको अवस्थाहरू छ। हामीसँग एउटा देशको स्थापना गरेका छौँ हामीले, त्यो 10 गतेदेखि नै केन्द्र भन्छौँ त्यसलाई हामी। त्यो चाहिँ खास गरी नेपाल प्रहरी विपद उद्धार सूचना समन्वय व्यवस्थापन केन्द्र छ। त्यो केन्द्रमा महानिरीक्षक डिआइजी साहबले नेतृत्व गर्नुहुन्छ त्यो केन्द्रको, र त्यसले 24 घन्टा चाहिँ विवरण सङ्कलन गर्ने, सबको विवरणदेखि लिएर सब व्यवस्थापनको काम, खोज उद्धारको काम, राहतको काम, त्यसै गरी आवश्यक समन्वय गर्ने कामहरू गरिरहेको अवस्थाहरू छ। र अहिले पनि सबहरूको प्रोफाइलिङ स्याम्पल उठाइएको छ र जुन आफन्तहरूले ब्लड स्याम्पल दिनुभएको अवस्थाहरू छ त्यसको चाहिँ अहिले प्रोफाइलिङ डिएनए प्रोफाइलिङको कामहरू सुरु भएको अवस्थाहरू छ। यो नेपाल प्रहरीको राष्ट्रिय नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो डिएनएको कामहरू निरन्तर सुरु छ। करिब 4,000+ बेपत्ता भएको विवरण हामीले प्राप्त गरेको छौँ।
3: फेला परेका शवहरू जुन पहिचान भएका छैनन् तिनीहरूलाई कसरी व्यवस्थापन गरिएको छ?
4: करिब 1341 शव जो आंशिक अङ्गहरू समेत गरेर अहिलेसम्म सङ्कलन भएको अवस्थामा 98 शव चाहिँ आफन्तहरूले पहिचान गरेर बुझेर लानुभएको छ, सब शव हस्तान्तरण गरिसकेको अवस्थाहरू छ भने अन्य शवको हकमा शव डिकम्पोज भए हुँदै गएको अवस्था र पहिचान गर्न कठिनाई भएको अवस्था, अन्तिम अङ्ग मात्रै भेटिएको अवस्थाले गर्दा यी शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको कानुन अनुसार सुरक्षित शवहरूले संरक्षित गरेर जमिन मुनि राखिएको अवस्थाहरू छ। र त्यो शवहरू जमिन मुनि राख्दाखेरि त्यसको पहिचान भोलि डिएनए प्रोफाइलबाट खुल्दाको अवस्थामा सहज रूपमा हुन सक्ने गरी नेपाल प्रहरीले विशेषज्ञ डाक्टरहरूको सहयोगमा व्यवस्थित तवरले गरेको अवस्थाहरू छ, सबै सबहरूको नम्बरिङ गरेको अवस्थाहरू छ र सबै सबहरूको डिएनए प्रोफाइलिङहरू निकालिएको अवस्थाहरू छ। त्यसले गर्दाखेरि यी सबहरूलाई काँडे तार लगाएर सुरक्षित तवरले पानी र कुनै किसिमको अन्य कुराहरूले असर नगर्ने गरी चाहिँ जमिन मुनि चाहिँ अन्तर्राष्ट्रिय अभ्यास समेत यस्तो विपदको समयमा गरिएको आधारमा नेपाल सरकारको निर्देशन अनुसार नेपाल प्रहरीले यसलाई व्यवस्थापन गरेको छ।
3: बाढी प्रभावित क्षेत्रमा उद्धार खोज राहत वितरण सब व्यवस्थापन लगायतका कामहरू यहाँ यहाँ खटिरहनु भएको छ, यहाँहरूलाई स्रोत साधनको कमी भएको महसुस यहाँहरूले गर्नु भएको छ कि छैन?
4: स्रोत साधनहरू निश्चय नै जुन हिसाबको एडभान्स स्रोत साधनहरू हुनुपर्ने हो, जुन दलदले हिलोमा सजिलैसँग जान सकिने तुरन्त तुरन्त त्यहाँ चाहिँ पहुँच पुर्याउन सकिने राहतहरू सजिलै चाहिँ 100 केजीसम्म बोक्ने ड्रोनहरूको व्यवस्थापनबाट पुर्याउन सकिने, त्यसै गरी डिएनए प्रोफाइलिङमा आवश्यक सामग्रीहरू तुरन्तै उपलब्ध गराउने सहज रूपमा उपलब्ध गराउने कुराहरूमा हामीले च्यालेन्ज सृष्टि गऱ्यौँ। तर नेपाल सरकार थालु गृह मन्त्रालयसँगको समन्वयमा केही सपोर्टमा निर्देशनमा र सहजीकरणमा हामीले केही सामग्रीहरू प्राप्त पनि गरेका छौँ र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकजीको सक्रियतामा र चाहिँ विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय सपोर्टमा केही साधनहरूको व्यवस्थापन गरेर हामी निरन्तर रूपमा यो खोज उद्धार राहत र यो अन्य आवश्यक जिम्मेवारी जुन नेपाल प्रहरीको जिम्मेवारीमा छ त्यो कुराहरूमा निरन्तर लागेको अवस्थाहरू छ। हिजो मात्रै हामीले जीवित एकजना महिलाको भित्रावती विदुर 10 सकुशल एउटा उद्धार गर्न सफल भएका छौँ र त्यसरी अब आज पनि सामान सुन बहुमूल्य सुन फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको कुराहरू छ। त्यसमा चोरी का घटनाहरू त्यसै गरी दुर्व्यवहारका घटनाहरू महिला बालबालिका जो गर्भवती वृद्ध वृद्ध अथवा ज्येष्ठ नागरिकहरू जुन अब एकल महिलाहरू र पुरा बालबच्चाहरू जुन हिसाबले उद्धार केन्द्रहरूमा अस्थायी रूपमा राखिएको केन्द्र जुन छ त्यहाँ आश्रय केन्द्रमा भएकोलाई बडो संवेदनशीलताको आधारमा हामीले कानुन बमोजिम उहाँहरूको अधिकारको संरक्षण गर्दै नेपाल प्रहरीले महिला प्रहरी कर्मचारीहरू हटाएर सादा पुस्ताकमा समेत प्रहरी परिचालन गरेर उहाँहरूको गोपनीयताको अधिकारका संरक्षणको कामहरू गरिरहेको अवस्थाहरू छ। त्यसको लागि हामीले सार्वजनिक सूचनाहरू पनि जारी गरेको अवस्थाहरू छ भने सम्बन्धित त्यस्ता केन्द्रहरूमा उद्धार केन्द्रहरूमा चाहिँ अस्थायी आश्रय केन्द्रहरूमा विशेष संवेदनशील भएर काम गरिरहेको अवस्थाहरू छ र यसमा कसैले त्यही यो विपदको फाइदा उठाएर ललाई फुकाई अपराधिक क्रियाकलापहरू गर्न नसकोस्, त्यति नानी बाबुहरूलाई उचित संरक्षण होस् र दीर्घकालीन रूपमा भोलि उहाँहरूको व्यवस्थापन गर्न सकियोस् भनेर सङ्गठन प्रमुख प्रहरी महानिरीक्षकज्यू लगायत सबै वरिष्ठ अधिकृतहरू र नेपाल प्रहरी सङ्गठनले यसलाई चाहिँ दीर्घकालीन व्यवस्थापनको सन्दर्भमा पनि पहल गरिरहेको छ। तालु गृह मन्त्रालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत अन्य मन्त्रालयहरूसँग समन्वय गरेर काम गरिरहेको अवस्थाहरू छ।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक पीस होम इंटरनेट।

0: 98550 77 र 98550 77 53।
1: चौबिसै घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 स्थित वन। फोन 0956 93 440 493 580 र 98550 76 440।
2: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: शक्ति परिचालन गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रसुवा बाढीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खासेपछि अवरुद्ध भेरी करिडोर पुनः सञ्चालन। र इन्डोनेसियामा अनाक आक्रा ताउ ज्वालामुखी विस्फोट हुँदा 712 उडान रद्द। समाचार अब विस्तारमा। रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1342 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा 163, नुवाकोटमा 195, धादिङमा 68, चितवनमा 362, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिम 220 जना गरी 1342 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1044 शवको व्यवस्थापन अर्थात् माटो मुनि सुरक्षित राखिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1181 र आफन्तका 1195 गरी कुल 2376 डीएनए नमुना संकलन गरिएको र पहिचान नभएको 1290 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यस्तै हालसम्म बाढीका कारण प्रभावित 13,391 जनाको उद्धार गरिएको छ भने बेपत्ता भएका 4,996 जनाको खोजी कार्य भइरहेको प्राधिकरणले जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटे कोशी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनु भएको छ। गोर्खापत्रसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मुलुकमा अकल्पनीय बाढीका कारण ठूलो क्षति भए पनि सरकारले सबै किसिमको पुनस्थापनाको काममा गम्भीर भएर लागेको बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको बताउँदै उहाँले ऊर्जा संचार क्षेत्र छोटो समयमै सुचारू गरिएको बताउनुभयो।
1: सरकारले यसलाई यत्तिकै गम्भीरता साथ लिएको छ। सरकारका सबै अङ्गहरू यसमा परिचालित छन्। प्रधानमन्त्रीको कार्यालयदेखि स्थानीय सरकार प्रदेशको सरकार समेत यसमा लागेर काम गरिरहेको छ। समस्याहरू अझै पनि आउँछन् तर आवश्यकता अनुसार सबैसँग समन्वय गरेर जनतालाई सकेसम्म असहज नहुने गरी के गर्न सकिन्छ यो समस्या समाधानका लागि सरकार निरन्तर जनता सँगै छ, जनताको माझमा छ र जनतासँगै मिलेर चाहिँ हामी काम गरिरहेका छौँ, गरिरहन्छौँ र यो बाढीभन्दा अगाडि जुन स्थितिमा हुनुहुन्थ्यो त्यही स्थितिमा पुर्याउनको लागि सरकारको पहल रहन्छ।
0: नेपाल टेलिकम एनसेलले पनि आफ्नो सेवा सुचारू गरिसकेको उहाँले प्रश्न पार्नुभयो। शव व्यवस्थापनको काम स्थायी रूपमा गरिएकाले आवश्यक पर्दा थप अध्ययन र व्यवस्थापनको काम गर्न सकिने बताउनुभयो। अहिले नेपाललाई जलवायु न्याय चाहिएको र अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने उहाँको आग्रह छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन WHO सहयोगमा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ता भित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
2: रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढीपछि आवत जावत पनि बढी भएकाले पानीको माग बढ्दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
3: बाढीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठुलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बट्टार र विदुर क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू, आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ। त्यो कारणले पानीको एकदम डिमान्ड छ। हामीले 100 KVA को डिजल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही थेगेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
2: बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा एक हप्तासम्ममा पानीको अस्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो।
3: जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खानेपानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ एक हप्ता भित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलि सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
2: प्रभावित क्षेत्रमा बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहत सँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: अब बाँकी समाचार। भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नु पर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। परराष्ट्र मन्त्री मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा आएको विनाशकारी भटेकोसी बाढीपछि खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरू बीच भटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी पीड़ित नागरिकका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्री प्रति धन्यवाद व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
4: हेलो,
5: के गर्दै छौ?
4: हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग।
5: ए हो र, अनि मेरो लागि के किन्दै छौ?
4: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
5: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
4: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
6: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा सो संरचनाको आज शिलान्यास गर्नुभयो। त्यसक्रममा गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा र डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। उहाँहरू बीच आज भएको भेटमा यही भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आज बिहान करिब 8:30 बजेतिर सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको डोल्पा जाजरकोट सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाका कारण बढीमालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतका स्थानमा सडक माध्यमबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा आज बिहान आएको बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुन्डु नाच, नेवार समुदाय परम्परागत खपा प्याखका लागि लेखक वीणा जोशी राज भण्डारीलाई दिने भएको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। यसैगरी 6 दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार दिइने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार. इन्डोनेसियाको अनाक्राकाताउ ज्वालामुखी विस्फोट भएपछि त्यहाँ रहेका 8 विमानस्थलका 712 उडानहरू रद्द गरिएका छन्. ती उडानहरू रद्द भएपछि 150,000 यात्रु प्रभावित भएका छन्. इन्डोनेसियाको भूगर्भ तथा ज्वालामुखी सम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक्राकाताउमा बिहान करिब 30 सेकेन्डसम्म विस्फोट भएको थियो. विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन. अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आदेश दिँदै ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा 3 किलोमिटर टाढा रहन चेतावनी दिएको छ. चीन नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ 10 गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले पुष्टि गरेका छन्. पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण 43 जनाको मृत्यु भएको र 519 जना बेपत्ता भएका छन्. अब आर्थिक समाचार.
7: सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 घर परिवार लाभान्वित भएका छन्. कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्य सहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिणाममा जनता लाभान्वित भएका हुन्. सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 खर्च गरिएको आयोजना अन्तर्गत आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्द्रले जानकारी दिनुभयो. 10 वर्षका लागि 1,30,00,000,000 परियोजना तयार पारिएकोमा 56,35,00,000,000 विनियोजन गरिएको थियो. आर्थिक वर्ष 2073-74 सुरु भएको परियोजना 2082-83 सम्पन्न भएको थियो. कार्यक्रम अन्तर्गत खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलन, तेलन, गाई भैँसी, बाख्रा, बङ्गुर तथा आयात प्रतिस्थापनमा मकै, फलफुल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धनमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीको उत्पादन वृद्धिलाई प्राथमिकतामा राखिएको आयोजनाका सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो. भोटेकोशी नदीमा गएको बाढीसँगै सडक पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाका हुँदै नेपाल ल्याउन थालिएको छ. भोटेकोशीमा गएको बाढीले रोसुवागढी स्थित दुवैतर्फका सरकारी कार्यालय सहित सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ. ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तस नस बनाएको रसुवागढी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडक मार्ग तयार हुन समय लाग्ने देखिएपछि कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम भइरहेको जानकारी दिनुभयो. पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइएको छ. नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितौन, नवलप्रासी, धनुसार तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिलिङ गरेर 87,877 सिलिन्डर काठमाडौँ ल्याइएको हो. यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिन्डर काठमाडौँ भित्र आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो. मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गर्दै आएको छ. जुम्लाको तातोपानी गाउँपालिका 4 गिडी खोलामा 50 मेगावाट क्षमताको जल विद्युत आयोजना बन्ने भएको छ. जिल्लाको तातोपानी गाउँपालिकाको आयोजनामा गिडी खोला जलाशयुक्त जल विद्युत आयोजनाको बारेमा सरोकार भएकाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा आयोजना निर्माणको तयारी भइरहेको जानकारी गराइएको थियो. अन्तर्क्रियामा जल विद्युत आयोजना बारे जानकारी गराउँदै अध्ययन्त फन्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले गिडीदहको जलाशयुक्त जल विद्युत आयोजनाले करिब 50 मेगावाट विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो. जल विद्युत आयोजनाको लागत करिब 7,50,00,000,000 भन्दा बढी लाग्ने अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत थापाले कार्यक्रममा उल्लेख गर्नुभयो.
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य. अब खेल समाचार. नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए अन्तर्गत आइतबार सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन कुमार झाले, अभिजित 44, ईशान पाण्डेले 44, देव खनालले 39, रोहित कुमार पौडेलले अभिजित 24, आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। बलिङ तर्फ साउदी अरेबियाका लागि इस्ताक अहमद र मोहम्मद आतिफले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले 49.2 ओभरमा सबै विकेट गुमाएर 190 रन बनायो। बलिङ तर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3, ललित नारायण राजवंशीले 2 तथा गुलशन कुमार झा र शेर मल्लले 1-1 विकेट लिए। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पुरुष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड ए सँग 2 विकेटले पराजित भएको छ। एक दिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यसअघि तास्मेनियासँग 2 विकेट र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बेहोरेको थियो। आइतबार भएको अन्तिम खेलमा डार्विन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल एको पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेले। उनले 92 बलमा 6 चौकाको मद्दतमा 59 रन बनाए। बलिङ तर्फ न्यूजील्याण्ड ए का लागि म्याथ्यू फिसरले 9 ओभरमा 37 रन दिएर सर्वाधिक 4 विकेट लिए। 212 रनको लक्ष्यका साथ जोआफी ब्याटिङमा उत्रिएको न्यूजील्याण्ड ए 49.5 ओभरमा 8 विकेट गुमाएर विजयी भयो। बलिङ तर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले 2-2 तथा विपिन खत्री र पवन सराफले 1-1 विकेट लिए। नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो जित निकालेको छ। अन्नपूर्णले आइतबार भएको खेलमा काठमाडौँ रेड्समाथि 3-0 सहज जित निकालेको हो। अन्नपूर्णले पहिलो सेट 25-23 जित्दै राम्रो शुरूआत गरे। 28-26 दोस्रो सेट जितेपछि तेस्रो सेट पनि 25-23 जितेपछि अन्नपूर्णले अङ्क जोड्न सफल भयो। लिगमा 6 टोली बीच प्रतिस्पर्धा भइरहेको छ। अब मौसम। आज राति देशका हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। ती प्रदेशका हिमाली पहाडी र तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र बेलुकी यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। रसुवाको भोटेकोसी

0: आफ्ना प्रियजन आफन्त साथीभाइ वा छिमेकीहरूको निद्रा भोक तथा दैनिकीमा अस्वाभाविक परिवर्तन देख्नु भएको छ। यदि त्यस्तो हो भने मनोसामाजिक स्वास्थ्य समस्या पनि हुन सक्छ। घर परिवारमा खुलेर कुरा गरौँ।
1: नेपाल रेड क्रस सोसाइटी चितवन जिल्ला शाखा एवं माडी स्थित उपशाखाहरू साथै माडी नगरपालिकाद्वारा सञ्चालित मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग परियोजनाद्वारा जारी जनचेतनामूलक सन्देश।
2: नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
3: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजेभित्रमा कार्यालय समयभित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: नेत्रनाथ आले अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माडी 3 बसन्तपुर।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घन्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बॉडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
2: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थलहरूमा मात्र व्यवस्थापन गरौ
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध

0: Nokta. Şu anda iyi nispokça. Suadis FM, Tirana Bethoklu, 2 MHz. Khabar, tapai ko samudai ko, ani tapai ko sarokar ko.
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको बसन्तपुर स्थित बगोडा अस्पतालमा आयोजित निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा 131 जनाले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श लिएका छन्। स्पाइनल इन्जुरी संघ नेपाल, स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनालचोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो। शिविरको उद्घाटन माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले गर्नुभएको थियो। शिविरमा डाक्टर हेमन्त कुमार गुप्ता, डाक्टर राहुल पाण्डे र डाक्टर हरि गैरे लगायतका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो। शिविरमा स्पाइनल इन्जुरी, ढाड तथा मेरुदण्ड सम्बन्धी समस्या, स्ट्रोक, ट्राउमेट्रिक ब्रेन इन्जुरी लगायत दीर्घकालीन समस्याबाट प्रभावित बिरामीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार र पुनर्स्थापना सम्बन्धी परामर्श प्रदान गरिएको थियो। शिविरमा परीक्षण गरिएका बिरामी मध्ये ढाड र घुँडा दुख्ने समस्या धेरै देखिएको चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय दैनिक जीवनशैली, शारीरिक श्रम तथा अन्य कारणले यस्ता समस्या बढ्दै गएको सम्बन्ध चिकित्सकहरूको भनाइरहेको छ। बाढी पहिरोमा परिजन गुमाएकाहरूको स्मृतिमा माडीमा श्रद्धाञ्जलि तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ। माडी नगरपालिका क्षेत्रका क्रियाशील सम्पूर्ण राजनैतिक दलहरूको आयोजनामा भदौ 22 गते साँझ 6 बजे माडीको बसन्तपुर बजारमा श्रद्धाञ्जलि तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको हो। विनाशकारी बाढी पहिरोका कारण ठूलो मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको राजसभा माडीका सभापति नारायण रिजालले बताउनुभयो। आयोजकले माडीवासी सबैलाई कार्यक्रममा सहभागी भई विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न अनुरोध गरेको छ। भदौ 22 गते भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउ निर्णय समेत भएको छ। सिबाडी प्रभावित क्षेत्रका नागरिकहरूका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। सेवा इन्टरनेसनल नेपालको सहकारीमा नेपाल सीएमए संघद्वारा सञ्चालित शिविरमा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान भइरहेको छ। शिविरको दोस्रो दिन स्वास्थ्य कर्मीहरूले बाढी प्रभावित नागरिकलाई सेवा दिएका छन्। शिविरमा माडीका वरिष्ठ स्वास्थ्य कर्मी गोविन्द नेपाल लगायतका स्वास्थ्य कर्मीहरू खटिए र स्वास्थ्य सेवा प्रदान गरिरहनु भएको छ। बस्तीमा सञ्चालित वैकुण्ठ भूमिगत खानेपानी तथा सरसफाई योजनाको साधारण सभा तथा अधिवेशनबाट रामचन्द्र शाहीको अध्यक्षतामा 11 सदस्यीय नयाँ खानेपानी उपभोक्ता समिति चयन भएको छ। नवगठित समितिको उपाध्यक्षमा लोकबहादुर सुनार, सचिवमा शम्भु परियार, सहसचिवमा महेन्द्र रेग्मी र कोषाध्यक्षमा राधिका छेत्री चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा रमेश भूषाल, अनिता चेपाङ, राधिका भूषाल, लक्ष्मी सुवेदी, जुना मगर र धनबहादुर प्रजा रहनु भएको छ। नवनिर्वाचित समितिले योजनाको दिगो व्यवस्थापन, खानेपानी सेवाको प्रभावकारी सञ्चालन तथा उपभोक्ताहरूलाई नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित आगामी कार्य अगाडि बढाउने जनाएको छ। खेल मैदानमा जारी 31 स्टार कप फुटबल प्रतियोगिताको तेस्रो दिन आइतबारको खेल भीषण वर्षाका कारण स्थगित भएको छ। वर्षाका कारण खेल मैदान प्रभावित भएसँगै माडीको चैनपुर युवा क्लब र बारा जिल्लाको सिमरा भेटान क्लब यसको खेल स्थगित भएको हो। स्थगित खेल सोमबार भदौ 22 गते बिहान 8 बजे सञ्चालन हुने र त्यसका लागि चैनपुर युवा क्लब र सिमरा भेटान क्लबका खेलाडी तथा सम्बन्धित टोलीले बिहान 7:30 बजे रिपोर्टिङ गर्नुपर्ने आयोजकले जनाएको छ। यस्तै सोमबार दिउँसो भने पूर्व निर्धारित नियमित समयमै लोकतान्त्रिक प्याराडाइस युवा क्लब र अभिषेक चर्च रजहरबीच खेल सञ्चालन हुनेछ। तीज र जितिया पर्वको अवसर पारी स्टार स्पोर्ट्स क्लब बरुवाको आयोजनामा सो खेल सञ्चालन रहेको हो। सडक खण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा भदौ 22 गतेदेखि दैनिक 10 घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ। तुइन खोला परियोजना अन्तर्गत माटो कटानको काम अगाडि बढाउन सवारी साधनको आवागमन निश्चित समयका लागि रोक्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ। प्रशासनका अनुसार बिहान 6 बजेदेखि 8 बजेसम्म, बिहान 8:30 बजेदेखि 10:30 बजेसम्म, बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म, दिउँसो 31 बजेदेखि 3:30 बजेसम्म र अपरान्न 4 बजेदेखि साँझ 6 बजेसम्म सडक बन्द रहनेछ। यसै गरी बिहान 8 बजेदेखि 8:30 बजेसम्म, बिहान 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1 बजेदेखि 31 बजेसम्म, दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म र साँझ 6 बजेपछि सडकमा सवारी आवागमन खुल्ला रहनेछ।
कृष्ण भीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरुद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूकटान र झाडी फाड्ने काम गरी ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थान माथिबाट निरन्तर काम गरेपछि टाढा माथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाईको ट्र्याक खोलिएको छ। रसुवाको बटेको सीमा आएको बाढीपछि त्रिशुली र नारिडी नदी किनारमा किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन डीएनए नमुना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब परीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिसकिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। गते रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीले चीनतर्फको प्रमुख व्यापारिक नाका ध्वस्त बनाएको छ। बाढीले नेपाल चीन जोड्ने रसुवागढी राजमार्गको ठूलो खण्ड बगाएपछि दुई देशबीचको मुख्य राजमार्ग विच्छेद भएको छ। बाढीको चपेटामा परेर रसुवागढी भन्सारका अस्तित्व नै मेटिने गरी क्षति पुगेको छ भने अर्को प्रमुख नाका तातो पानी समेत बन्द छ। व्यापारिक नाकाहरू बन्द हुनुका साथै भन्सार कार्यालय नै बाढीले बगाएपछि नेपाल चीन व्यापारको लाइफलाइन मानिने रसुवागढी नाका संकटमा परेको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार भन्सार क्षेत्रमा रहेका 100 मालवाहक कन्टेनरहरू बाढीले बगाएको छ। दशैं तथा तिहारलाई लक्षित गरी आयात गरिएका 10 अर्ब रुपियाँ भन्दा बढीका सामान नष्ट भएको प्रारम्भिक अनुमान व्यवसायीहरूले गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेको घोषणा गर्नुभएको छ। पाठकले आइतबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै महामन्त्री लगायतका पार्टीका सबै पद र पार्टी सदस्यहरू सदस्य समेत नरहने घोषणा गर्नुभएको हो। विवादमा तानिएको ग्रीन आर्मी नेपालका विषयमा गृह मन्त्रालयले चासो देखाएको छ। मन्त्रालयले ग्रीन आर्मीसँग सम्बन्धित कागजात माग गरेको पुष्टि भएको छ। संस्थाको स्वरूप नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसदमा प्रश्न उठेपछि गृह मन्त्रालय र नेपाल आर्मी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले संस्थाका आधिकारिक डकुमेन्टहरू माग गरेको छ। यसका सभापति गगन थापाले भुटेकोशी र त्रिशुली बाढीबाट अति प्रभावी जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गर्नुभएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा थापाले रसुवा नुवाकोट र धादिङ जस्ता बाढी प्रभावी जिल्लाहरूमा अहिलेको अवस्थामा राजनीतिक कार्यक्रम भन्दा पनि उद्धार र राहत प्राथमिकतामा रहेको बताउनु भएको हो। त्रिशुली नदी बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा खटिएका नेता तथा सांसदहरूलाई फिर्ता बोलाएपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा असन्तुष्टि बढेको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँ जिल्लाको तटीय क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको थियो। बाढी लगत्तै प्रभावित क्षेत्रमा पुगेका रासपा सांसदहरूले उद्धार कार्यमा अनावश्यक हस्तक्षेप गरेको र पीडित जनतालाई राहत दिने गरी काम गर्ने भन्दा पनि मिडियाबाजी गरेको गुनासो तथा उजुरी आएपछि उनीहरूलाई फिर्ता आउन पार्टीले निर्देशन दिएको थियो। पार्टीको निर्देशन प्रति सचिवालय सदस्य सागर ढकाल र सांसद श्रीराम न्यौपानेले तीव्र असन्तुष्टि पोख्नु भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला र नेता गगन थापा बीच आइतबार दिउँसो 12:30 बजे भेटघाट भएको छ। भेटका क्रममा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा विस्तृत कुराकानी भएको छ। भेटमा डाक्टर शेखर कोइरालाले अहिले देश लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको औल्याउनु भएको छ। यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो। गएको बाढीसँगै सड़क पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दे खोला हुँदै भुटेकोशीमा आएको अकल्पनीय बाढीले रसुवागढी स्थित दुवैतर्फको सरकारी कार्यालय सहित सड़क मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको हो।
अन्तर्गत धादिङको कृष्णभीरमा सडक भाँचेपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलप्रासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिण्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। बाढी पीडितलाई वितरण गर्न ठिक्क पारिएको राहत सामग्रीमा गम्भीर लापरवाही फेला परेको छ। विपदमा परेकालाई सहयोग स्वरूप पठाउन लागि चामल, आटा, भुजा, चिप्स लगायत खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले काठमाडौँका विभिन्न 5 भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो। अनुगमन टोलीले 30 थान करेन्ट चिप्स र 21 बुरा भुजा वितरणमा रोक लगाउँदै छुट्टै एक्सपायर्ड जोनमा राखेर कारवाही अगाडि बढाएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

मलाई स्वास्नी चाहियो बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि मास्दैन मास्दिन।

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: त धेरै रिसाएछन् खोले नि खै
1: खै यति कर लाँदैन नगाउने के हो गठे
2: मुहा पिराली छ क्या
3: हे के भनौँ खै हे

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

राम्रो मान्छे।

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए ए जाने मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पछि

0: भोलि घटा कतिर जाने हो
1: अब को जान्छ चिट्टाडा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: कोषमा 11 अर्ब, पीडितहरू भने राहत नपाएर दिक्क। भुटेको सिपितोण्डाले सभ्यतामाथि पनि संकट। भेटिए सब मेटिए पहिचान, कांग्रेसमा संवादको ढोका खुल्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको तीज कार्यक्रमलाई छुट्याएको रकम राहत खातामा शीर्षकको शुभ समाचार।
2: अवस्था सामान्य हुन्थ्यो भने यति बेला तीजको चहल पहलले बजार छपक्कै ढाकिसकेको हुन्थ्यो। दरखाने कार्यक्रमका लागि होटल, पार्टी, प्यालेस, रिसोर्ट लगायतमा धेरै बुकिङ हुन्थ्यो। तर साता अघि भोटेकोसीमा आएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि तीजका कार्यक्रम पनि प्रभावित बनेका छन्। यति बेला विगतमा जसरी तीज कार्यक्रम भएका छैनन्, रेस्टुराँ र पार्टी प्यालेसमा बुकिङ भएका कार्यक्रम पनि रद्द गरिएका छन्। विभिन्न समूह संस्था व्यक्तिले तीज कार्यक्रमका लागि छुट्याएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। पोखरा ट्रेड मल दिदी बहिनी समूहले हरेक वर्ष तीज कार्यक्रम गर्दै आएको थियो। यस वर्ष पनि 20 पदौमा पार्टी प्यालेसमा कार्यक्रम गर्ने भनेर समूहका 42 जनाले प्रति व्यक्ति 1,550 रुपियाँ संकलन गरेका थिए। तर भोटेकोसीमा आएको अचानक बाढीले तीज कार्यक्रम रद्द गरेर उक्त रकम बाढी पीड़ितलाई सहयोग गरेको ट्रेड मल्की फ्यान्सी व्यवसायी सीमा कोइरालाले बताइन्। बाढीले विपद निम्त्याएको छ, यस्तो बेलामा कसरी नाच्न गाउन सकिन्छ, कोइरालाले भनिन्। काठमाडौँका विभिन्न जिल्लाबाट बस्दै आएकाहरूले पनि हरेक वर्ष तीज कार्यक्रम आयोजना गर्दै आएका थिए। तर यस वर्ष बाढी प्रभावित परिवारलाई सहयोग गर्ने भन्दै धेरै जसोले तीज कार्यक्रम आयोजना नगरिएको जनाएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। उत्पादन
5: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भुटेकोसी जल प्रलयको आज 13 दिन अर्थात् राष्ट्रिय शोक दिवस। भदौ 10 को भुटेकोसी बाढीले हजारौंको ज्यान लियो, हजारौं बेपत्ता छन्। भौतिक क्षति त कति हो कति। भुटेकोसी विपदले मानव सभ्यतामाथि संकट नै निम्त्यायो। अकल्पनीय क्षतिपछि उद्धार र राहतको काम त सरकारले अघि बढाएको छ, तर पुनर्स्थापना र पुननिर्माणको काम कहिले र कसरी अघि बढ्ला भनेर पीड़ितहरू चिन्तित भएका छन्। भोटेकोसीमा बाढी गएको सोमबार 13 दिन पुग्दैछ। सरकारले बाढीमा बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएको छ, तर खोजी कार्य कहिले सम्पन्न हुन्छ भन्ने यकिन छैन। जलविद्युत आयोजनाको टनेलमा खोजी कार्य जारी नै रहेको छ। उद्धार कार्य नसकिँदा प्रभावितको पुनर्स्थापना र पुननिर्माण कार्य अघि बढ्न सकेको छैन। त्यति मात्र होइन, क्षतिको विवरण नै यकिन हुन सकेको छैन। यसले मानव सभ्यतामाथि नै प्रहार गरेको छ। भोटेकोसीले रसुवा, नुवाकोट र धादिङमा मानवीय क्षतिसँगै भौतिक संरचना तहस नहस बनायो। भोटेकोसी त्रिशुली तटीय क्षेत्रको मानव सभ्यता नै ध्वस्त बन्यो। सरकारले बाढीबाट अत्याधिक प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका 15 स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका साथै भारतीय र चिनिया कोरियन टोली खोजीमा सक्रियताका साथ लागिरहेका छन्। 10 दिनपछि जलविद्युत आयोजनाको सुरुङ र व्यक्तिगत घरमा फँसेका 4 जनाको सकुशल उद्धार भएको छ। त्यसले गर्दा उद्धार र खोजीलाई थप जोड़तोड़का साथ गर्नुपर्ने आवाज उठेको छ। अझै पनि जीवितै भेटिने सम्भावना रहेको विगतका अध्ययनहरूले देखाउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार खोजी र राहतको काम तीव्र रूपमा भइरहेको बताएका छन्। उनले बाढीमा पुरिएकाहरू अझै पनि जीवित भेटिने आशा रहेको समेत बताएका छन्। अझै पनि जीवितै पाइने आशा छ। प्रभावित ठाउँ र टनेलमा पनि हामीले खोजी कार्य जारी राखिसकेका छौं। त्यसमा कुनै पनि कसुर बाँकी छाडेका छैनौं, उनले भनेका छन्। सड़क सम्पर्क नरहेका कारण बाढीबाट प्रभावित धेरै स्थानमा शवहरू व्यवस्थापन हुन सकिरहेका छैनन्। रसुवाका अधिकांश प्रभावित क्षेत्रमा सड़क नभएका कारण भत्किएका घरमुनि पुरिएका माटो बालुवाले छुपेका नदीका बगरमा छरिएका शव संकलन हुन सकिरहेका छैनन्। त्यसमाथि प्रतिकूल मौसमले गर्दा शव उठाउन समेत समस्या भइरहेको छ। यति लामो समयसम्म पनि शव उठ्न नसक्दा खोला किनार दुर्गन्धित भइरहेका छन्। अर्कोतिर सड़क सम्पर्क भएको स्थानमा प्रशस्त राहत पुगेको छ, तर बाढीका कारण धेरै स्थानमा सड़क सम्पर्क विच्छेद छ। त्यस्ता स्थानमा राहत वितरणमा हेलिकप्टर र ड्रोनको प्रयोग गरिरहनु परेको छ भने कतिपय स्थानमा तुइनबाट सम्पर्क जोडेर पनि राहत पुर्याउने काम भइरहेको सरकारले जनाएको छ। भोटेकोसीको जल प्रलयबाट पीड़ितहरू होल्डिङ सेन्टरमा राखिएका छन्। करिब 4,000 जनालाई होल्डिङ सेन्टरमा राखिएको सरकारले जनाएको छ। जसमध्ये रसुवामा 960 जना, नुवाकोटमा 2,714 जना र धादिङमा 238 जना रहेका छन्। रसुवा नेपाल चीन सीमाको लेन्दे खोला हुँदै भोटेकोसीमा भदौ 10 गते आएको विनाशकारी बाढीको प्रभावले रसुवा थलिएको छ। 13 दिन बित्तासम्म पनि जिल्लामा राहत तथा उद्धारमै व्यस्त छ। हालसम्म 1,313 जनाको उद्धार भएको छ। भनिन्छ कुनै पनि विपद संकेत गरेर आउँदैन। 10 गति बिहान 8:40 बजे सीमा क्षेत्रमा बाढी आएको सूचना आयो। तीव्र गतिमा आएको बाढी आधा घण्टा नबित्दै बेत्रावती बजार पुग्यो। बाढी ठूलो रूपमा आउने सूचना समयमै नभएको र सूचना पाएर पनि मानिसहरू नभागेका कारण मानवीय क्षति बढी भएको अड्कल गर्नेहरू पनि धेरै रहेका छन्। भोटेकोसी बितोन्डा सभ्यतामाथिको संकट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
2: रसुवाको भोटेकोसीमा बाढी आएको 13 दिन बितिसक्दा पनि धेरै परिवार आफ्ना आफन्तको खोजीमा छन्। बाढीले बगाएर विभिन्न जिल्लामा पुर्याएका शवमध्ये अधिकांश क्षत विक्षत छन्। कतिपयको शरीरको आंशिक अंग मात्रै फेला परेको छ। अनुहार नचिनिने भएकाले आफन्तले समेत शनाखत गर्न सकेका छैनन्। शव राख्ने पर्याप्त चिस्यान गृह नहुँदा पहिचान नखुलेका शवलाई जमिन मुनि गाडेर सुरक्षित राख्नु परेको सरकारी दावी छ। भदौ 10 गते बिहान 8:40 रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै भोटेकोसीमा अस्वाभाविक रूपमा बाढी आएको थियो। तिब्बत तर्फबाट आएको बाढी भोटेकोसी हुँदै त्रिशुली नदीसम्म पुगेको थियो। बाढीले टिमुरे रसुवागढी र स्याप्रुबेसी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। तल्लो तटीय क्षेत्रका नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्ला पनि प्रभावित भएका छन्। बाढी आएको 13 दिनको पुण्यतिथिमा सरकारले आइतबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म 1,342 जनाको शव फेला परिसकेको छ भने 4,996 जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये 98 जनाको मात्रै शनाखत भई परिवारलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवमध्ये 1,244 जनाको पहिचान हुन सकेको छैन। रसुवाबाट बगाएका शव सबैभन्दा धेरै चितवनमा 362, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 210 र नुवाकोटमा 195 जना फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै रसुवामा 163, गोर्खामा 74, धादिङमा 68 र तनहुँमा 38 जनाको शव फेला परेको छ।
1: पीड़ित राहत नपाएर दिक्क, कोषमा 11 अर्ब शीर्षकमा खबर छ। घर बाढीले बगायो, परिवार विस्थापित भए, रोजगारी र जीविकोपार्जनका आधार तहस नहस भए, पीड़ित भने राहत र पुनर्स्थापनाको पर्खाइमा छन्। उनीहरूकै नाममा देश विदेशबाट जुटेको अरबौं रूपियाँ सरकारी कोषमा थन्किएको छ। भटुकोशी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा शनिबारसम्म 11,05,56,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री बाढी परिषदको कार्यालयले जनाएको छ। तर बाढी पीड़ितका लागि सहयोग स्वरूप जम्मा भएको यही रकम खर्च हुन सकेको छैन। पीड़ित तत्काल राहत, अस्थायी आवास र पुनर्स्थापनाको प्रतीक्षामा रहेका बेला उनीहरूकै नाममा संकलित रकम सरकारी खातामा होल्ड भएर बसेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार यसअघि निकासा गरिएको 1 अर्ब रुपियाँ केन्द्रीय विपद व्यवस्थापन कोषमा जम्मा भएको छ। त्यसबाहेकको रकम खर्च नभएको उनले बताएका छन्। सरकारी विवरण अनुसार 9 वाणिज्य बैंकमा मात्रै 8,25,15,518 रुपियाँ जम्मा भएको छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 1,98,37,695 जम्मा भएको छ। यो रकम बाढीबाट घरबार विहीन, परिवारका सदस्य गुमाएका तथा जीविकोपार्जनको आधार गुमाएका नागरिकको राहत र पुनर्स्थापनाका लागि जुटाइएको हो। तर ठूलो रकम मौजदातमै रहँदा प्रभावित क्षेत्रमा राहतको अभाव छ। बाढीले रसुवा लगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। घर, सड़क, पुल, विद्युत आयोजना, सरकारी संरचना, व्यवसाय तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। बाढीपछि तत्काल राहतका लागि सरकारी संयन्त्रसँगै नागरिक स्तरबाट पनि सहयोगको अभियान चलेको थियो। विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका छन्। जनप्रतिनिधि, सरकारी कर्मचारी, व्यवसायी, उद्योगी, विभिन्न संघ संस्था र सर्वसाधारणले आफ्नो क्षमता अनुसार रकम सहयोग गरेका छन्। स्थानीय तह, सामाजिक संघ संस्था र व्यावसायिक प्रतिष्ठानले पनि सहयोग संकलन गरेका छन्। नेपालभित्रबाट मात्र होइन विदेशबाट समेत बाढी पीड़ितका लागि सहयोग जुटेको छ। विदेशमा रहेका नेपाली तथा विभिन्न संघ संस्थाले समेत आर्थिक सहयोग पठाएका छन्। नागरिकले तत्काल पीड़ितसम्म पुग्ने विश्वासमा सहयोग गरे पनि संकलित रकमको ठूलो हिस्सा भने खर्च हुन सकेको छैन। पीड़ित राहत नपाएर दिक्क, कोषमा 11 अर्ब शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
2: भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको उद्धार, पुरिएका शवको उत्खनन तथा व्यवस्थापनमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका विभिन्न युनिट फिल्डमै छन्। बाढी आएको 12 दिनसम्म खोज, उद्धार तथा व्यवस्थापन विज्ञ सहित 3 सुरक्षा निकाय बाढी प्रभावित क्षेत्रमा सक्रिय रहँदा सकारात्मक परिणाम देखिएको छ। 3 सुरक्षा निकायको संयुक्त प्रयासमा बेपत्ता भएको 11 दिनमा समेत जीवितै उद्धार सफल भयो। उक्त सफलताले उद्धार कर्मीको मनोबल थप बढायो। अझै कतिपय टनेलहरूमा जीवितै उद्धार हुन सक्ने आशा खोज तथा सुरक्षा विज्ञहरूले जगाएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी कार्य जारी छ। भदौ 10 कहाली लाग्दो विनाशकारी बाढी लगतै उच्च सतर्कता साथ खोज, उद्धार र व्यवस्थापनमा लागेको सुरक्षा संयन्त्रले सक्रियतामा कमी नआएको दावी गरेको छ। बरु उद्धारमा खटिनेको संख्या र प्राविधिक एवं विज्ञहरूको टोली समेत थप भएको छ। अझै जीवितै उद्धार गर्ने संकल्प बोकेर भग्नावशेष संरचना र हाइड्रो पावरका सुरक्षा सुरुङ खन्न क्रियाशील रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ। खोज, उद्धार तथा राहतका लागि अहिलेसम्म 21,415 सुरक्षाकर्मी परिचालित छन्। 13 दिनसम्म उद्धार, 21,000 सुरक्षाकर्मी परिचालित शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: उद्धारमा दैनिक 20 हेलिकप्टर शीर्षकमा खबर छ। 10 परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 13,000 बढीको उद्धार गरेका छन्। हेलिकप्टरले उद्धार गरिएकालाई सुरुमा त्रिशुल स्थित सैन्य तालिम केन्द्रमा र त्यसपछि आवश्यकता अनुसार काठमाडौँ ल्याउने गरिएको छ। नेपालमा रहेका 12 निजी हेलिकप्टर कम्पनी मध्ये मनाङ एयर बाहेक सबै उद्धारमा परिचालित भएका छन्। पाइलट आनन्द थापाका अनुसार विपदमा निजी समेत गरी सबैभन्दा धेरै हेलिकप्टर